0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: कुष्ठ रोग अभिशाप न होए, इके उपचारों भी संभव है। वही से कुष्ठ रोग के बारे में हम सब लोगन के यहाँ जानकारी पावे जरूरी है।
5: शरीर में यहाँ न खजवाए, छुए से जान न मिले, लाल और खर्रहा दाग दिखाए तो कुष्ठ रोग के शंका कई सका जाते। असल लक्षण अपनक या तो दूसरे के यहाँ दिखाए तो जुड़तीन स्वास्थ्य संस्था में यहाँ जाए के जाँच करावा जाए। सब स्वास्थ्य संस्थान में यहाँ कुष्ठ रोग के दवाई निःशुल्क मिलत है।
4: समय में यहाँ उपचार यानी दवाई किए से कुष्ठ रोग पूर्ण रूप में यहाँ नीक होए के साथ शारीरिक अपांगता होए से भी बच सका जाता है।
5: जानकारी रहक चाहिए, कुष्ठ रोग बीमारी से प्रभावित और उनके परिवार के यहाँ भेदभाव करब कानूनी अपराध हो। साइनिंग अस्पताल, INF नेपाल बाके द्वारा जनहित में जारी संदेश।
6: अया, कान दुखेर हैरान भइरा छ, के गर्ने, कहाँ जाने होला?
7: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
8: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
7: विस्तृत जानकारीको लागि रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5 नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580 81244।
9: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय MCS ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै NPL नाक कान घाँटी इन्डोस्कोपी, PTA कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा, सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081532780 532780।
10: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
11: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ?
10: यो त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
11: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
10: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
11: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
10: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ। अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
11: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
10: तपाईँ पनि जानुहोस् बाँकी र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
12: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9915006682।
13: दाइ, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
14: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
13: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
14: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
13: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
14: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 9769411786 र 9824392377।
15: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
16: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
17: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
16: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
17: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
18: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
16: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
17: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
18: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861414900।
19: वाउ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
20: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
19: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
20: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
19: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
1: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा बैचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
19: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10-12 औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
21: यो कृष्ण सार एफएम
22: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
23: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 6 बजेको छ।
24: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
21: यो कृष्ण सार एफएम
22: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सुप्रभात, यो सिआइएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सिआइएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 31 गते बुधबार, जुलाई 15 तारिक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको प्रतिपदा तिथि, विश्व युवा दक्षता दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमा

0: नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार,
1: पश्चिम बंगालका सरकारी विद्यालय खाजामा अण्डा हटाउँदा भारतमा पोषण सम्बन्धी बहस सुरु, रुसी ब्यालिस्टिक क्षेपास्त्र युक्रेनद्वारा नष्ट, अमेरिका रुस बीच अन्तरिक्ष सहकार्य हुने,
0: र फिफा विश्वकप फुटबलको फाइनलमा स्पेन फ्रान्स 2-0 पराजित, आज मध्यराती अर्जेन्टिना अनि इङ्ल्यान्ड खेल्ने, एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल क्वार्टर फाइनलमा।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: खबरको सबैभन्दा सुरुमा नक्कली भुटानी शरणार्थी प्रकरणमा 16 जनालाई कैद सजाय निर्धारण गरिएको प्रसङ्ग।
2: नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर राई माझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँड सहित 16 जनालाई कैद सजाय तोकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले प्रतिवादी 16 जनालाई हिजो सजाय निर्धारण गरेको हो। 23 असारमा अदालतले प्रतिवादी 31 मध्ये 15 जनालाई दोषी ठहर र 7 जनालाई सफाई र 8 जनाको मुद्दा मुल्तवीमा राख्ने आदेश गरेको थियो। बालकृष्ण खाँडलाई 2 वर्ष कैद र 20,000 जरिवाना, मुख्य योजनाकार दुलाल र भण्डारीलाई 4 वर्ष जेल सजाय तोकिएको छ। अदालतको फैसला अनुसार पूर्व उप प्रधानमन्त्री टोपबहादुर राई माझी, पूर्व गृह सचिव टेक नारायण पाण्डे, बिचौलियाहरू केशव दुलाल र सानु भण्डारी सहितका मुख्य अभियुक्तहरूलाई सबैभन्दा बढी 4 वर्ष कैद र 40,000 रुपियाँ जरिवाना तोकिएको छ। सजाय पाउनेहरूमा सन्देश शर्मा, आङटावा शेर्पा, सागर राई र विक्रम भन्ने गोविन्द कुमार चौधरी रहेका छन्। पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राईलाई 4 वर्ष कैद तोकिए पनि उमेर 75 वर्षमाथिका कारण सजायमा केही छुट दिएको छ। उहाँलाई अब 3 वर्ष 2 महिना 10 दिन कैद र 40,000 रुपियाँ जरिवाना भुक्तान गर्नुपर्नेछ। यस प्रकरणमा जोडिएका नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भने 1 वर्ष कैद र 10,000 रुपियाँ जरिवानाको फैसला सुनाइएको छ।
1: विपदमा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई तीव्रता दिन हेलिकप्टर, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विभिन्न निजी क्षेत्रका संघ संस्थाको बीचमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। प्राधिकरणमा आयोजित एउटा कार्यक्रममा प्राधिकरण र वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ तथा नेपाल एसोसिएसन अफ ऱ्याफ्टिङ एजेन्सी नारा बीच त्यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। सञ्चालक संघको समझदारी अनुसार काठमाडौँ उपत्यकाभित्र उडान गर्नु परेमा संघले हेलिकप्टर निशुल्क उपलब्ध गराउनेछ भने उपत्यका बाहिर न्यूनतम सञ्चालन खर्चमा सेवा उपलब्ध गराइनेछ। नेपाल ड्रोन संघको सम्झौता अनुसार विपदको समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निशुल्क रूपमा ड्रोन र तत्सम्बन्धी उपकरण पाइलट सहित उपलब्ध गराउनु पर्नेछ। त्यस कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ। नेपाल एसोसिएसन अफ राफ्टिङ संघको समझदारी अनुसार बाढी, डुबान तथा नदीजन्य विपदमा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीका लागि नाराले निशुल्क रूपमा राफ्ट र जनशक्ति सहित आवश्यक उपकरण उपलब्ध गराउनु पर्नेछ। यो समझदारी एवं 1 वर्षसम्म कायम रहने र आपसी सहमतिमा पुनः नवीकरण गर्न सकिने जनाइएको छ। कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले विपदका बेला सरकार, निजी क्षेत्र र समुदायको आपसी सहकार्य र समन्वय जरुरी हुने बताउनुभयो। उहाँले सबैको हातेमालोबाट मात्रै विपद व्यवस्थापन गर्न सकिने भन्दै निजी क्षेत्रको यो सेवा भावप्रति आभार पनि व्यक्त गर्नुभयो। वायु सेवा सञ्चालक संघका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राज विक्रम महर्जन र नाराका निमित्त अध्यक्ष शिव अधिकारीले विपदमा परेका नागरिकको जीवधनको सुरक्षाका लागि आफूहरू सधैँ सहयोगी भूमिकामा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। तर देशका विभिन्न स्थानमा जोखिममा रहेका बस्ती स्थानान्तरणको प्रभावकारी रूपमा र तीव्रताका साथ काम हुन नसकेको सरकारवाला निकायले बताउने गरेका छन्। कार्यकारी समितिबाट बस्ती स्थानान्तरण गर्ने निर्णय भएमा पुनस्थापनाका लागि योग्य घर परिवारलाई लाभग्राहीको रूपमा सूचीकृत गरी कार्यविधि बमोजिम पुनस्थापना अनुदान उपलब्ध गराइने व्यवस्था रहे पनि त्यस अनुसारको कामले तीव्रता पाउन सकेको छैन। ती जिल्लाभित्र सुरक्षित

0: स्थान उपलब्ध नभएको अवस्थामा प्रदेश विपद व्यवस्थापन समितिको निर्णयअनुसार प्रदेशभित्रका अन्य जिल्लामा समेत बस्ती स्थानान्तरण गर्न सकिने व्यवस्था पनि कार्यविधि तथा नीतिमा उल्लेख गरिएको छ। हाल प्राधिकरण तथा अन्य संस्थासँगको समन्वयमा भइरहेका बस्ती स्थानान्तरण कार्यहरू अझै सुस्त गतिमा छन्। आर्थिक वर्ष 2082-83 प्राधिकरणले अन्य संस्थाको सहयोगमा 255 जोखिमयुक्त बस्तीहरूको प्राविधिक अध्ययन सम्पन्न गरिसकेको छ। अध्ययनबाट प्राप्त प्रतिवेदन अनुसार 37 बस्ती स्थानान्तरण गर्नुपर्ने सिफारिस गरिएको छ, जसमा 20 बस्ती पूर्ण रूपमा स्थानान्तरण गर्नुपर्ने छ भने 17 बस्ती आंशिक रूपमा स्थानान्तरण गर्नुपर्ने उल्लेख गरिएको छ। 162 बस्तीमा आवश्यक रोकथाम तथा जोखिम न्यूनीकरण उपायहरू अवलम्बन गरी हालकै स्थानमा सुरक्षित रूपमा बसोबास गर्न सकिने पनि सुझाव दिइएको छ। 56 बस्तीमा सामान्य प्रकृतिका जोखिम न्यूनीकरणका उपायहरू अप्नाई यथास्थानमै बसोबास गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। आर्थिक वर्ष 2082-83 सुरक्षित स्थानमा स्थानान्तरणका लागि उपयुक्त स्थल पहिचान गर्ने उद्देश्यले विभिन्न निकायबाट अध्ययन कार्य सञ्चालन भइरहेको छ। प्राधिकरणको आन्तरिक कार्यक्रमबाट 3 स्थान, सम्बन्धित स्थानीय तहहरूबाट 3 स्थान, प्राधिकरणको समन्वयमा नेपाल रेड क्रस सोसाइटी मार्फत 1 स्थान निर्धारण र त्यसबारेमा छलफल गरिएको छ। आर्थिक वर्ष 2082-83 प्राधिकरणको 4 बस्तीमा रोकथाम तथा संरक्षणका उपाय अवलम्बन गरी जोखिमको मात्रा घटाउन सकिने सम्भावना सम्बन्धी विस्तृत प्राविधिक अध्ययन सम्पन्न गरिसकिएको छ। सङ्खुवा सभा जिल्ला अन्तर्गत सिलिङचोङ गाउँपालिका 1 चित्रस्थित जोखिमयुक्त बस्तीबाट घरधुरीलाई सोही सिलिङ बस्तीबाट 12 घरधुरीलाई सोही सिलिङचुङ गाउँपालिका 1 बखलचुम, 25 घर परिवारलाई सोही सिलिङचुङ गाउँपालिका 1 चित्रेमा र 55 घरधुरीलाई खाँदबारी नगरपालिका 7 भैर डाँडामा स्थानान्तरण गर्न अनुदान उपलब्ध गराइएको पनि विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। ताप्लेजुङ जिल्ला अन्तर्गत मौवाखोला गाउँपालिका 4 65 घरधुरीलाई मौवाखोला गाउँपालिका 3 साँघुमा स्थानान्तरण गर्ने सम्बन्धमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिबाट निर्णय भई अनुदान सम्झौता चरणमा रहेको पनि प्राधिकरणले बताएको छ।
1: यसैबीच हेटौडा काठमाडौँ जोड्ने 2 राजमार्ग रातिको समयमा बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौडा भैँसे काठमाडौँ र हेटौडा हुँदै काठमाडौँ आउजाउ गर्ने कान्ति राजमार्ग साँझ 6:30 बिहान 5 बन्द हुनेछ। बाढी पहिरोको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले रातिको समयमा दुवै राजमार्गमा सवारी चलाउन रोक्ने निर्णय गरेको हो।
0: यसैबीच हिजोको संसद बैठकमा सरकारवाला निकाय र अरू विभिन्न सांसदहरूले पनि विपदपूर्वको तयारीमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै बढिरहेको मौसमी विपद, बाढी, पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो।
2: डुबान जस्ता विपदजन्य घटनाहरू बढ्न थालेका छन्। यस्ता विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यान आकर्षण गराउँछु।
0: 24 देशभर मनसुनी विपदका 73 घटनामा 2 मृत्यु भएको छ, 1 बेपत्ता र 7 घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। गएको 24 चितवनको भरतपुरमा सबभन्दा धेरै 318.4 पानी परेको जानकारी दिएको छ। अबको आगामी दिनको केही समयसम्मको मौसम कस्तो रहला? सिआइएनसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले सिआइएनसँग भन्नुभयो।
3: कोशी मधेश बागमती गण्डकी प्रदेशको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको पनि केही ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा, 1-2 ठाउँ भारी वर्षाको सम्भावना देखिन्छ। त्यो सँगसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा र कतै कतै चाहिँ भारी वर्षा हुन सक्ने सम्भावना चाहिँ देखिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदबाट जोगाउनका लागि स्थानीय तहमा उपलब्ध संयन्त्र
4: जसरी चाहिँ यो फलफुल खेती अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौँ र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिराखेका छौँ।
0: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँकी के विशेष अनुरोध
2: कृषि क्षेत्र म व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई कृषि पेशा है मर्यादित बनाई उद्यमशीलता विकास कई के रोजगारी सृजना करी हो कराई
1: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई
2: बजार हेरके खाली उत्पादन योजना बनाई व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी
1: सफल उद्यमी बनी हो व्यवसाय है निरन्तरता दी आगे बढाई हो बढाइक लगाई कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निसेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई
2: थप आवश्यक सर सलाह वो जानकारी के लाग लगभग संगे वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केन्द्र प्रयोगशाला निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करे लाग अनुरोध बा
1: कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके
3: व्यवसाय पौडेललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ
4: मिटर ब्याच पीडित आन्दोलनका लागि काठमाडौँ यात्रा गर्न थालेपछि सरकारले यसअघि गठन भएका सबै आयोगहरूका प्रतिवेदन तत्काल गृह मन्त्रालय मार्फत कार्यान्वयनमा लैजाने निर्णय गरेको छ हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो मिटर ब्याच पीडितहरूसँग निजगढ पुगेर गृहमन्त्री सुधन गुरुङ वार्ता गर्न थालेपछि बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले पाँचवटा निर्णय गरेको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो
5: न्यू भिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने सशस्त्र प्रहरी बल नेपालका विपद खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी प्रशिक्षक सहायक प्रशिक्षक फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने नेपाल वायु सेवा निगम सञ्चालक समिति अध्यक्ष श्री महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने महाप्रबन्धकको काम समेत गर्ने गरी अर्को अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने प्रमुख पाँचवटा निर्णयहरू
4: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट तीनवटा विधेयक प्रमाणीकरण गरिएको छ राष्ट्रपति पौडेलले बजेट सम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण हिजो गर्नुभयो संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित तीन विधेयकहरू प्रमाणित भएका हुन् राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम विनियोजन विधेयक 2083 राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक वर्ष 2083 प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष 2083-84 लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानूनी बाटो खुलेको छ
3: नेपाल आयल निगमले आजबाट 14.2 किलो तौल भएको ग्यास सिलिन्डर बिक्री गर्ने भएको छ 29 फागुनदेखि बजारमा आधा तौल भएको सिलिन्डर मात्रै प्रयोगमा रहेकोमा 4 महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिन्डर उपलब्ध हुनेछ भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चितता भएकाले आजबाट पूर्ण तौल भएको सिलिन्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिनुभयो
4: वीरगंज महानगरपालिकाको मुख्य सडक क्षेत्र सडक विस्तारको काम केही शिथिल भएको छ सडक डिभिजन कार्यालय हेटौडाले पुरिएका सडक छेउका नाला तथा फुटपाथ सफाईको कामलाई प्राथमिकता दिएपछि सडक विस्तारको कामले गति लिन नसकेको हो सडक डिभिजन हेटौडाले हिजो मुरली तथा नारायणी अस्पताल क्षेत्रमा नाला र फुटपाथ सफाईको काम सम्पन्न गरेको छ सडक डिभिजन हेटौडाका इन्जिनियर तथा वीरगंजका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार हाल बिरता मन्दिरदेखि उत्तरतर्फ सड़क विस्तारको काम जारी छ। त्यस क्षेत्रमा रहेका केही अग्ला घर भत्काउने काममा निकै समय खर्च भइरहेको पनि उहाँले बताउनुभयो। आज दिउँसोसम्म ती घर भत्काइसकेपछि केही दिनका लागि सड़क विस्तारको कामलाई विश्राम दिइने पनि उहाँको भनाइ उद्धृत गर्दै त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
3: कोरोना महामारी पछिको मन्दीलाई चिर्दै सन् 2025 नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार देखिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सार्वजनिक नेपाल पर्यटन तथ्याङ्क 2025 अनुसार पछिल्लो वर्षको तुलनामा नेपालमा भित्रिने पर्यटकको संख्या र बसाई अवधि दुवैमा वृद्धि भएको छ। तथ्याङ्क अनुसार 2025 कुल 11,62,365 विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो अघिल्लो वर्ष 2024 तुलनामा 1.29% वृद्धि हो। यस वर्ष 11,47,548 पर्यटक भित्रिएका थिए। आगमनको संख्यासँगै पर्यटकहरूको नेपाल बसाई अवधिमा पनि परिवर्तन देखिएको तथ्याङ्कमा उल्लेख छ। 2024 औसत बसाई 13.3 दिन रहेकोमा 2025 यो बढेर 16.34 दिन पुगेको छ। बसाई अवधि बढेपछि पर्यटकहरूको प्रति व्यक्ति दैनिक खर्चमा पनि केही गिरावट आएको छ। प्रमुख देशहरूबाट आएको आगमनमा भारत 2,93,000, अमेरिका 1,13,000, चीन 96,000, बेलायत 59,000, बङ्गलादेश 58,000 र अस्ट्रेलिया 50,000 रहेका छन्। तथ्याङ्क अनुसार कुल पर्यटकहरूमध्ये 60.2% पर्यटकहरू घुमफिर तथा मनोरञ्जनका लागि नेपाल आउने गरेको तथ्याङ्कले देखाएको छ।
4: सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्रै दिने सरकारको यस अघिको निर्णय खारेज गरिदिएको छ। यो सँगै अब सरकारी निकायहरूले निजी सञ्चार माध्यममा पनि सरकारी विज्ञापन र सूचना प्रकाशन तथा प्रसारण गर्न पाउनेछन्। न्यायाधीश सारङ्गा सुवेदी र निरपदोज निरौलाको इजलासले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले गत चैतमा जारी गरेको परिपत्र खारेज गर्ने आदेश दिएको हो। सरकारले नयाँ सरकार गठनपछि सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्रै उपलब्ध गराउन संघ प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको थियो। उक्त निर्णय विरुद्ध नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्त राज लुइटेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।
3: यस वर्ष देशभर धान रोपाई पोहोरको तुलनामा केही घटेको छ। कृषि विभागका अनुसार असार 26 गतेसम्म देशभर 54% मात्रै धान रोपाई सकिएको हो। गएको वर्ष यही अवधिमा 57.28% रोपाई भएको थियो। यसले गत वर्षको तुलनामा करिब 13.5% रोपाई घटेको हो। नेपालमा कुल 13,70,000 हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म 6,27,566 हेक्टर क्षेत्रमा मात्रै रोपाई सकिएको विभागले जनाएको छ। प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढी 65.9% रोपाई सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 31.5% मात्रै रोपाई भएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो।
4: बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले हिजो जावलाखेल स्थित बागमती प्रदेश सुशासन केन्द्रमा 42 बचतकर्तालाई करिब 17,00,000 रुपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभयो। प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लाली गुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरिएको थियो। मुख्यमन्त्री बानियाले समस्याग्रस्त 5 सहकारीका 14,064 बचतकर्ताको बचत फिर्ताको माग दावी गरेको जानकारी दिनुभयो।
3: साझा खबरमा अब विदेशका खबर। पश्चिम बंगालका सरकारी विद्यालयको मध्याह भोजनबाट अण्डा हटाएपछि शाकाहारी भोजन लागू गर्ने निर्णयले भारतमा पोषण सम्बन्धी बहस चर्किएको छ। बालबालिकाको अधिकारमाथि खेलवाड गरिने प्रयास भएको पोषण कर्मीहरूले बताएका छन्। हालै सम्पन्न प्रादेशिक निर्वाचनपछि पहिलोपटक पश्चिम बंगालमा सत्तामा आएको भारतीय जनता पार्टी भाजपाको नेतृत्वको सरकारले राज्य सञ्चालित विद्यालयमा निशुल्क शाकाहारी भोजन उपलब्ध गराउने जिम्मेवारी धार्मिक संस्था अन्तर्राष्ट्रिय कृष्ण चेतना समाजलाई दिएपछि यस अघिसम्म नियमित रूपमा दिइने अण्डा खाजाबाट हटाइएको हो। यस निर्णयसँगै भोजन, धार्मिक विश्वास र बाल पोषणबारे भारतमा लामो समयदेखि चलिरहेको बहस पुनः सतहमा आएको छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनका लागि अमेरिकी रुसी टोलीको निर्धारित प्रक्षेपणमा सहभागी हुन नासाका प्रतिनिधिले रुसद्वारा सञ्चालित अन्तरिक्ष प्रक्षेपण केन्द्रको भ्रमण गरेका छन्। युक्रेनमा रुसको सैन्य कारवाहीपछि अमेरिका रुस सम्बन्धमा तनाव कायम रहे पनि अन्तरिक्ष क्षेत्रमा दुवै मुलुकबीच सहकार्य जारी रहेको सङ्केतका रूपमा यस भ्रमणलाई हेरिएको छ। भ्रमण करिब 8 वर्ष यताकै पहिलो रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। यता युक्रेनले रुसी हवाई आक्रमणका क्रममा प्रहार गरेका 5 ब्यालिस्टिक क्षेप्रास्त्र खसालेको दावी गरेको छ। युक्रेनी वायुसेनाले केही क्षेप्रास्त्र तथा ड्रोन भनी राजधानी किबमा प्रहार हुँदा त्यहाँ केही क्षति भएको जनाएका छन्। लगभग 2 साता यता पहिलोपटक युक्रेनले रुसी ब्यालिस्टिक क्षेप्रास्त्र अवरोध गर्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका हुन्।
4: साझा खबरमा अब खेल खबर। स्पेन फिफा विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डोलास रङ्गशालामा भएको पहिलो सेमी फाइनलमा फ्रान्सलाई 2-0 स्तब्ध पार्दै स्पेन 16 वर्षपछि फाइनलमा प्रवेश गरेको हो। स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार जाबले 1-1 गोल गर्नुभएको थियो। 22 मिनटमा पेनाल्टी गोल मार्फत स्पेनले पहिलो अग्रता लिएको थियो। सन् 2010 को विश्व विजेता स्पेन त्यसपछि पहिलोपटक फाइनलमा पुगेको हो। स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार 3rd पटक फाइनलमा पुग्नबाट वञ्चित बन्यो। अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इङ्ल्यान्ड बीचको विजेतासँग खेल्नेछ। अर्जेन्टिना र इङ्ल्यान्ड बीच आज मध्यराति खेल हुनेछ। 12:45 हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन्। साबिक विजेता अर्जेन्टिना यसपटक अपराजित यात्रामा सँगै अगाडि बढिरहेको छ। र एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल लगातार 3rd जितसहित क्वार्टर फाइनलमा पुगेको छ। हिजो भएको खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले हराउँदै समूह डीको समूह विजेता बनेर नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले हङकङलाई 212 रनको बलियो लक्ष्य दिएको थियो। हङकङले 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो। नेपालले यसअघि पहिलो खेलमा कतारलाई 105 रनले अनि दोस्रो खेलमा सिङ्गापुरलाई 151 रनले पराजित गरेको थियो।
3: कफी खेतीमा लागेका धनकुटाका किसान स्थानीय सरकारको सहयोगको अपेक्षामा रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
9: शहीद भूमि गाउँपालिका 2 का किसान बाबुराम राईले अहिले आफ्नो बारीमा कफी खेती सुरु गर्नुभएको छ। उहाँका अनुसार गाँजाबाट तत्काल राम्रो आमदामी भए पनि कानुनी जोखिम र समाजमा हुने बदनामका कारण अब त्यसको विकल्प खोज्नु परेको हो।
10: यो गाँजा सधैँभरि हुने चिज होइन र गर्न सकिने चिज पनि होइन। भोलि आउन सक्ने नराम्रो प्रभावहरूलाई हेरेर हामीले कफी खेतीलाई विकल्पको रूपमा सोचेको छौँ र त्यही भएको कारणले कफीलाई विस्तार गर्दै 9-10 वर्ष अगाडिदेखि हामीले गरेका थियौँ।
9: धनकुटा कोशी प्रदेशका प्रतिबन्धित गाँजा उत्पादन हुने पहाडी जिल्ला मध्ये एक हो। पछिल्ला वर्षहरूमा प्रहरीले गाँजा खेती ओसार प्रसार र कारोबार विरुद्ध निगरानी बढाएको छ। यसको प्रभाव सही भूमिमा पनि परेको हो। गाँजा सम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या बढेपछि किसानहरू अन्य नगदी बालीतर्फ लाग्न थालेका हुन्। सही भूमिका किसान देवल कुमार राई।
11: कानुनी प्रक्रियासँग नमिल्ने चिज हुँदा यो चाहिँ अब मान्छेले दराई दराई खेती गर्नुपर्ने र धरपकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो ढुक्काको खेती पनि भएन, ढुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
9: गाँजाको व्यावसायिक खेतीलाई आर्थिक लाभ दिए पनि यसले सामाजिक र कानुनी समस्या बढाएको छ, त्यसैले किसानलाई दिगो र सुरक्षित आय दिने वैकल्पिक खेतीमा लाग्न जोड दिन आवश्यक रहेको राष्ट्रिय समाचार समितिका निवर्तमान महाप्रबन्धक तथा शहीदभूमि एकका स्थानीय सिद्धराज राईको भनाइ छ।
12: करिब 400 मान्छे चाहिँ त्यो भूगोलका मान्छे जेलमा छन् र हरेक दिन पक्राउ पर्ने गाँजामा चाहिँ एकजना कोही न कोही हाम्रै शहीदभूमिका मान्छे परेको देखिन्छ, त्यसकारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
9: गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज स्थानीयदेखि संसदसम्मबाट उठ्दै आएको छ। यसअघि शहीद भूमि गाउँपालिकाले गाँजा खेतीबारे अध्ययन गर्न कार्यदल गठन गरी बजेट समेत छुट्याएको थियो, तर कानुनी रूपमा स्थानीय तहले यस्तो निर्णय गर्न नसक्ने भएपछि उक्त प्रक्रिया अघि बढ्न सकेन। गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार अहिले पालिकाले गाँजा भन्दा वैकल्पिक कृषि उत्पादनलाई प्राथमिकता दिन थालेको छ।
13: विकल्पका रूपमा चाहिँ यस अगाडिदेखि जसरी चाहिँ यो फलफुल खेती अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौँ र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिरहेका छौँ।
9: जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जित कारका अनुसार चालु आर्थिक वर्ष 2082-83 को असार 15 गतेसम्म लागू औसत सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 जना पक्राउ परेका छन् भने 1775 किलोग्राम गाँजा बरामद गरिएको उहाँले बताउनुभयो।
14: चालु आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा मुद्दा 36 दर्ता भए, लागु औषध सम्बन्धी मुद्दाहरू भने 57 जना मानिसहरू पक्राउ परे, जसमा 55 जना पुरुषहरू 2 महिलाहरू पक्राउ परेका छन् र बरामद गाँजा तर्फ 1775 किलो 215 ग्राम बरामद भएको छ।
9: किसानहरूका अनुसार सरकारले केवल गाँजा खेती रोक्न आग्रह गरेर मात्रै समस्या समाधान हुँदैन, कफी अलैची सुन्तला फलफुल मसला तथा अन्य उत्पादन जन्य अन्य उच्च मूल्यका नगदे बालीको उत्पादन बजार सुविस्तार र प्राविधिक सहयोग उपलब्ध गराउन सके मात्र किसान दीर्घकालीन रूपमा वैकल्पिक खेतीमा आकर्षित हुनेछन्। गोपाल बराइली, CIN रेडियो धनकुटा FM धनकुटा।
4: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
15: नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री खान सहित 16 कैद सजाय, कर्जा दुरूपयोगको आरोपमा व्यवसायी शशि शर्मा पौडेल पक्राउ, राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण,
4: विपदमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि हेलिकप्टर ड्रोन र राफ्टिङ उपलब्ध गराइने, जोखिममा रहेका बस्ती स्थानान्तरणमा भने ढिलाइ, पूर्व तयारी चुस्त बनाउन सभामुखको निर्देशन,
15: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार,
4: पश्चिम बंगालका सरकारी विद्यालयमा खाजा अण्डा हटाएपछि पोषण सम्बन्धी बहस, रुसी ब्यालिस्टिक क्षेपास्त्र युक्रेनद्वारा नष्ट, अमेरिका रुस बीच अन्तरिक्ष सहकार्य हुने,
15: र फिफा विश्वकप फुटबलको फाइनलमा स्पेन फ्रान्स 2-0 पराजित, आज मध्यराति अर्जेन्टिना र इङ्ल्यान्ड खेल्ने एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल क्वार्टर फाइनलमा प्रवेश।
4: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ विभिन्न सार्वजनिक स्थानमा हुने पार्किङको समस्या, जहाँ देख्यो त्यहाँ विभिन्न सवारी साधनहरू राखिहाल्ने प्रवृत्ति छ, तर नेपाललाई स्विजरल्यान्ड सिङ्गापुर बनाउने बहस पनि नेताहरूले बेला बेलामा भाषणको बेलामा गर्ने गर्छन्। यहाँ 2 व्यक्तिहरू छन् र एउटा डाँडोतिर उनीहरू उकालो लाग्दै गर्दा एकअर्काको बीचमा कुराकानी भइराखेको छ। अलि तलतिर केही समतल ठाउँ छ, त्यतातिर देखाउँदै त्यहाँ भएका मध्ये अगाडिपट्टि हिँडिरहेका व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सिङ्गापुर बनाउने हैसियतवाला नेपालीहरूले खाली ठाउँ देख्नै हुँदैन, कि पसल थाप्छ कि पार्किङ गरिहाल्छ।
15: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा राम प्रसाद आचार्य र राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू।
1: नेपालगञ्जमा ठेला व्यवस्थापनको विवाद, सौन्दर्यीकरण कि साना व्यवसायीलाई अन्याय भन्दै प्रश्न।
0: आजबाट फुल भरी सिलिन्डर ग्यास बजारमा आउने, खजुरामा बालबालिकाको खेलका लागि सामग्री हस्तान्तरण।
1: निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन रोक्ने परिपत्र सर्वोच्चद्वारा खारेज, मिटर ब्याज सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न गृहलाई निर्देशन।
0: र बाँकेका 11,564 बालबालिकालाई पूर्ण खोप प्रदान, सिकल सेल एनेमियाको उपचार सहज बनाउन माग।
2: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै, सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 9822589983।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
1: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असार 31 गते बुधबार, आज नेपालगञ्ज आसपासको क्षेत्रमा थोरै बादल लागेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 28 डिग्री सेल्सियस र अधिकतम तापक्रम 34 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका विभिन्न 5 जिल्लामा बाढीको उच्च जोखिम छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेत सहित आसपासका जिल्लामा भई बहने नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। यस्तै पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, शङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, गोर्खा, लमजुङ, नवलपरासी, पूर्व र पश्चिम पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया र कैलाली लगायत आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेखनीय बढिए र आकस्मिक बाढीको जोखिम रहेको छ। यी सबै क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
0: नेपालगञ्ज व्यापारिक केन्द्रका रूपमा परिचित सहर हो। यहाँ दैनिक हजारौँ मानिसको आवाजावत हुने भएकाले साना तथा ठेला व्यवसायले पनि महत्त्वपूर्ण स्थान ओगटेका छन्। चाँड चटपटे, पानीपुरी, माछा तथा अन्य खाद्य सामग्री बेच्ने ठेला व्यवसायहरूको संख्या उल्लेख्य छ। तर पछिल्लो समय नेपालगञ्ज उपमहानगरपालिकाले सडक व्यवस्थापन र सहरको सौन्दर्यीकरण अभियानलाई तीव्र बनाएपछि ठेला व्यवसायी र उपमहानगरबीच विवाद बढ्दै गएको छ। व्यवसायीहरूले आफ्नो जीविकोपार्जन सङ्कटमा परेको गुनासो गरेका छन् भने उपमहानगरपालिकाले सार्वजनिक सडकलाई व्यवस्थित बनाउने अभियानलाई निरन्तरता दिएको जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिका 11 निवासी अमित साहु वर्षौँदेखि चाँड र चटपटेको व्यवसाय गर्दै आउनुभएको छ। उहाँ त्रिवेणी मोडमा ठेला व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ। तर केही दिन अघि नगरपालिकाले उनको ठेला नियन्त्रणमा लिएपछि उनी परिवारको जीविकोपार्जनप्रति चिन्तित बनेका छन्। हामीले पुस्तोदेखि यही व्यवसाय गरेर परिवार पाल्दै आएका छौँ। घरमा आम्दानी गर्ने अर्को कोही छैन। नगरपालिकाले ठेला उठाएर लगिदिएपछि अब कसरी घर चलाउने भनेर प्रश्न गर्नुहुन्छ। माछा बिक्री गर्दै आएका विक्रम ठाकुरको समस्या पनि उस्तै छ। उनी केही महिना अघि व्यवसाय गर्न नपाएको बताउँछन्। हामी हटाउनुभन्दा व्यवस्थित स्थानमा व्यवस्थित स्थान तोकिदिए हुन्थ्यो। उहाँ भन्नुहुन्छ, यता नेपालगञ्ज महानगरपालिकाले भने सडक अतिक्रमण नियन्त्रण, ट्राफिक व्यवस्थापन र सहरको सौन्दर्यीकरणका लागि अभियान सञ्चालन गरिएको जनाएको छ। नगर प्रहरी सहायक निरीक्षक पवन कुमार कनौजियाका अनुसार सार्वजनिक सडक अवरुद्ध हुने गरी जथाभावी ठेला राख्न नदिने नीति लागू भएको छ। उहाँले भन्नुभएको छ, नेपालगञ्जमा बढ्दो सवारी चाप, पार्किङको अभाव र सडक अतिक्रमणका कारण सहर व्यवस्थापनमा चुनौतीपूर्ण बनेको छ। दैनिक नेपालगञ्जमा खबर छ।
1: नेपाल आयल निगमले बुधबारदेखि साबिककै 14.2 किलोग्राम ग्यास भरिएको सिलिन्डर बजार पठाउन निर्देशन दिएको छ। इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोडिङको अवस्था सुधार आएको जनाउँदै निगमले बुधबार आजदेखि सिलिन्डरमा 14.2 किलो ग्यास भर्न उद्योगीहरूलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको छ। निगमले 14.2 किलो ग्यासको मूल्य प्रति सिलिन्डर 2060 तोकेको छ। निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन 29 गतेदेखि अर्को नियम लागू नभएसम्म आधा तौल अर्थात् 7.1 किलो ग्यास भएको सिलिन्डर बिक्री गर्न निर्देशन दिएको थियो। यसअघि आधा सिलिन्डर ग्यासको आपूर्तिले उपभोक्ताले सहज रूपमा र समयमै ग्यास पाउन सकेका थिएनन्। ग्यास उद्योग मार्फत डिलरहरूले आधा सिलिन्डर, त्यो पनि अनियमित मात्रै ग्यास प्राप्त गरेपछि उपभोक्तालाई पूरा सिलिन्डरको सट्टा आधा आधा सिलिन्डर मात्र वितरण गरिरहेका थिए। दैनिक नेपालगञ्जले खबर लेखेको छ।
0: बाँकेको खजुरामा रहेको सुशील कोइराला पर्खर क्यान्सर अस्पतालको प्राङ्गणभित्र रहेको बच्चा वार्डको अगाडि कृत्रिम खेल निर्माणका लागि आवश्यक सामानहरू हस्तान्तरण गरिएको छ। सिटिजन इन्टरनेसनल ब्याङ्क नेपाल लिमिटेड कोलपुर शाखाको आर्थिक सहयोगमा उक्त कृत्रिम खेल क्षेत्रको निर्माणका लागि क्यान्सर वार्डमा उपचारार्थ बालबालिकाको लागि आवश्यक सामानहरू हस्तान्तरण गरिएको छ। उक्त कार्यक्रममा सुशील कोइराला पर्खर क्यान्सर अस्पताल खजुराका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर सुभाष मेहताका अनुसार सुशील कोइराला पर्खर क्यान्सर अस्पताल खजुरामा बाल रक्त तथा क्यान्सर वार्डमा उपचार बालबालिकाहरू प्राय लामो समयसम्म अस्पतालमा बस्नुपर्ने अवस्था रहन्छ। विशेष गरी रक्त रोगका कारण उनीहरू धेरै जसो समय वार्डभित्र सीमित रहन बाध्य हुन्छन्, जसले गर्दा उनीहरूको शारीरिक, मानसिक तथा भावनात्मक विकासमा असर पर्न जान्छ। बालबालिकाको मनोबल अभिवृद्धि गर्न, उपचारप्रति सकारात्मक सोच विकास गर्न तथा उनीहरूको केही समय मनोरञ्जनात्मक शारीरिक गतिविधिमा संलग्न गराउन वार्ड अगाडि सानो कृत्रिम खेल क्षेत्र निर्माण गरिएको जानकारी दिइएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
1: निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्च अदालतले बद्र गरिदिएको छ। सर्वोच्चको आदेशसँगै सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्रै सीमित गर्ने सरकारी नीति कार्यान्वयनमा रोक लागेको हो। मङ्गलबार न्यायाधीश सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले यस विषयमा दायर रिटमाथि सुनवाई गर्दै उत्प्रेरणको आदेश जारी गरेको छ। पश्चिम डायरीमा आँखा उपचारको प्रमुख केन्द्र बन्दै फतेबाल आँखा अस्पताल।
5: अब आँखा सम्बन्धमा जनरल सेवा सबै हामी कहाँ उपलब्ध छ, त्यसपछि अब विशिष्टीकृत सेवामा अब सबै किसिमको शल्यक्रिया सेवा उपलब्ध छ
1: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू।
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
7: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी, नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
6: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
8: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
9: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
8: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
9: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
8: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
9: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
8: छाती, मुटु, थाइराइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
9: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
8: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
9: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
8: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
2: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
1: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
2: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
1: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
2: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
3: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
4: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
5: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेशनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
6: यो कृष्णसार FM
7: 94 MHz, कृष्णसार जत्तिकै तेज।
8: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार FM 94 MHz को उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। नेपालगञ्ज फुलटेक्रा स्थित फतेवाल आँखा अस्पताल विगत लामो समयदेखि अन्धोपन निवारणमा सेवा दिँदै आएको छ। स्थानीयदेखि भारतको सीमावर्ती क्षेत्रका बिरामीहरूको भरोसा जितेको यस अस्पतालले पछिल्लो समय आफ्ना सेवाहरूलाई थप अत्याधुनिक र जनमुखी बनाउँदै लगेको छ। लक्ष्मी तिमिलसेनाको रिपोर्ट।
9: नेपालगञ्ज स्थित फतेवाल आँखा अस्पतालबाट चालु आर्थिक वर्ष 2082-83 11 महिनामा करिब 1,00,000 जना बिरामीले आँखाको उपचार सेवा लिएका छन्। अस्पतालका प्रबन्ध निर्देशक डाक्टर कौशल वर्माका अनुसार चालु आर्थिक वर्षको गत 11 महिनामा यो अस्पतालले 98,396 जना आँखाका बिरामीको उपचार गरेको जनाउँदै तीमध्ये 9,078 जनाले शल्यक्रिया सेवा लिएका हुन्। अस्पतालले हाल आँखा सम्बन्धी सबै रोगको परीक्षण तथा औषधि उपचार, शल्यक्रिया तथा उपचार सम्बन्धी विशिष्टीकृत सेवा प्रवाह गर्दै आएको छ।
10: अब आँखा सम्बन्धमा जनरल सेवा सबै हामी कहाँ उपलब्ध छ। त्यसपछि अब विशिष्टीकृत सेवामा अब सबै किसिमको रेटिनाको शल्यक्रिया सेवा उपलब्ध छ। कर्नियाको पनि, कर्निया ट्रान्सप्लान्ट भन्दा बाहेकको अरू सेवाहरू उपलब्ध छ। अर्को जलबिन्दुको सेवा, मोतीबिन्दुको सेवा, त्यसपछि अकुलोप्लास्टीको विशिष्टीकृत सेवा। विशिष्टीकृत सेवामा हामीले स्पेसिफिक रूपमा रेटिनाको सेवा, अकुलोप्लास्टीको सेवा उपलब्ध गराएका छौँ।
9: सो अवधिमा शल्यक्रिया सेवा लिएका 9,078 जनामध्ये 6,890 जनाले मोतियाबिन्दुको, 1,009 जनाले कर्नियाको, 482 जनाले रेटिनाको र 600 बढीले जलबिन्दु लगायतका अन्य माइनर शल्यक्रिया लिएको अस्पतालले जनाएको छ।
10: वार्षिक रूपमा हामीले 1,40,000 जति आफ्नो बहिरङ्ग विभागमा सेवा प्रदान गर्दछौँ भने करिब 10,000 भन्दा बढी शल्यक्रिया सेवा प्रदान गर्दछौँ। र अस्पतालमै हामीले करिब 1,00,000 जतिको ओपिडी हेर्छौँ भने 40,000 जति ओपिडी हामीले सामुदायिक कार्यक्रम मार्फत सेवा प्रदान गर्दछौँ, जुन निशुल्क हुन्छ।
9: शल्यक्रिया सेवालाई थप स्तरीय बनाउन शल्यक्रिया भवनमा 5 मोड्युलर शल्यक्रिया कक्षको निर्माण गरिएको पनि प्रबन्ध निर्देशक डाक्टर वर्माले बताउनुभयो। उहाँका अनुसार मोड्युलर शल्यक्रिया कक्षमा आवश्यक थप उपकरण तथा फर्निचर व्यवस्थापन गरी सञ्चालनमा ल्याउने तयारी छ।
10: उपकरणको हिसाबले हामी यस क्षेत्रमै हामीसँग अत्याधुनिक उपकरणहरू उपलब्ध छन्। हामीसँग जाइसको, हेडलबर्गको, ओटलीको राम्रो राम्रो कम्पनीको मेसिनहरू उपलब्ध छ। समय सान्दर्भिक हिसाबले नयाँ नयाँ उपकरणहरू पनि हामी कहाँ आउने क्रम पनि जारी छ। अत्याधुनिक उपकरणहरूमा रेटिनाको, फेकोको, माइक्रोस्कोपहरू त्योहरू जाने अत्याधुनिक उपकरणहरू हामी कहाँ व्यवस्था छ। र अर्को लेजरहरू पनि हामीसँग याग लेजर, ग्रिन लेजर पनि हामीसँग अत्याधुनिक छन्।
9: अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसँगै ठूलो संख्याका भारतीय नागरिकलाई पनि सेवा दिँदै आएको छ। आइतबार पनि अन्य दिन सरह नै सम्पूर्ण सेवाहरू सञ्चालन हुन थालेपछि टाढाबाट आउने बिरामीलाई ठूलो राहत मिलेको छ। भारतको कानपुरबाट उपचार गर्न आउनुभएका बिरामी मन्जु कपुर
11: तो उन्होंने कहा कि आप एक बार वहाँ जाके देखिए, बहुत बढ़िया अस्पताल है, आपका सस्ते में अच्छे में इलाज होता है, तभी हम यहाँ पर आए हैं। बहुत अच्छा है, सब आराम से बात करते हैं, समझाते हैं, सब ठीक ठाक से दिखा लोगों ने, बहुत अच्छा लगा हमें यहाँ आके। हॉस्पिटल भी साफ सुथरा है।
9: फतेवाल आँखा अस्पताल सेवा विस्तार, अत्याधुनिक पूर्वाधार निर्माण र बिरामी मैत्री व्यवस्थापन मार्फत पश्चिम नेपालसँगै भारतीय नागरिकका लागि समेत भरपर्दो उपचार केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ।
12: रेडियो रिपोर्ट पछि अब बाँकी खबर। मिटर ब्याज पीडितका समस्या समाधानका लागि विगतमा गठन गरिएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान मन्त्री परिषदले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको छ। मङ्गलबार बसेको मन्त्री परिषद बैठकले अनुचित लेनदेन अर्थात् मिटर ब्याजसँग सम्बन्धित प्रतिवेदन कार्यान्वयन गर्न निर्णय गर्दै यसलाई तत्काल अघि बढाउन निर्देशन दिएको हो। पश्चिम डायरीमा अन्य खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमा रहनुहोला।
13: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
14: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
15: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
16: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
17: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
18: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
19: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
20: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलीजुली मेडिकल हल इदगाह रोड नेपालगंज सम्पर्क फोन नम्बर 081531380 मोबाइल 9850303479 र 9840213680
0: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगंज
21: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट 10 देखि 15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ
0: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि
21: सम्पर्क 97051148
0: सोफा हब नेपालगंज
21: विश्वासमा नम्बर एक
0: क्वालिटीमा सबैभन्दा बेस्ट
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
8: विश्रामपछि पश्चिम डारीमा फेरि स्वागत छ कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डारी कृष्ण सार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी समाचार बाँकी जिल्लाका 8 वटै स्थानीय तहका 11,564 जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ जिल्ला पूर्ण खोप समन्वय समितिका अनुसार जिल्लाका 8 वटै पालिकामा रहेका 16 देखि 23 महिनासम्मका 11,564 जना बालबालिकाको खोप अवस्था यकिन गरेर उनीहरूलाई पूर्ण खोप प्रदान गरिएको हो जिल्ला पूर्ण खोप समन्वय समितिका बाँकीका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले खोज तथा खोप अभियानलाई सञ्चालन गरी राष्ट्रिय निर्देशिका अनुसार जिल्लाका 11,564 जना सबै बालबालिकालाई आवश्यक सबै खोप प्रदान गरिएको बताउनुभयो
12: विभिन्न क्षेत्रमा क्रियाशील थारू समुदायका अगुवाहरूले सिकल सेल एनिमियाको रोकथाम नियन्त्रण र उपचार सेवालाई प्रभावकारी बनाउन माग गर्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्ञापन पत्र बुझाएका छन् सोमबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र लामी छानेलाई एक ज्ञापन पत्र बुझाउँदै उनीहरूले सिकल सेल एनिमियाबारे जनचेतना र परामर्शका लागि अस्पतालमा छुट्टै डेस्क स्थापना हुनुपर्ने लगायतका मागहरू राखेका हुन्
8: भवन निर्माणलाई आधुनिकीकरणतर्फ आकर्षित गर्न नेपालगञ्ज त्यस सम्बन्धित कम्पनीहरूले एक्सपो गर्ने भएका छन् आगामी असोज 2 साता नेपालमा 3 दिने नेपाल एक्सपो गरिने भएको छ त्यसको प्रारम्भिक तयारी सुरु गरिएको छ स्मार्ट सेवा प्रणाली र गणेश निर्माण सेवाले आवश्यक पहल लिइरहेको जानकारी दिँदै आयोजक मध्येका विशाल भट्टराईले जानकारी दिनुभयो देश विदेशका निर्माण विज्ञ कम्पनीहरूको सहभागिता पहल भइरहेको छ नेपाल एक्सपोका लागि तयारीमा सक्रिय इन्जिनियर यासिर जसगढले 50+ स्टल रहने गरी आवश्यक पहल र समन्वय भइरहेको जानकारी दिनुभयो सधैँ राजधानी काठमाडौँमा भइरहने एक्सपो यसपटक नेपालगञ्जमा गरौँ र पहल र प्रयास भइरहेका छौँ उहाँले भन्नुभएको छ दैनिक नेपालगञ्जमा खबर छ
12: रेडियो कृष्णसार एफएम 94 मेगाहर्जबाट प्रत्येक हप्ताको बुधबार प्रसारण हुने रेडियो इजलास केही क्षणमा प्रसारण हुँदैछ कानुन न्याय र मानव अधिकारका सवालमा केन्द्रित रहने रेडियो इजलास आज इजलासमा आजको अतिथि घनश्याम शर्मा संस्थागत विकास अधिकृत सहकर्मी समाजका हुनुहुन्छ रेडियो इजलास अधिवक्ता वसन्त गौतमले सञ्चालन गर्दै आउनु भएको छ सुन्ने प्रयास गर्नुहोला
8: पछिल्लो पटक कालीकोटमा एचआइभी संक्रमितको संख्या 75 पुगेको छ कालीकोट स्थित एन्टी रेट्रोभाइरल थेरापी एआरटीका अनुसार अन्यत्र जिल्लाबाट कालीकोट बसाइसरी पुगेका एचआइभी संक्रमितको संख्या 18 रहेको छ हालसम्म एचआइभी संक्रमितको कुल दर्ता संख्या 75 रहेको छ
12: बाँके स्थित नेपाल भारत सीमा क्षेत्रको पच पोखरा नाकामा सशस्त्र प्रहरी बल नेपालको बिओपी साईगाउँले लगातार सञ्चालन गरेको निगरानी र चेक जाँचद्वारा 6,41,000 रुपियाँ बराबरका अवैध सामान बरामद भएका छन् सशस्त्र प्रहरी बाँकेका अनुसार सशस्त्र प्रहरी निरीक्षकको टोलीले भारतबाट भन्सार छरी गरे ल्याउँदै गरेका लत्ता कपडा लगायतका सामान बरामद गरेको हो
8: उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग कृत्य कागज सम्बन्धी मुद्दामा तत्कालीन संविधान सभाका 3 सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौँको निर्णयलाई सदर गरेको छ भने यता सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधनले मुलुकको पूर्वाधार विकासमा देखिएका दीर्घकालीन समस्या समाधान गर्न निर्माण क्षेत्रलाई नयाँ गति दिने विश्वास नेपाल निर्माण व्यवसाय महासङ्घले व्यक्त गरेको छ। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
12: नेपालगञ्जमा ठेला व्यवस्थापनको विवाद, सौन्दर्यीकरणमा कि साना किसानलाई साना व्यवसायलाई अन्याय भन्दै प्रश्न।
8: आजबाट फुल सिलिन्डर ग्यास बजारमा आउने, खजुरामा बालबालिकाको खेलका लागि सामग्री हस्तान्तरण।
12: निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन रोक्ने परिपत्र सर्वोच्चद्वारा खारेज, मिटर ब्याज सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न गृहलाई निर्देशन।
8: र बाँकेका 11,564 बालबालिकालाई पूर्ण खोप प्रदान, सिकल सेल एनिमियाको उपचार सहज बनाउन माग। हस्त पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै रामप्रसाद र मराकेश पनि बिदा हुन्छौँ। आज असार 31 गते बुधबार 15 जुलाईको दिन सबैका लागि शुभ रहोस्। नमस्कार, नमस्कार।

0: पनि उपचार हुने
1: सम्पर्क बियर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ
0: फोन नम्बर 081-532-375
2: अबुई सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले
3: नात्यो छोरा सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन ल ऊ आफ्नो बाटो गइहाल्यो नि केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्
2: विषालु हो कि होइन कसरी चिन्ने त आमा
3: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन एउटा हुन्छ करेत जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ अर्को हुन्छ गोमन जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ अनि अर्को हरियो जातिको सर्प यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प यसले डसेको बिरामी कमै मात्र पाइन्छ तर यसको डसाइ एकदम खतरनाक हुन्छ
4: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन् बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ
5: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन् तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
6: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: koile paniye. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त, अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छानामुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँकी र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895007682।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्न

0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
4: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
3: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
3: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
5: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार। आज म एकदम खुसी छु।
5: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
3: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भोलि नै बाबालाई भनेर जान्छु।
5: ए हो र, ल ल भन न त, तिम्रो रोजाइ कस्तो रहेछ, हामी पनि जानु।
3: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
5: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
3: ल सुन, त्यसो भए 98 580 40 388, 98 045 086 26 र 98 580 85 040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
5: ल ल हुन्छ हुन्छ ल।
6: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
3: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
6: समयमै कर तिरौं, जिम्मेवार नागरिकको परिचय दिउँ,
3: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
6: कर तिरौं समयमै, विकास गरौं सँगै।
3: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
6: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो।
7: एस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
2: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम,
6: ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
7: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जीपीए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
6: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
7: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
6: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाण पत्रका लागि बलियो।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
10: नमस्कार, रेडियो इजलासमा म अधिवक्ता बसन्त गौतमको यहाँहरूलाई हार्दिक स्वागत छ। रेडियो कृष्णसार एफएम 94 मेगाहर्जबाट प्रत्येक हप्ताको बुधबार बिहान 7:10 देखि 8 बजेसम्म प्रसारण हुने रेडियो इजलासमा हामी कानुन, न्याय र मानव अधिकारका विषयमा बहस गर्दछौँ। आजको रेडियो इजलासमा हामी नेतृत्व विकास र सञ्चार सिपसँग सम्बन्धित विषयमा बहस गर्न गइरहेका छौँ र बहसका लागि उपस्थित भइसक्नु भएको छ घनश्याम आचार्य, जो संस्थागत विकास अधिकृत सहकर्मी समाज नेपालको हुनुहुन्छ। उहाँसँग हामी आज नेतृत्व विकास र सञ्चार सिपका विषयमा बहस गर्न गइरहेका छौँ र यसमा यहाँहरूले 8 बजेसम्म हाम्रो कार्यक्रम सुन्न सक्नुहुनेछ। सञ्चार र सिप चाहिँ कुनै पनि नेतृत्व विकासको लागि अत्यावश्यकीय कुरा हो। आजको प्रतिस्पर्धात्मक समाजमा सफल नेतृत्व केवल पदले होइन, व्यक्तिको सोच, व्यवहार, सञ्चार क्षमता र अरूलाई प्रेरित गर्ने कलाले निर्धारण गर्दछ। सञ्चार प्रभावकारी भएन भने असल योजना पनि सफल हुन सक्दैन र त्यस्तै नेतृत्व सक्षम नभए संस्था, समुदाय र समाजको विकास अपेक्षा अनुसार अगाडि बढ्न सक्दैन। यस विषयमा विस्तृत छलफल गर्नका लागि आज हामीसँग उपस्थित हुनुहुन्छ सहकर्मी समाज नेपालका संस्थागत विकास अधिकृत श्री घनश्याम आचार्य। आचार्यजी, रेडियो इजलासमा यहाँलाई हार्दिक स्वागत छ।
11: धन्यवाद वसन्त सर,
10: आरम्भ हुनुहुन्छ। सर्वप्रथम यहाँसँग परिचयबाट सुरुवात गरौँ। यहाँले आफूलाई घनश्याम आचार्य भनेर पहिचान, आफ्नो पहिचान परिचय दिनुपर्दा कसरी दिनुहुन्छ?
11: मेरो नाम घनश्याम आचार्य, मेरो जन्म 2027 साल चैत 10 गते दैलेखको नारायण नगरपालिका वडा नम्बर 6 भुर्तीमा भएको
10: हो। हजुर,
11: मैले सुरुमा हाई स्कुल दैलेखमै पढेँ, त्यसपछि क्याम्पसमा चाहिँ सुर्खेत वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा अध्ययन गरेँ र त्यतिखेर म चाहिँ 2046 सालदेखि एउटा शिक्षक पेसामा संलग्न भएँ। केही समयपछि मैले फेरि युनाइटेड मिसन टु नेपाल भन्ने एउटा चाहिँ
10: संस्थामा
11: काम गरेँ र त्यो काम गर्दाखेरि त्यो संस्थामा 3 वर्ष काम गरिसकेपछि सहकर्मी समाज स्थापनाका लागि त्यहाँ युनाइटेड सुर्खेत प्रोजेक्टमा काम गर्ने कर्मचारीहरूले सहकर्मी समाज को स्थापना गरिसकेपछि, दर्ता गरिसकेपछि, त्यसैमा म अहिलेसम्म सहकर्मी समाजमा काम गर्दै आएको छु।
10: हजुर, काम गर्ने हिसाबले सहकर्मी समाजमा हुनुहुन्छ, तर घनश्याम आचार्य भनेपछि ठ्याक्क मान्छेको आफ्नो पहिचान हुन्छ नि, यो व्यक्ति हो, यो पहिचान भनौँ न आफ्नो, के कुरामा पहिचान छ जस्तो लाग्छ यहाँलाई?
11: मलाई चाहिँ पहिचान गर्ने समाजसेवीको रूपमा,
10: हजुर,
11: मैले विगत 28 वर्षदेखि यो बाँकी जिल्लामा पनि विभिन्न पालिकाहरूमा, विभिन्न ठाउँमा मैले चाहिँ यो सामाजिक अभियानको रूपमा काम गर्दै आएको छु।
10: हजुर,
11: र अहिले हेर्दाखेरि म चाहिँ सामाजिक अभियन्ता, एक किसिमको मानव अधिकारको क्षेत्रमा पनि
10: भनेपछि बाहिरी व्यक्तित्व व्यक्तिहरूले समुदायले हेर्दाखेरि घनश्याम आचार्य भनेपछि एउटा सामाजिक अभियन्ता अथवा समाजसेवीको रूपमा चित्रण गर्छन्, त्यो पहिचान यहाँको छ। अब चाहिँ यहाँको दैलेखमा जन्मिनु भयो होइन, पढाइ यहाँको उच्च शिक्षा दैलेखमै गर्नुभयो?
11: मैले उच्च शिक्षा सुर्खेतमा,
10: हजुर,
11: मैले त्यतिखेर चाहिँ म टिचर थिएँ,
10: हजुर,
11: टिचर भइसकेपछि म चाहिँ सुर्खेतमा पढेँ र मैले त्यतिखेर चाहिँ बिएड गरेँ। त्यसपछि चाहिँ अहिले सामाजिक क्षेत्रमा,
10: हजुर, भनेपछि यहाँको बिएड मास्टर्स,
11: हजुर, मैले चाहिँ सोसियोलोजीमा चाहिँ पढेँ महेन्द्र बहुमुखी क्याम्पसमा,
10: हजुर,
11: र त्यसैमा समाज सेवामै अहिलेसम्म लाग्नु भएको छ।
10: अब दैलेखको मान्छे प्राय सरकारी सेवामा, हुन त यहाँले टिचरमा काम गरे भन्नुभयो होइन, चाहिँ त्यो सरकारी थाईमै आफ्नो चाहिँ भविष्य देखेको हामीले हेर्छौँ होइन, अधिकांश अहिले उच्च ओहदामा चाहिँ दैलेखीहरू चाहिँ बढी देखिन्छ। यहाँले चाहिँ त्यो सरकारी सेवा नलागेर समाजसेवाप्रति लाग्ने प्रेरणा कसरी मिल्यो?
11: मलाई म चाहिँ यो 46 सालमा म टिचर भइसकेपछि म
10: अस्थायी टिचर
11: 48 मा चाहिँ थाई भएँ,
10: थाई टिचर हुनुभयो।
11: थाई भइसकेपछि मैले 49
10: हजुर
11: 49 मा छोडेँ,
10: हजुर, थाई टिचरै छोडेँ।
11: छोडेर मैले मेरो योजना चाहिँ कुनै बिजनेस गर्ने योजना थियो,
10: हजुर,
11: तर म सुर्खेत प्रोजेक्टमा युएमएनमा काम गरिसकेपछि मैले त्यो ठाउँमा साथीहरूसँगको एउटा पारिवारिक वातावरणसँगै काम गर्ने, त्यसमा चाहिँ मलाई बढी रुचि भयो।
10: मैले जान्न खोजेको तपाईँ चाहिँ थाई टिचर छोडेर यो चाहिँ अब अस्थायी रूपको भनौँ न, त्यति बेला त थाईको एकदमै महत्त्व पनि थियो, कसरी त्यहाँ चाहिँ जाने प्रेरणा, अथवा आफैले अथवा अरूको प्रेरणाले कसरी?
11: मैले त म आफैले त्यतिखेर चाहिँ टिचरको 902 रुपियाँ थियो
10: तलब
11: होइन, यता संस्थामा 7000 रुपियाँ,
10: प्राविको खरदार सरको 902 रुपियाँ
11: 900 थियो,
10: हजुर,
11: यता संस्थामा चाहिँ 7000 रुपियाँ थियो,
10: भनेपछि त धेरै फरक भयो।
11: अनि काम गर्दै जाँदाखेरि,
10: हजुर,
11: अनि सुर्खेत प्रोजेक्टमा काम गर्दाखेरिको टिम एकदमै पारिवारिक टिम थियो,
10: हजुर,
11: अनि जसले चाहिँ यो नेपालमा मोडेलको रूपमा काम गर्थ्यो, अरू आइएनजिओहरूले एनजिओहरूले स्रोत वितरण गर्ने होइन त्यस्तो खालको थियो भने सुर्खेत प्रोजेक्टले बिल्कुलै मान्छेहरूलाई सशक्त गराउने, अनि मान्छेहरूलाई को समस्या पहिचान गर्ने र उनीहरू आफ्नो काम आफै गर्ने खालको वातावरण सिर्जना गर्नका लागि चाहिँ त्यो चाहिँ सुर्खेत प्रोजेक्टले काम गर्यो।
10: भनेपछि जुन संस्थाले काम गर्यो त्यसको काम गर्ने तरिकाले पनि यहाँलाई मोटिभेसन गर्यो है,
11: हजुर।
10: अब कार्यक्रम हामी धेरै विषयमा छलफल गर्न छ घनश्यामजी, जस्तो यहाँले बाल्यकाल बिताउनु भयो र यो समाज क्षेत्रमा चाहिँ आउनुभयो होइन, दैलेखदेखि नेपालगञ्जसम्म अहिले हुनुहुन्छ, यहाँले चाहिँ बाल्यकालको त्यो सम्झनै बिर्सन नसक्ने क्षण कुनै छ, अविस्मरणीय क्षण हुन्छ नि, एउटा चाहिँ टर्निङ पोइन्टमा ल्याएको तपाईँलाई?
11: बाल्यकालमा चाहिँ अलि दैलेखै बसेर पढ्ने हुर्किने सबै काम दैलेखमै भयो,
10: हजुर,
11: त्यसमा चाहिँ अब विशेष गरेर साथीभाइहरूसँग सँगै बस्ने खेल्ने त्यो चाहिँ त्यस्तो त्यो बाल्यकाललाई चाहिँ अहिले पनि सम्झिने त्यो खालको चाहिँ
10: मिस गर्नुहुन्छ,
11: महसुस गर्छु।
10: जीवन के रहेछ?
11: जीवन अब एउटा अवस्था चाहिँ हो होइन, अब जीवनलाई चिन्न सक्यो र जीवनमा म को हुँ, मेरो जिम्मेवारी भूमिका के हो भन्न सक्यो भने उसले चाहिँ आफ्नो जीवनलाई रूपान्तरण गर्न सक्छ,
10: हजुर, जीवनको सिकाइ अहिले जुन स्थानमा हुनुहुन्छ, मुख्य सिकाइ भनौँ न,
11: मुख्य सिकाइ
10: व्यावसायिक त्यसमा पनि तपाईँ समाजसेवामा लागेको भन्नुभयो, यसबाट आफूले सिकेको सार?
11: आफूले सिकेको त असल व्यवहार चाहिँ आफूले चाहिँ आफूले जे व्यवहार गर्न सक्यो त्यो व्यवहार चाहिँ परिवार समाज समुदाय साथीभाइले सिक्न सक्छन्। त्यसैले एक किसिमको सहयोगी र एउटा पारदर्शी व्यवहार चाहिँ हुनुपर्छ र अर्कालाई चाहिँ एक किसिमको प्रेरणादायक होइन उसबाट सिक्न सकिन्छ भन्ने खालको व्यवहार चाहिँ हुनुपर्छ
10: हजुर भन्ने लाग्छ। अब के कुराले सन्तुष्टि मिल्छ यहाँलाई चाहिँ हुन्छ नि आफूलाई चाहिँ एकदम आनन्द महसुस हुने सन्तुष्टि मिल्ने कुरा?
11: सन्तुष्टि मिल्ने कुरा चाहिँ अब पारिवारिक वातावरण जुन छ
10: हजुर
11: त्यसले चाहिँ सबै परिवारमा छोराछोरी श्रीमती सबै आफ्नो होइन एउटा लगनशील र सबैले राम्रो काम गरेपछि आफूलाई पनि सन्तुष्टि हुँदो रहेछ त्यसले सन्तुष्टि हुन्छ भने मेरो आफ्नो कामले पनि समुदायहरूलाई गर्ने सहयोग होइन र आफ्नो कामले अरूले चाहिँ आफूलाई चाहिँ पहिचान गर्ने मर्यादित गर्ने होइन र घनश्याम भनिसकेपछि धेरै मान्छेले मेरो व्यवहार मेरो आनी बानी त्यसले चाहिँ उनीहरूले पनि मलाई चाहिँ मेरो पहिचान बढ्नलाई चाहिँ धेरै मद्दत गरेको छ
10: हजुर
11: र पारिवारिकमा पनि त्यस्तै छ
10: हजुर। अब जब जुन स्थानमा हुनुहुन्छ अहिले एउटा चाहिँ समाजसेवी चाहिँ एउटा अहिले अब एउटा नेतृत्व विकासको क्षेत्रमा भनौँ न सुशासनको क्षेत्रमा काम गरिरहनु भएको छ त्यो हिसाबले हेर्दाखेरि जुन क्षेत्रमा हुनुहुन्छ त्यो प्रेरणा कसैलाई सम्झनै पर्ने नाम जसको प्रेरणाले तपाईँ यहाँसम्म आउनुभयो कोही हुनुहुन्छ
11: अब
10: प्रेरक व्यक्तित्व?
11: यसमा चाहिँ प्रेरणा दिने व्यक्तित्व हाम्रो
10: सम्झनै पर्ने नामहरू
11: त्यतिखेर काम गर्दाखेरि चाहिँ दुईजना व्यक्तित्व हुनुहुन्छ एउटा स्वर्गीय नारद प्रसाद शर्मा र अहिले हाम्रो इडी हुनुहुन्छ अमरबहादुर अहिर
10: हजुर
11: अनि उहाँहरूको लगनशीलता उहाँहरूको धैर्यता होइन उहाँहरूले गरेको काम र हामी चाहिँ सँगसँगै उहाँहरूले अवसर पाए पनि यो संस्थालाई चाहिँ सँगसँगै जानको लागि जुन योगदान दिनुभयो त्यो चाहिँ म आफूले पनि प्रेरित भएर
10: हजुर
11: अहिलेसम्म चाहिँ सहकर्मी समाजमै बसेर काम गरिरहेको अवस्था छ। यसले चाहिँ अगाडिको व्यक्तिको व्यवहार उहाँहरूको भूमिका उहाँहरूको जिम्मेवारीले चाहिँ मान्छेलाई प्रभाव पार्दो रहेछ त्यसमा पनि आफूले सन्तुष्टि लिन सक्यो भने आफूलाई चाहिँ सन्तुष्टि लिने र आफ्नो पारिवारिक व्यवस्थापनको कुरा पनि मिलाउन सक्यो भने आफू पनि सन्तुष्टि हुने परिवार पनि सन्तुष्टि हुने भनेर संस्थागत रूपमा पनि संस्थालाई पनि एक किसिमको सन्तुलन ल्याउन सकिन्छ भन्ने।
10: अब व्यक्तिगतको अन्तिम प्रश्न सोधौँ, तपाईँ जुन स्थानमा सफल बन्नको लागि चाहिँ सहयोग गरिरहनु भएको छ परिवारभित्रको व्यक्तित्व बुवा आमा त हुनु नै भयो होइन, त्यहीँ कोही विशेष व्यक्तित्व हुनुहुन्छ आफ्नो परिवारभित्रै पनि?
11: आफ्नो परिवारमा त विशेष गरेर म चाहिँ यो समाज सेवामा लागिसकेपछि मैले धेरै नेटवर्कहरूमा पनि काम गर्छु
10: हजुर
11: अन्य र मैले घरमा समय कम दिन्छु तर पनि मेरो श्रीमतीले त्यसमा चाहिँ सहयोग गर्ने होइन घर व्यवस्थापनका कुराहरूमा चाहिँ उहाँले चाहिँ सहयोग गरेको कारण
10: म्याडम के गर्नुहुन्छ नाम पनि भन्दिनुस्।
11: म्याडम चाहिँ टिचर हुनुहुन्छ
10: हजुर
11: उनी अहिले यो प्रावि टिचरको रूपमा काम गर्छन्
10: हजुर
11: अनि उहाँको सहयोगले चाहिँ मलाई चाहिँ काम गर्नलाई चाहिँ सहज भएको छ। मैले चाहिँ जहाँ जान पनि सक्छु र समुदायमा होइन विभिन्न ठाउँमा विभिन्न नेटवर्कहरूमा काम गर्छु त्यसले चाहिँ मैले चाहिँ काम गर्न सक्ने भएको छु
10: हजुर। आदरणीय श्रोताहरू यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो इजलास कार्यक्रम र आजको रेडियो इजलासमा हामी नेतृत्व विकास र नेतृत्व सिपको विषयमा बहस गर्न गइरहेका छौँ र बहसमा हुनुहुन्छ घनश्याम आचार्य सहकर्मी समाजको अधिकृत हुनुहुन्छ। अब हामी विषयवस्तुतिर प्रवेश गरौँ घनश्याम सर, सबभन्दा पहिले यहाँले नेतृत्व भन्नाले वास्तवमा के बुझिन्छ, राम्रो नेता बन्नको लागि आधारभूत गुणहरू के चाहिन्छ होला?
11: यो विशेष गरेर सहकर्मी समाजले यो समुदायहरूलाई सशक्त गराउने र उनीहरूलाई सामाजिक रूपान्तरणका लागि सहजीकरण गर्ने काम गर्छ सहकर्मी समाजले र अरूभन्दा फरक भिन्न खालको काम चाहिँ हामीले गरिरहेछौँ अहिलेसम्म र यसले चाहिँ समुदायमा नेतृत्व गर्नुपर्छ समुदायको अगुवाहरू एउटा लगनशील हुनुपर्छ इमान्दार हुनुपर्छ होइन र उसले आफ्नो समुदायलाई सहजीकरण गर्नुपर्छ न कि उसले सिकाउने भन्दा पनि सहजीकरण गर्नुपर्छ र उसको भूमिकाले अरूले पनि कुरा चाहिँ सिक्नुपर्छ त्यो सिक्यो भने त्यो व्यक्तिको गुण त्यसको व्यवहार अरूले अरूमा सर्ने अथवा अरूमा रूपान्तरण हुने होइन अरूले सिक्ने भयो भने त्यसलाई चाहिँ हामी चाहिँ रूपान्तरण भन्छौँ त्यो हुनको लागि स्वयं व्यक्ति आफै नै त्यसमा चाहिँ उसको व्यवहार होइन उसको भूमिका होइन चाहिँ ऊ चाहिँ एउटा मोडेलको रूपमा हुनुपर्छ त्यो हिसाबले चाहिँ हामी यो स्रोत वितरणभन्दा पनि समुदायका अगुवाहरूको क्षमता विकास गर्ने काममा सहकर्मी
10: नेतृत्व विकास होइन अब यहाँले सहकर्मी समाज जुन संस्थामा काम गर्नुहुन्छ त्यसको मुख्य थिम र लक्ष्य भनौँ न त्यसको क्रियाकलापहरू सारमा बताइदिनुहोस् न
11: त्यो सहकर्मी समाजको मुख्य लक्ष्य भनेको समाज रूपान्तरण गर्ने हो
10: हजुर
11: समाज रूपान्तरण हुनको लागि अहिले धेरै ठुलो बाधाहरू भइरहेछ
10: जस्तै
11: अब पहिला जुन सहयोगको आदान प्रदान हुने होइन मान्छेहरू एक भएर आफ्ना सामाजिक कामहरू गर्ने होइन मिलेर काम गर्ने एकअर्कामा आदर कदर गर्ने धेरै खालको चाहिँ जुन किसिमको पहिलाको संस्कार थियो त्यो संस्कार बिल्कुलै हराउँदै अहिले चाहिँ प्रतिस्पर्धाको अवस्थामा समुदाय गुर्जिरहेको अवस्था छ यो अवस्थामा चाहिँ विकास हुन दिगो विकास हुनका लागि समुदायलाई चाहिँ सशक्त बनाउनुपर्छ र उनीहरूले महसुस गर्नुपर्छ कि हामी सबै एकजुट भएर हाम्रो समुदायको लागि हामी आफैले काम गर्नुपर्छ र समस्या पहिचान पनि हामीले गर्नुपर्छ र हामी यदि मिल्न सकेनौँ हामी एकजुट हुन सकेनौँ र समाजको बारेमा बुझ्न सकेनौँ भने त्यो समाज चाहिँ द्वन्द्वमा रूपान्तरण हुन्छ भन्ने उद्देश्यले चाहिँ सहकर्मी समाजले समुदायलाई एउटा सुशासन समुदायमा सुशासन कायम गर्न एउटा नमुना समुदाय बनाउन होइन समुदायलाई एउटा सामाजिक न्याय दिनका लागि समुदाय परिचालनका कामहरू चाहिँ गर्छौँ त्यो पनि हामी फेस्ट एप्रोचमा अहिले हामी के फेस्ट भने फेसिलिटेसन फर इम्पावरमेन्ट एन्ड सोसियल ट्रान्सफर्मेसन भनेर फेस्ट भन्छ त्यसको चाहिँ खास सशक्तिकरण र सामाजिक रूपान्तरणका लागि सहजीकरण भन्छ हाम्रो भूमिका चाहिँ सहजीकरण गर्ने मात्रै हो सहजीकरणले अन्य स्रोतहरू कसरी प्राप्त गर्न सकिन्छ र स्थानीय सरकार सिंहदरबार गाउँमै छ त्यो स्थितिमा चाहिँ विपन्न र सीमान्तीकृत महिला अपाङ्ग असहाय त्यस्तो वर्गहरूले अहिलेसम्म पनि राज्यको सेवा सुविधा प्राप्त गर्न नसकेको अवस्थामा उनीहरूको पहुँच वृद्धि कसरी गर्न सकिन्छ उनीहरू कसरी त्यो स्रोतहरू लिन सक्छन् त्यो लिनका लागि पनि एउटा पुलको रूपमा सहजीकरण गर्ने र समुदायकै मान्छेहरूलाई त्यो खालको लिडरसिप नेतृत्व गर्न सक्ने क्षमताको विकास गर्नका लागि चाहिँ हामी विभिन्न किसिमको तालिमहरू दिन्छौँ र यसमा पनि लिडरसिप कम्युनिकेसनका कुरा होइन डेभलपमेन्ट विकासका कुराहरू होइन यो दिगो विकासका अवधारणाहरू
10: कुराहरू समावेश गर्नुहुन्छ
11: चाहिँ विभिन्न किसिमको
10: अब तपाईँले जति पनि भन्नुभयो समाज चाहिँ अब पहिलेभन्दा अलिकति समय क्रमसँगै परिवर्तित भएको छ यस्तो अवस्थामा चाहिँ समाजमा मिलेर सहयोगी भावनाको विकास गर्दै आफ्ना समस्याहरूको पहिचान गरेर होइन राज्यका स्रोतहरूमा चाहिँ पहुँच अभिवृद्धिका लागि यहाँहरूले चाहिँ सपोर्ट गर्ने क्षमता अभिवृद्धि गर्ने नेतृत्व विकास गर्ने कामहरू गरिरहनु भएको छ। हालै मात्रै पनि नेपालगञ्जमा यहाँले उपभोक्ता समितिका होइन पदाधिकारीहरूको लागि तालिम पनि सञ्चालन गर्नुभएको छ। के पाउनु भएको छ त पछिल्लो अवस्थामा चाहिँ वास्तवमा स्थानीय स्तरमा चाहिँ नेतृत्वको विकास कसरी भइरहेछ उहाँहरूले चाहिँ आफ्नो समुदायको सवालहरूलाई चाहिँ कसरी उठाइरहेको पाउनु भएको छ?
11: अब हामी सहकर्मी समाज चाहिँ गर्व गर्छौँ। यो माने कि नेपालमा धेरै सङ्घ संस्थाहरू होलान् तर पनि हामी त्यसलाई संस्थागत गर्ने कुरा चाहिँ हामी उठाउँछौँ र हामीले चाहिँ आफै संस्थागत हुनका लागि पनि सहकर्मी समाजले चाहिँ यो ट्रेनिङ एन्ड रिसर्च सेन्टर भनेर यो एउटा चाहिँ शाखाको रूपमा चाहिँ छ सहकर्मी समाजमा र विभिन्न किसिमका तालिमहरू हामी सञ्चालन गर्छौँ र कसैले माग्यो भने हामी तालिम पनि दिन्छौँ र यो त्यसले चाहिँ हाम्रो स्रोत सिर्जना गर्ने र सामाजिक काममा सहकर्मी समाजलाई सहयोग पुगेको छ। त्यो चाहिँ एक किसिमको स्रोत सिर्जनाको माध्यम भएको छ।
10: ट्रेनिङ सेन्टर भन्नुभयो, के विषयमा दक्षता छ यहाँहरूको?
11: त्यसमा हामी एउटा चाहिँ सामाजिक विकासका कुराहरू भयो होइन, सोसियल मोबिलाइजेसन कसरी गर्ने, अनि मान्छेहरूलाई चाहिँ प्रपोजल राइटिङको कुरा
10: होइन
11: कसरी लेख्ने, अनि अर्को यो म्यानेजमेन्टका कुराहरू कसरी गर्न सकिन्छ, लिडरसिप कसरी डेभलपमेन्ट गर्न सकिन्छ, कम्युनिकेसनका कुराहरू भयो, अनि फ्यामिली म्यानेजमेन्टको कुरा पारिवारिक व्यवस्थापनकै कुरा कसरी गर्न सकिन्छ, यो क्लाइमेट चेन्जका कुराहरू अहिलेको अवस्थामा चाहिँ क्लाइमेट चेन्जको कुराहरू छ र विभिन्न विषयमा चाहिँ हामी तालिमहरू सञ्चालन गर्छौँ। आवश्यकताका आधारमा चाहिँ तालिमको कन्टेन्ट बनाएर तालिम सञ्चालन गरिरहेको अवस्था छ र हाम्रो अनुभव के छ भन्दाखेरि हामी हजुरले उठाएको प्रश्नमा चाहिँ सहकर्मी समाजले यो दिगो विकास गर्न र समाजलाई एउटा जिम्मेवार बनाउन र राज्यलाई उत्तरदायी बनाउनको लागि त्यो किसिमको सहजीकरणको कामहरू गरिरहेछ र अहिले हामी विभिन्न खालका हामीले काम गरेकोमा चाहिँ हामीलाई गर्व के छ भन्दाखेरि हामीले जति ठाउँमा काम गरेका छौँ नेटवर्क बनाएका छौँ। सिपिआनो भन्छ, कम्युनिटी बेस्ड नेटवर्क अर्गनाइजेसन भन्छ, उहाँहरू अहिले हामी भन्दा पनि सक्षम भइसक्नु भएको छ। आफ्ना कार्यक्रम आफै ल्याउने, आफ्ना प्रोजेक्टहरू आफै तयार गर्ने, आफ्नो कार्यक्रमहरू सञ्चालन गर्ने गर्नुहुन्छ। जनजागरण समाज भनेर खजुरामा छ, उहाँहरूले आफ्नो व्यवस्थापन आफै गर्नुभएको छ।
10: अब यहाँहरूले जुन तालिम दिनुभयो नि अस्ति उपभोक्ता समितिका नेपालगञ्जको
11: होइन,
10: त्यसले चाहिँ टोल विकास समितिहरूलाई त्यसले चाहिँ समुदायलाई अथवा चाहिँ विकास निर्माण सुशासनमा कसरी फाइदा गर्छ, उहाँहरूको चाहिँ नेतृत्व विकास कसरी हुन्छ?
11: अब एकदम महत्त्वपूर्ण प्रश्न उठाउनु भयो। यो नेपालगञ्ज उपमहानगरपालिकासँग सहकर्मी समाजको साझेदारी छ।
10: हजुर,
11: साझेदारी केमा छ भन्दाखेरि यहाँ चाहिँ टोल विकास संस्थाहरू नेपालगञ्जमा पनि केही बनेको स्थिति र धेरैजसो नबनेको अवस्था छ।
10: हजुर,
11: त्यसमा चाहिँ सहकर्मी समाजले टोल विकास संस्थाहरू गठन गर्ने, परिचालन गर्ने र तिनीहरूको क्षमता अभिवृद्धि गर्नका लागि चाहिँ सहयोग गर्ने भन्ने कुरा छ। त्यसमा हामी अहिले 90 जति टोल विकास संस्थाका अध्यक्षहरू एवं प्रतिनिधिहरूलाई चाहिँ बोलाएर हामीले लिडरसिप र कम्युनिकेसन दुईवटा विषयमा चाहिँ हामीले तालिम सञ्चालन गऱ्यौँ। त्यसको मुख्य उद्देश्य के थियो भने त्यो टोल विकास संस्थाको लिड गर्ने जो अगुवा हुनुहुन्छ उहाँले आफूले आफैलाई चिन्न सक्नुहुन्छ कि सक्नुहुन्न, उहाँको उहाँको जिम्मेवारी के हो, उहाँको भूमिका के हो, उहाँ किन समाजमा चाहिँ अध्यक्ष भएर आउनुभयो, के गर्न चाहनुभएको छ, आफै आउनुभयो कि टोलले दियो, त्यो गरिसकेपछि उहाँले त्यो भूमिका निर्वाह गर्नु भएन भने उहाँको भूमिका के हुन्छ होला, होइन त्यसैले उहाँलाई सेल्फ एनालाइसिस गराउने र नेतृत्व के हो र नेतृत्वमा हुनुपर्ने इमान्दारिता आत्मविश्वास उत्तरदायित्व सञ्चार सिप सहभागितामूलक सोच धैर्यता सहनशीलता न्यायपूर्ण व्यवहार त्यस्तो व्यवहारहरू उहाँहरूमा छ कि छैन र उहाँहरूले चाहिँ त्यो टोललाई मार्गदर्शन दिने निर्णयकर्ताको रूपमा भूमिका खेल्ने सहजीकरणको भूमिका खेल्ने समन्वय र सहकार्य गर्ने प्रतिनिधिको रूपमा भाग लिने समस्या समाधानको मा चाहिँ सहजीकरण गर्ने समावेशी नेतृत्वको कुराहरूमा उहाँहरूले त्योलाई ख्याल गर्नुहुन्छ कि गर्नुभएको छैन
10: जसरी तपाईँले यी कुराहरू त तपाईँहरूले बुदागत उहाँहरूको यो भूमिकाको कुराहरू भयो होइन त्यो चाहिँ उहाँहरूको बुझाइ र भूमिकालाई चाहिँ कतिको एनालाइसिस गरेर टोल विकास समितिका नेतृत्वकर्ताहरूले कतिको भूमिका निभाइरहनु भएको रहेछ तपाईँहरूको कार्यक्रमले के प्लस गर्ने अपेक्षा राख्नु भएको छ त
11: उहाँहरू एकदमै खुसी हुनुहुन्छ र हामी वास्तवमा हामीले जिम्मेवारी लियौँ तर पनि आफूले आफैलाई चिन्न नसकेको र आफ्नो व्यवहारहरू असल व्यवहार त ठिकै छ खराब व्यवहार पनि उहाँले महसुस गर्नुभयो टिपोट गर्नुभयो र खराब व्यवहारहरूलाई चाहिँ के गर्ने भन्ने खालको कुरामा उहाँले त्यो खराब व्यवहारलाई चाहिँ आजदेखि हटाउने र राम्रो व्यवहार सुधार गर्ने र खराब व्यवहारले नै मैले यो काम आफ्नो जिम्मेवारी भूमिकाहरू निभाउन नसकेको खालको महसुस गर्नुभएको हुनाले उहाँहरू एक अर्कामा चाहिँ सेयरिङ भयो होइन अनुभव आदान प्रदान भयो र आगामी दिनमा कसरी काम गर्ने होइन कस्तो योजनामा काम गर्ने र सहकर्मी समाजले चाहिँ यसरी विभिन्न खालको तालिमहरू होइन यो दियो भने हाम्रो टोल विकासहरू हामी धेरै राम्रोसँग चलाउन सक्छौँ हाम्रो भूमिका बढ्न सक्छ पहिचान बढ्न सक्छ र यो आर्थिक पाटोभन्दा पनि सामाजिक पाटो हामीले चाहिँ भुल्या रहेछौँ मान्छेले कसरी हेर्दा रहेछन् त मलाई
10: भन्ने कुराको महसुसकरण गर्नु भन्छ हामी धेरै विषयमा छलफल गर्छौँ कृपया संक्षिप्त उत्तरको पनि अपेक्षा राख्छु होइन एउटा चाहिँ धेरै मानिसहरू नेतृत्व भनेको पद र अधिकार प्राप्त गर्नु हो भनेर ठान्छन् होइन तपाईँको विचारमा नेतृत्व र पद बिचमा चाहिँ के फरक हुन्छ
11: पद र नेतृत्वमा त नेतृत्वकर्ताले त त्यसलाई विभिन्न किसिमका समस्या होइन विभिन्न किसिमका सवालहरू लाई सम्बोधन गर्ने र आफ्नो व्यवहारहरू लाई कसरी प्रस्तुत गर्ने र मान्छेहरूको अपेक्षा चाहना अनुसार चाहिँ त्यसलाई कसरी सहजीकरण गर्ने होइन र त्यसको नेतृत्व विभिन्न विषयमा चाहिँ विभिन्न सवालहरूमा उहाँले कसरी आफ्नो भूमिकालाई चाहिँ लिने हर विषयमा विभिन्न समस्या समाधानका लागि पहल गर्ने कुरा चाहिँ उहाँहरूको उहाँले चाहिँ नेतृत्व हो होइन
10: हजुर अब सञ्चार सिप नेतृत्वको सबैभन्दा ठुलो महत्त्वपूर्ण आधार मानिन्छ होइन प्रभावकारी सञ्चारका मुख्य तत्त्वहरू के हुन्
11: अब प्रभावकारी सञ्चारमा त दुईवटा कुरा महत्त्वपूर्ण छ
10: जस्तै
11: एउटा चाहिँ अब मान्छेले भन्यो तर उसले सुन्ने मान्छेले सुन्यो कि सुनेन
10: कसरी बुझ्यो
11: कसरी बुझ्यो अथवा भन्ने मान्छेले स्पष्ट भन्यो कि भनेन होइन अब यो संसारमा विशेष गरेर हामीले दुईवटा कुरा हेर्छौँ होइन संसार चाहिँ परम्परागत रूपमा चाहिँ एकोहोरो सञ्चार गर्ने होइन चिठी पठाउने अर्कासँग सन्देश पठाउने एक किसिमको ट्रेन छ त्यसले कतिको प्रभावकारी सञ्चार हुन्छ त भन्ने खालको पनि मान्छेले महसुस गरेका छन् र प्रत्यक्ष सञ्चार चाहिँ दोहोरो सञ्चार गर्दाखेरि पनि भाषाको कुरा होला होइन बोलीको चाहिँ स्पष्टताको कुरा होला त्यो कुरामा पनि ध्यान दिन सकेन भने त्यो दोहोरो सञ्चारले पनि नबुझिने स्थिति हुनसक्छ त्यसैले यो सञ्चार यो अति नै महत्त्वपूर्ण छ र सञ्चार गर्दाखेरि हामीले
10: प्रश्न पऱ्यो जोलाई लक्षित गरेर सञ्चार गरियो उसले पनि बुझ्नु पऱ्यो
11: भाषाको कुरा होला वातावरणको कुरा होला त्यहाँ कस्तो अवस्थामा कुरा भयो के भयो होइन त्यो मान्छेले बुझ्यो बुझेन त्यो बुझे छ कि छैन भने त्यसलाई सारांश गरेर फेरि उसलाई प्रश्न गर्नु पऱ्यो सबैभन्दा सञ्चारमा चाहिँ प्रश्न ठुलो छ प्रश्न यदि हामीले अरूसँग कुरा जानकारी लिनु छ भने खुल्ला प्रश्न होइन
10: हजुर
11: गर्न सक्यो भने उसको मनको कुरा।
10: अब हामी विषयवस्तुलाई जोडौँ, तपाईँले चाहिँ प्रभावकारी सञ्चारको कुरा गर्नुभयो। एउटा सामुदायिक संस्थामा काम गर्ने व्यक्ति होस् अथवा यहाँहरू जस्तो अथवा चाहिँ टोल विकासको नेतृत्व गर्ने व्यक्ति होस्, त्यसमा चाहिँ प्रभावकारी सञ्चार सिपको विकास भयो भने समुदायलाई के फाइदा हुन्छ?
11: समुदायलाई त जसले जो टार्गेटको रूपमा, जस्तै तालिमकै कुरा आयो,
10: हजुर,
11: तालिम चाहिँ यतिजनालाई चाहिँ तालिम छ अरे भनेर स्थानीय सरकारकै मतलब वडाबाट आयो अथवा कुनै अरू सङ्घ संस्थाबाट आयो, तर त्यो सञ्चार सम्बन्धित समुदायसम्म नपुगेको स्थिति चाहिँ छ,
10: हजुर,
11: र त्यसलाई चाहिँ कसरी पुग्न सक्छ भन्ने खालको कुरामा पनि त्यो समुदायले एक किसिमको सञ्चार प्रभावकारी सञ्चारका लागि चाहिँ त्यो एउटा कसरी हुनसक्छ, त्यो कसले जिम्मा लिने, कसरी लिने, त्यो सिस्टम के हो होइन, त्यो खालको एउटा प्रक्रियाको विकास गर्न सक्छ। यदि त्यो गर्न सक्यो भने एउटा विपन्न सीमान्तकृत छेउ लगाइएको व्यक्तिले पनि त्यसमा सहभागी हुनसक्छ भन्ने हो।
10: हजुर, जस्तो स्थानीय तह, विद्यालय, नागरिक समाज र सामुदायिक संस्थाहरूमा चाहिँ जस्तो सामुदायिक संस्था अथवा यही टोल विकासका नेतृत्व विकास किन आवश्यक छ?
11: नेतृत्व विकास बिना त त्यो टोलहरू, एउटा घरकै कुरा गर्नु न, यदि घरमा असल नेतृत्व छ, त्यो मान्छेले स्पष्ट सञ्चार गर्छ, स्पष्ट योजना बनाउँछ, स्पष्ट रूपमा चाहिँ छलफल गर्छ परिवारमा भने त्यो परिवारको काम चाहिँ अपडेट चाहिँ हुनसक्छ, हुन्छ। एउटा परिवारकै कुरा गर्दाखेरि नेतृत्व परिवारमा पनि चाहिन्छ, यदि त्यो खराब खालको छ भने त्यो अरूले पनि खराबै कुरा सिक्ने हुन्। त्यसैले समुदायमा चाहिँ हाम्रो मान्यता पनि के छ भन्दाखेरि नेतृत्व चाहिँ टोल बस्ती बस्तीमा नेतृत्व चाहिन्छ, र त्यो नेतृत्व असल नेतृत्व भयो भने मात्रै त्यो समाजलाई चाहिँ रूपान्तरण गर्न सक्छ, त्यो समाज असल हुनसक्छ, त्यो समाज न्यायिक हुनसक्छ, उसले न्याय पनि दिन सक्छ त्यो समाजलाई।
10: हजुर, जस्तो आजकल सामाजिक सञ्जालको बढ्दो प्रयोग भइरहेछ होइन, यसले नेतृत्व विकास र सञ्चारमा चाहिँ सकारात्मक नकारात्मक कस्तो प्रभाव पारेको पाउनु?
11: अब सञ्चारमा यो यो वास्तवमा अहिले मान्छेले धेरै कुरा सिक्न सक्ने, त्यो पुरै संसारभरि हेर्न सक्ने छ होइन,
10: सामाजिक सञ्जाल,
11: सामाजिक सञ्जालहरूमा। तर अब त्यो के हेर्ने, कसरी हेर्ने र त्यसको समय टाइम लाइनको कुरा के कसरी गर्ने, त्यो चाहिँ एउटा परिवारको अभिभावकले कसरी त्यसलाई काम गर्छ र परिवारका केटाकेटीहरूले पनि कसरी सिक्छन् भन्ने त्यो एक किसिमको छ। अहिले त एकदमै विकराल स्थिति छ, अब चारजना छ, चारवटा कुनामा बसेर मोबाइल हेर्ने, कोही पाहुनाहरू आयो भने पनि छलफल भन्दा पनि ल यो
10: पासपोर्ट
11: ऊ दिनु पऱ्यो, पासपोर्ट ल्याउनुहोस् त मोबाइल म हालिदिन्छु भन्ने। अब यसले चाहिँ यो छलफल गर्ने, कुराकानी गर्ने यो सिस्टम चाहिँ हरायो। तर अब आवश्यक पनि छ, किनभने धेरै कुराहरू ज्ञान लिन सकिन्छ, त्यसबाट धेरै कुराहरू अध्ययन गर्न सकिन्छ, त्यसमा प्रयोग
10: चाहिँ छुट्याउनु पर्यो, छुट्याउनु कुरा चाहिँ राम्रो, के कुरा चाहिँ अब ऊ हो भन्ने कुरा चाहिँ अब छुट्याएर
11: छुट्याउनु पर्यो। र त्यो अब परिवारकै कुरा छ भने अब परिवारले त्यो किसिमको नेतृत्व लिएर त्यो प्लान योजना बनाएर उसले के चाहन्छ, के हो त्यसको टाइम लाइन छुट्याउन सक्यो भने त्यो चाहिँ प्रभावकारी हुनसक्छ।
10: अब अर्को विषय, हजुर, अब अर्को विषय, अब नेतृत्व भन्ने बित्तिकै नेताले धेरै बोल्नुपर्छ, अरूलाई सुनाउनुपर्छ, आदेश दिनुपर्छ भन्ने प्रवृत्ति अहिले पछिल्लो समय बढिरहेछ। खासमा चाहिँ के, नेता भनेपछि धेरै नै बोल्नुपर्छ, आदेशै दिनुपर्छ, अथवा के हो, के हो
11: यो चाहिँ हाम्रो बिग्रेको स्थिति यही हो। नेताले, नेता भनेको जान्ने मान्छे हो, नेताले धेरै कुरा जान्छ, अरूले त्यति जान्दैनन्, जे भोग्छ उसैले भोग्छ, हाम्रो समाजको पनि उसैले भोग्छ भन्ने खालको यो ट्रेन्डले चाहिँ बिग्रेको हो।
10: हजुर,
11: नेता भनेको यस्तो हो कि मान्छेको समस्याहरू सुन्ने र उसको त्यो समस्या बाहिर निकाल्नका लागि उसले प्रश्न गर्ने र बढी धेरै सुन्ने, कम बोल्ने,
10: तर आफू बढी बोल्ने, अरू बोल्न लागे पनि उहाँले यसो भन्नुभएको भनेर आफै
11: आफै बोल्ने। अनि यो यस्तो छ, यो होइन यिनीहरूले त के जान्छन् भने फटाफट आफैले
10: आफैले
11: सबै यो गरौँ उस्तो गरौँ यो गरौँ यस्तो भयो भन्ने सजा सल्लाह सुझावदेखि सबै काम नेताले गर्ने भावनाले यो हामी हाम्रो त्यो खालको ट्रेन छ यसले चाहिँ बिग्रिन्छ। नेता भनेको अरूको कुरा सुन्ने
10: हजुर
11: धैर्य हुने र उनीहरूको मनको कुरा निकाल्नको लागि पनि उनको दुःख पीडा के रहेछ बुझ्नको लागि चाहिँ प्रश्न गर्ने र उनीहरूसँग चाहिँ अलि नजिकको सम्बन्ध स्थापना गर्ने र उनीहरूसँग बस्ने र उनीहरूको मनमुटुमा जान सक्ने भयो भने त्यो नेता भयो र होइन अब सबै कुरा मैले जानेको छु सबै मैसँग आउनुपर्छ सबै मैले गरिदिन्छु भन्ने खालको भयो भने त्यो चाहिँ नेता होइन।
10: सुन्ने क्षमता चाहिँ हुनु पर्यो नेतामा,
11: सुन्ने क्षमता हुनु पर्यो, प्रश्न गर्न सक्ने सिप हुनु पर्यो, कला हुनु पर्यो र समुदायमा ती व्यक्तिहरूको मा विश्वास जितेर मेरो कुरा सुन्नुहुन्छ उहाँले
10: हाम्रो प्रतिनिधित्व गर्नुहुन्छ
11: उहाँले चाहिँ मेरो गुनासो सुनाउँछु भनेर सुनाउन सक्ने आँट चाहिँ गराउन सक्ने मान्छे चाहिँ
10: अब यसैमा नेतृत्वमा चाहिँ इमान्दारिता उत्तरदायित्व र पारदर्शिता कतिको भूमिका चाहिँ कतिको महत्त्वपूर्ण हुन्छ?
11: यो त धेरै महत्त्वपूर्ण छ। यदि उसले चाहिँ नेता किन भएको भन्ने खालको कुरा हो। अब टोल विकास संस्थाको अध्यक्ष हुन्छ भने किन भएको के गर्न खोज्या हो होइन त्यो चाहिँ आफूले कमाउन खोज्या हो कि समाजलाई चाहिँ समाजको हितमा काम गर्न खोज्या हो कि समाज एकजुट भएर आफ्ना कहाँ होइन आफ्नो टोललाई एउटा राम्रो वातावरण सिर्जना गर्ने समाजलाई न्याय दिने खोज्या हो कि अथवा एउटा कुर्सी खोजेर आफैले अरूलाई पछाडि लगाएर आफू अगाडि लाग्ने खालको नेता बन्न खोज्या हो कि त्यो खालको कुरा चाहिँ उसको उत्तरदायित्वमा पर्छ र इमान्दार हुन सकेन र न्याय दिन सकेन होइन न्यायपूर्ण व्यवहार भएन भने त्यो
10: अथवा पारदर्शी तरिकाले काम
11: गरेन भने त्यो चाहिँ त्यो नेताको चाहिँ खास औचित्य चाहिँ हुँदैन।
10: अब युवा पुस्तालाई जोडौँ, तपाईँहरूले चाहिँ स्थानीय व्यक्तिहरूकोलाई पनि नेतृत्व सिप विकासको लागि गरिरहनु भएको छ होइन, त्यो नेतृत्व क्षमता विकास गर्नका लागि नै होइन युवाहरू अथवा चाहिँ ग्रामीण समुदायका व्यक्तिहरूले चाहिँ के कुराको अभ्यास गर्दै अगाडि बढ्नुपर्छ होला त, के कुरा जानकार हुँदै अथवा के कुराहरू हुनुपर्छ?
11: अब अहिले त सबै सङ्घ संस्थाहरूदेखि लिएर अहिलेको ट्रेन्ड के छ भने युवाहरू परिचालन हुनुपर्छ, युवाहरूलाई परिचालन गराउनुपर्छ, उनीहरूलाई सहभागी गर्नुपर्छ भन्ने उद्देश्यले एक किसिमको निश्चित विभिन्न किसिमका क्रियाकलापमा युवाहरू समावेश गरेर उनीहरूको क्षमता विकास गर्ने, उनीहरूको नेतृत्वमा उनीहरूलाई जिम्मेवारी दिने त्यो खालको स्थिति आएको छ र त्यो गर्नुपर्छ र सहकर्मी समाजले पनि अहिले अब कर्मचारीहरू छनौट गर्ने क्रममा पनि अब अहिले धेरैजसो युवाहरू होइन युवाहरू अहिले अझ जेएनजीको कुरा उठाएछ, जेएनजीको मापदण्डभित्र पुग्नेलाई भनेर पनि हामीले कर्मचारी छनौट गरेर पनि अहिले परिचालन गरिरहेछौँ नेपालगञ्जमा यता चाहिँ प्युठानमा र कपिल वस्तुमा। त्यसैले हामी भन्ने मात्रै होइन कि अभ्यास गर्न
10: व्यवहारमै देखाउन चाहनुहुन्छ। अब यसैमा चाहिँ महिला र सीमान्तकृत समुदायको नेतृत्व विकासका लागि कस्ता प्रयास आवश्यक छन् र यहाँको सहकर्मी समाजले त्यसमा चाहिँ के काम गरिरहेछ?
11: अब हामीले त हाम्रो कामै त्यही छ, हामी त्यस्तो सीमान्तकृत समुदायहरू त्यो समुदायभित्र पनि अलि ओझेलमा परेको व्यक्ति समुदाय को छ भनेर पहिचान गर्ने र त्यो पहिचान गरिसकेपछि त्यो व्यक्तिहरूलाई अगाडि ल्याएर उनीहरूलाई चाहिँ क्षमता विकासका लागि विभिन्न किसिमका तालिमहरू जस्तै अब सुरुमा नेतृत्व विकास सञ्चार सिप होला होइन, विकासका अवधारणका कुराहरू होलान् होइन, समुदायको विकासका कुराहरू होलान्, अब विभिन्न क्षेत्रमा उहाँलाई
10: कुराहरू सिकाउनु
11: बोलाएर उहाँहरूलाई चाहिँ सिकाउँछौँ र उहाँले गएर आफैले त्यो समुदायको लिड गर्नुहुन्छ।
10: हजुर, अब यो सञ्चार गर्दा नि प्रभावकारी सञ्चार गर्दा हुने कमजोरीहरू के हुन् र त्यसको सुधार कसरी गर्न सकिन्छ?
11: अब प्रभावकारी सञ्चारमा अघि कुरा आयो, विशेष गरेर दुईवटा कुरा छ। अब सञ्चार गर्दाखेरि त्यो कसरी गर्यो भन्ने भयो,
10: माध्यम के थियो,
11: माध्यम के थियो, र उसको त्यो मान्छे सञ्चार गर्दाखेरि कोही सुन्ने मान्छे पनि सक्रिय थियो कि थिएन, त्यसको के थियो, त्यसको शारीरिक कमजोरी थियो कि अथवा भाषागत कमजोरी छ कि अथवा त्यसले बुझ्छ कि बुझ्दैन के छ भनेर सबै सुन्न सक्ने क्षमता छ कि छैन अथवा त्यसले भाषा बुझ्छ कि बुझ्दैन अथवा त्यो त्यहाँको वातावरण के थियो, कस्तो स्थितिमा छ, हावल्लामा चाहिँ त्यो खबर खबर गर्यो, सञ्चार गर्यो कि कस्तो परिस्थिति थियो, त्यो सबै परिस्थिति हेर्न सकेन भने सञ्चार प्रभावकारी हुन सक्दैन। र अर्को कुरा, सञ्चारलाई प्रभावकारी बनाउनलाई पहिला सुन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ, सुन्नुपर्छ, ध्यान दिएर सुन्ने र भन्ने मान्छेले पनि ध्यान दिएर उसले चाहिँ स्पष्ट सरल भाषामा भन्न सक्यो
10: भन्ने चाहिँ त्यो
11: प्रभावकारी हुन्छ अथवा बुझ्यो बुझेन भने पनि।
10: अब कार्यक्रमको हामी अन्त्य अन्त्यमा छौँ घनश्याम सर, जस्तो द्वन्द्व व्यवस्थापन र विवाद समाधानमा यो सञ्चार सिप र नेतृत्वको चाहिँ कस्तो भूमिका हुन्छ?
11: यो त धेरै महत्त्वपूर्ण हुन्छ। यसमा द्वन्द्व व्यवस्थापनमा त्यो समुदायलाई अब त्यो सम्बन्धित व्यक्ति व्यक्तिको हो कि संस्थागत हो कि कस्तो हो, उनीहरूलाई चाहिँ दुई पक्षलाई बसालेर त्यहाँको नेतृत्व गर्ने मान्छेहरूलाई बोलाएर त्यसको सहजीकरण गर्ने, त्यसलाई छलफलमा चलाउने, मध्यस्थताको भूमिका खेल्ने र त्यसपछि फेरि सबैलाई राखेर त्यो कुरालाई चाहिँ कसरी न्यूनीकरण गर्न सकिन्छ, त्यसलाई कसरी समाधान गर्न सकिन्छ भने त्यहाँको समस्यामा चाहिँ सानोतिनो समस्याले पनि समुदायमा द्वन्द्व आएको छ, व्यक्तिमा प्रतिस्पर्धा भएको छ, त्यो गर्नको लागि समुदायका अगुवाहरूले चाहिँ त्यसको न्यूनीकरणका लागि सहजीकरण गर्नुपर्छ, मध्यस्थताको काम गर्न सक्यो भने त्यो चाहिँ फेरि एकदमै स्ट्रङ चाहिँ समुदाय अगाडि बढ्न सक्छ। होइन, एउटा सानो द्वन्द्वले पनि त्यो समाज बिग्रेको स्थिति हामीले देखेका हुनाले त्यो चाहिँ बिग्रिन दिनुहुन्न, त्यो चाहिँ पहिचान गरेर तत्काल त्यसको मध्यस्थता चाहिँ
10: गर्नुपर्छ। अब नेतृत्व भन्ने कुरा चाहिँ जन्मजात होइन, यो चाहिँ सिकेर विकास गर्ने कुरा हो। होइन, कुनै संस्थाको सफलतामा व्यक्तिगत नेतृत्वभन्दा टोली नेतृत्व आवश्यकता मानिन्छ, यसबारेमा अलिकति बताइदिनुहोस् न।
11: यो यसमा चाहिँ अब नेतृत्व व्यक्तिगत नेतृत्व पनि सामूहिक नेतृत्व पनि हुन्छ, दुईटै नेतृत्व भयो होइन।
10: हजुर,
11: र यसमा चाहिँ अब सबैभन्दा महत्त्वपूर्ण कुरा के छ, संस्थागत रूपमा छ भने संस्थाको नीति नियम अनुशासन पोलिसी होइन त्यसका आचार संहितादेखि धेरै कुराहरू छ, त्यो मान्छे मा एउटाले मात्रै होइन त्यो टिमले नै त्यसलाई चाहिँ अवलम्बन गर्नुपर्छ र त्यो समग्रमा एउटा असल नेतृत्व एउटा असल संस्थाको रूपमा चाहिँ विकास हुनसक्छ भने एउटा परिवारको कुरा जानुभयो भने परिवारमा पनि हेर्नुभयो भने त्यहाँभित्र पनि नेतृत्व हुन्छ, त्यहाँभित्र पनि पारिवारिक सदस्यहरू हुन्छन्।
10: हजुर,
11: हो त्यसमा पनि उहाँहरूको पारिवारिक होइन अनुशासनका कुरा नीति नियमका कुरा मूल्य मान्यताका कुरा धेरै हुन्छन्।
10: हजुर,
11: त्यसैले यो मूल्य मान्यतामा सबै चाहिँ सँगसँगै त्यसमा सहभागी छैन अथवा सबै स्वीकारे छ कि छैन
10: त्यो कुराहरू
11: भन्ने एउटा पारिवारिक भयो भने संस्थागतमा पनि यदि संस्थामा चाहिँ चारजनाले एक किसिमको व्यवहार देखाउने बनाएको छ, नीति बनाएको छ, कानुन बनाएको छ, होइन मूल्य मान्यता पनि छलफल गरेका छ तर पनि त्यसको कार्यान्वयन गर्न सकेन
10: भने
11: त्यो सामूहिक लिडरसिपको कुरा चाहिँ एउटा व्यक्ति होइन त्यो सबै त्यहाँ जोडिएको हुनाले त्यो संस्थागत पहिचान आउनको लागि सबै सँगसँगै त्यसमा
10: अब अन्तिममा घनश्याम सर हामीसँग समय सकिएको छ, अब अन्तिममा रेडियो सुन्ने श्रोता होइन अब दर्शकहरूलाई चाहिँ यहाँले चाहिँ नेतृत्व विकास र चाहिँ लिडरसिपको बारेमा चाहिँ के भन्न चाहनुहुन्छ, यहाँको भनाइ सन्देश अथवा अनुरोध के रहन्छ?
11: यो धन्यवाद सर। अब यसमा नेतृत्वको कुरामा विशेष गरेर हामीले आफ्नो परिवारलाई पनि एउटा नेतृत्व दिएर आइरहेको स्थितिमा हाम्रो परिवारलाई कसरी नेतृत्व गर्छौँ होइन, परिवार सञ्चालनका लागि गरिने जति गतिविधिहरू छन् त्यो गतिविधिमा हाम्रो जिम्मेवारी भूमिका कस्तो रहन्छ भन्ने एउटा पाटो छ। त्यसमा चाहिँ यदि हामी आफूले आफैलाई चिनेर मेरो जिम्मेवारी भूमिका चाहिँ छोरा छोरीप्रति होइन श्रीमतीप्रति अथवा कतिको उत्तरदायी छ
10: हजुर
11: त्यो कुरा हो उहाँले बुझ्नुपर्छ। त्यस्तै समुदायमा पनि समुदायको नेतृत्व यदि हामीले गर्छौँ भने समुदायप्रति कति उत्तरदायी रहने, कति अनुशासित हुने र समुदायलाई चाहिँ यदि अगुवाई गरेर जान्छौँ भने हाम्रो जिम्मेवारी भूमिकालाई चाहिँ कसरी बढाउँदै जाने र हाम्रो पहिचानको क्षेत्र कति बढ्ने र हामी आर्थिक त कमाएर कमाछौँ धेरै
10: हजुर
11: तर सामाजिक सम्पत्ति हामीलाई चाहिन्छ कि चाहिन्न, समाजको मर्यादा होइन आदर सम्मान होइन उहाँ मरेर गयो भने पनि यदि समाजमा उहाँले गरेको भूमिका महत्त्वपूर्ण छ भने सम्पत्ति त कहाँ जान्छ होइन तर सामाजिक सम्पत्ति उसको मान मर्यादा इज्जत चाहिँ कायम हुने भावनाले म के अनुरोध गर्न चाहन्छु भने हाम्रा टोल विभिन्न समुदायमा हामी हाम्रो केही समय सामाजिक काममा दिउँ, समुदायको नेतृत्व गरौँ, आफूले सिकेका ज्ञान सिप अनुभवहरू समाजमा बाँडौँ र त्यो समाजलाई पनि आफू जस्तै सँगसँगै सहभागी गराउन सक्यौँ भने एउटा त्यो समृद्ध समाज हुन्छ, असल समाज हुन्छ र न्यायपूर्ण समाज हुन्छ। त्यसैले त्यसमा सबैजनाले योगदान दिउँ, सबैजना लागौँ भन्ने मेरो चाहिँ शुभकामना।
10: घनश्यामजी, नेतृत्व विकास र सञ्चारशिपका विभिन्न पक्षबाट अत्यन्त उपयोगी जानकारी दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। आदरणीय श्रोताहरू, असल नेतृत्व भनेको केवल अगाडि उभिने क्षमता होइन, अरूलाई सँगै लिएर अगाडि बढ्ने कला हो। प्रभावकारी सञ्चारले विश्वास निर्माण गर्छ भने सम्बन्ध मजबुत बनाउँछ, समाजमा सकारात्मक परिवर्तन ल्याउँछ। आजको कार्यक्रमबाट यहाँहरूले केही नयाँ कुरा सिक्ने अवसर पाउनुभयो होला भन्ने हामीले विश्वास लिएका छौँ र आजको रेडियो इजलासलाई चाहिँ यही बिट मार्ने अनुरोध माग्दै समय र महत्त्वपूर्ण संवादका लागि घनश्याम आचार्य सर यहाँलाई धेरै धेरै धन्यवाद। आदरणीय श्रोताहरू, यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै प्राविधिक साथी विनु यादवसँगै म कार्यक्रम सञ्चालक अधिवक्ता बसन्त गौतम यहाँहरूबाट बिदा हुन चाहन्छु। शुभ दिन, नमस्कार।
12: वाओ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
13: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
12: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
13: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
12: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
5: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
12: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 98 1995 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
14: Extreme energy drink. Time check. अहिले ठीक 8 बजेको छ।
15: Extreme energy drink. Taste the difference. Feel the energy.
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
16: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
17: आया मरे नि बाबा, आया।
16: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
18: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे, स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपऱ्यो।
17: ल ल, मलाई त सापले टोक्यो नि, मर्ने भए म।
16: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस। हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
18: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
16: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै,
18: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
19: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्ति गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्ति

तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: toilet bunny, yeah. Extreme energy drink.
1: 와우, 플러스 परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो? आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
5: सम्पर्क 97 05 11 48 70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।

खरीद बिक्रीको सूचना घर जग्गा चाहियो घर जग्गा चाहियो यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका एक धम्बोजी विशाल चोक नजिक तेजनगर र बस पार्क आसपास भेरकुटी नगर न्यू रोड कारकादो आसपास होटल सिद्धार्थको पछाडि अगाडि बाँके गाउँमा एक तले दुई तले र तीन तलेसम्मको घर चाहियो साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला जग्गा चाहियो नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10-15 कट्ठा जग्गा चाहियो खजुरा गाउँपालिका बैजनाथ गाउँपालिका कोहलपुर नगरपालिका जानकी गाउँपालिका र बर्दिया गुलरिया दाङ राजापुर बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो भाडामा दिने भए 5-10 बिघा चाहियो घर घडेरी बिक्रीमा नेपालगञ्ज भिरकुटी नगर बिलासपुर राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन् कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ खजुरा गाउँपालिका डी गाउँ सी गाउँ सैनिक राधापुर सीतापुर रिमझिम चोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ साथै रूपन्देही जिल्लाको भैरहवा र पडकौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र दाङको घोराई तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका

0: प्लट बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर बिल्डिङ ठुला कम्पनीहरू दक्ष जनशक्तिबाट छिटो सरिटो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका रियल इस्टेट प्राली नेपालगञ्ज बाँके। सम्पर्क कार्यालय रूपन्देही बुटवल। मोबाइल नम्बर 98685228।
1: भर्ना खुल्यो।
2: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
1: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
2: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
1: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
2: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल एयरलाइन्स रिसोर्ट क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
1: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाण पत्रका लागि बलियो आधार।
2: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
1: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, एनजिओ, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
2: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
1: नोट, बिएचएम र बिआइटिएम को सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
5: नमस्ते सर।
6: नमस्ते
5: सर। गीत चाहिँ म जस्तो पनि गाउँछु होला, तर डान्सको चाहिँ मलाई डी पनि आउँदैन। म्युजिक भिडियोमा कसरी गर्ने होला, टेन्सन भइरहेछ।
6: तपाईँ टेन्सन नलिनु न, म भनेको ढुङ्गालाई नचुने मान्छे हो क्या। अरू क्लासतिर जाउँ है। आकाश

0: मैले तपाईँलाई भनेको थिइनँ होइन।
1: खुसीको खबर, यस कृपा हस्पिटल प्रणालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
2: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, न्यूरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
1: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
2: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
1: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
2: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
1: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
2: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
1: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
2: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
1: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगंज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 037।

0: Lipponia. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081535717।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98614169।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
4: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: Toilet Pony, yeah. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 9848206697, 9858236697 र 9800143697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9816 14 16 99।

0: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
1: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
0: समयमै कर तिरौ, जिम्मेवार नागरिकको परिचय दिऊ,
1: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
0: कर तिरौ समयमै, विकास गरौ सँगै।
1: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
0: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
1: कर्मचारी आवश्यकता बारे सूचना। यस बहुद्देशीय कृषि कम्पनीलाई केही कर्मचारी आवश्यक परेकाले तलको ठेगानामा सम्पर्क राख्नुहोला। तपसिल पद सामाजिक परिचालक, आवश्यक संख्या 10 जना, बाँके 3 जना, बर्दिया 3 जना, दाङ 2 जना, कपिलवस्तु 2 जना र रूपन्देही 2 जना। पद कम्प्युटर अपरेटर 1 जना, कम्प्युटरमा दक्ष वा डिप्लोमा गरेको, काम गर्ने स्थान बाँके र बर्दियाका सबै पालिकाहरू, आवश्यक योग्यता +2 पास भई सवारी साधन चलाउन जान्ने, तलब कामको आधारमा हुनेछ। फिल्डमा गर्नुपर्ने कार्य व्यवसायिक किसान समूह निर्माण गर्नुपर्ने 6 देखि 12 महिनासम्म, त्यसपछि कम्पनीले अन्य पदमा कामको मूल्याङ्कन गरी बढुवा गर्नेछ। सोही बमोजिम तलब भत्ता पनि थप वृद्धि हुनेछ। किसान समूह निर्माण भएपछि सामूहिक कृषि व्यवसायको लागि डाटा सङ्कलन फारम भरि कम्पनीलाई बुझाउनु पर्नेछ। सम्पर्क ग्रीन रोज बहुद्देशीय व्यवसायिक कृषि फर्म प्रणाली, नेपालगञ्ज बाँके, मोबाइल नम्बर 97638918 45।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699064581।
3: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
4: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
3: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
4: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
3: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
3: सम्पर्क नम्बर 98480206790, 98582396790 र 98014 83697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।

वात साल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: Toilet Pony, Extreme Energy Drink.
1: आज म एकदम खुसी छु.
2: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
1: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने. मलाई त्यहाँको विशेषता एकदम मन पर्यो. म त भुल्लिने बाबालाई भनेर जान्छु.
2: ए हो र, ल ल भन न त, तिम्रो रोजाइ कस्तो रहेछ, हामी पनि जानु.
1: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ. अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्. यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ. अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
2: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त. अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु.
1: ल सुन, त्यसो भए 98580 40388, 98045086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है.
2: ल ल हुन्छ हुन्छ ल.

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
1: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
1: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: यसमा पानी पर्ने सम्भावना, मुख्य राजमार्गमा गाडी निर्बाध रूपमा सञ्चालन, देशभर अहिलेसम्म झन्डै 55% धान रोपाई, मल अभाव रहेको किसानको गुनासो, नक्कली भुटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय निर्धारण, पूर्व मन्त्री रायमाझी सहित 9 4 तथा खाँडलाई 2 कैद, हर्मुद जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गोमा 20% शुल्क लगाउने ट्रम्पको प्रस्ताव फिर्ता, शुल्क लगाउनुको सट्टा खाडीका देशसँग ठूलो व्यापार तथा लगानी सम्झौता गर्ने, र विश्वकप फुटबलको फाइनलमा पुग्न आज राति अर्जेन्टिना र इङ्ल्यान्ड खेल्दै विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज मधेससहित 5 प्रदेशमा पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भाग र मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागको 1-2 ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाडी भाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागका 1-2 ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान छ। केही दिनदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी परेकोमा यो क्रम भोलिसम्म पनि रहने शाखाले जनाएको छ। मौसमविदले ठूलो पानी पर्न सक्ने क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। गैराती सिन्धुपाल्चोकमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। पछिल्लो 12 सिन्धुपाल्चोकमा सबैभन्दा धेरै 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, बागमती, गण्डकी र कोशीका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षा भएको थियो। मुख्य राजमार्गमा आज निर्बाध रूपमा गाडी चलिरहेका छन्। ठूलो वर्षा र पहिरोले अस्ति बेलुकादेखि अवरुद्ध नागडुङ्गा मुगलिन नारायणगढ सडक हिजो बिहानदेखि सञ्चालन भएकोमा त्यसपछि रोकिएको छैन। त्यस्तै बिपी राजमार्गमा बाढीको जोखिमका कारण गैराती काभ्रे खण्डमा गाडी सञ्चालनमा रोक लगाए पनि अहिले सञ्चालन भइरहेको जिल्ला प्रहरीकारले काभ्रेले जनाएको छ। यो खण्डमा सम्भावित दुर्घटनाको

0: मार्ग भोटेकोसी कोदारी पनि पहिरोका कारण अवरुद्ध हुने गरेकोमा पहिरो पन्छाएर एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। देशभर अहिलेसम्म झण्डै 55% धान रोपाई भएको छ। कृषि विभाग बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार अहिलेसम्म देशभर 55% रोपाई भएको हो। केन्द्रका प्रमुख केशवदेव कोटाका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान छ। त्यसअनुसार झण्डै 7,00,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो। गएको वर्ष यो अवधिमा 60% रोपाई भइसकेको थियो, तर यस वर्ष पर्याप्त पानी नपर्दा रोपाई प्रभावित भएको हो। प्रदेशगत रूपमा सबैभन्दा धेरै सुदूरपश्चिममा 87% रोपाई हुँदा मधेसमा 33% मात्रै रोपाई भएको पछिल्लो विभागको तथ्याङ्क छ। यो हप्ता देशका धेरै ठाउँमा पानी परेकोले अब रोपाईँले तीव्रता पाउने अपेक्षा छ। यति बेला मुख्य फाँटमा धान रोपाईँको चटारो छ। विगतका वर्षमा जस्तै यसपालि पनि किसानले समयमै रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन्। मुख्य बालीको सिजनमै मल नपाउँदा उत्पादन घट्ने किसानको चिन्ता छ, तर सरकारले मलको चरको अभाव नरहेको दावी गर्दै आएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार 92,500 टन रासायनिक मल दातमा छ। बेलैमा मलको व्यवस्थापन नभए उत्पादन घट्ने र किसान समस्यामा पर्ने भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण समेत गराउँदै आएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय तोकिएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका 16 दोषीलाई जिल्ला अदालत काठमाडौँले न्यूनतम 1 वर्षदेखि अधिकतम 4 वर्षसम्म सजाय निर्धारण गरेको हो। पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझीसहित 9 अभियुक्तलाई जनै 4 वर्ष कैद र 40,000 जरिमाना तोकेको छ भने अर्का पूर्व मन्त्री बालकृष्ण खाँडसहित 2 जनै 2 वर्ष कैद र 20,000 जरिमाना ठहराएको छ। बाँकी 5 अभियुक्तको हकमा जनै 1 वर्ष कैद र 10,000 जरिमाना निर्धारण गरेको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेश अनुसार पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई 2 वर्ष कैद सजाय र 20,000 जरिमाना तोकेको छ। सरकारी लिखत कृत्य कसुर ठगी र सङ्गठित मुद्दामा टेकनाथ रिजाललाई 2 वर्ष कैद र 20,000 जरिमाना तोकिएको छ। यस्तै पूर्व गृह सचिव टेकनारायण पाण्डे, केशव प्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजित राई, गोविन्द कुमार चौधरी र आङटावा शेर्पालाई 4 वर्ष कैद तथा 40,000 जरिमाना तोकिएको छ। यसै गरी शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल, नरेन्द्र केसी र बेचन झालाई 1 वर्ष कैद र 10,000 जरिमाना तोकिएको छ। न्यायाधीश खण्डकाको इजलासले गएको असार 23 कसुर ठहरको फैसला गरेकोमा हिजो सजाय सुनाएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगंज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्म को वारेन्टी, साथै फ्री डेलिभरी को सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगंज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz बिहान 9 बजेको नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरि सिलिन्डर पठाउने भएको छ। निगमले साबिककै अनुसार 14.2 किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याउने निर्णय गरेको हो। मध्यपूर्वको तनाव तथा बजारमा ग्यासको अभावपछि निगमले गएको फागुन अन्तिम हप्तादेखि बजारमा आधा तौल अर्थात् 7.1 किलो भएको सिलिन्डर प्रयोगमा ल्याएको थियो। 4 महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिन्डर पाउन लागे।

0: हुन्। भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चितता भएकोले आजदेखि पूर्ण तौल भएको सिलिन्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। स्टक रहन्जेल केही दिन आधा तौल भएको सिलिन्डर पनि बजारमा रहनेछ। पूर्ण तौलको ग्यास सिलिन्डरको भाउ 2060 रुपैयाँ पर्नेछ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नार्च्याङमा रहेको 6 मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना बाढीका कारण बन्द भएको छ। आयोजनाको बाँध अर्थात् इन्टेकमा बाढी पसेर क्षति पुगेपछि गएको आइतबारदेखि विद्युत उत्पादन रोकिएको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सडक पनि पहिरोले अवरुद्ध छ। बाढीले बाँधमा क्षति पुर्याएको छ भने विद्युत उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक नोक्सानी पनि बेहोर्नु परेको छ। गएको वर्ष निर्माण सम्पन्न भएको रेलेखोला आयोजनाको विद्युत दाना सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गोमा 20% शुल्क लगाउने आफ्नो प्रस्ताव फिर्ता लिनुभएको छ। यो निर्णय अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी पुनः सुरु गर्नुभन्दा केही घण्टा अघि आएको हो। ट्रम्पले शुल्क लगाउने योजनाको सट्टा खाडीका देशहरूसँग ठूलो व्यापार तथा लगानी सम्झौता गर्ने विकल्प रोजेको बताउनु भएको बीबीसीको खबरमा उल्लेख छ। यो निर्णय अमेरिका र इरानबीच पुनः सुरु भएको हवाई आक्रमणका बीच आएको हो। बढ्दो तनावका कारण हर्मुज जलमार्ग भएर हुने तेल ट्याङ्करहरूको आवत जावत प्रभावित भएको छ। यो अभिव्यक्तिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढेको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा 20% अमेरिकी शोध भर्ना शुल्कलाई विभिन्न खाडी राष्ट्रहरूले अमेरिकामा गर्ने व्यापार र लगानी सम्झौता मार्फत प्रतिस्थापन निर्णय गरेको बताउनु भएको छ। ट्रम्पले हर्मुज जलमार्ग इरान बाहेक अन्य सबै जहाजहरूका लागि खुल्ला रहेको दावी गर्दै अमेरिकी सेनाको उपस्थितिका कारण तेल आपूर्ति निरन्तर रूपमा सहज हुने दावी गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज मध्यराती पाउने 1 बजे साबिक विजेता अर्जेन्टिना र इङ्ल्यान्डबीच खेल हुँदैछ। खेल अमेरिकाको एटलान्टा रङ्गशालामा हुनेछ। अर्जेन्टिना इङ्ल्यान्डबीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। दुई टोलीबीचको प्रतिस्पर्धा सन् 1986 विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ह्यान्ड अफ गड गोल र सन् 1998 डेभिड बेकह्यामले रातो कार्ड पाएको घटनाका कारण अझ चर्चित छ। विश्वकपमा यी दुई टोलीबीच हालसम्म 5 पटक प्रतिस्पर्धा भएका छन्। इङ्ल्यान्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। समग्रमा भने दुई देशले 14 खेल खेलेका छन्, जसमा इङ्ल्यान्डले 6 अर्जेन्टिनाले 3 खेल जितेका छन् भने 5 खेल बराबरीमा सकिएका थिए। इङ्ल्यान्ड र अर्जेन्टिना बीच पहिलो पटक सन् 1951 मैत्रीपूर्ण खेल हुँदा इङ्ल्यान्ड 2-1 विजयी भएको थियो। दुई टोलीबीच पछिल्लो खेल सन् 2005 मैत्रीपूर्ण खेल हुँदा इङ्ल्यान्डले अर्जेन्टिनालाई 3-2 हराएको थियो। यस विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी उत्कृष्ट लयमा छन्। उनले समग्र विश्वकपमा 21 तथा अहिले भइरहेको प्रतियोगितामा 8 गोल गरिसकेका छन्। अर्कोतर्फ इङ्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्गहमले यस विश्वकपमा समान 6-6 गोल गरिसकेका छन्। आजको खेलको विजेताले साउन 3 गते आइतबार राति पाउने 1 बजे हुने विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। विश्व फुटबलका पुराना प्रतिस्पर्धीबीच हुने खेल अघि ऐतिहासिक तथा राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले जनाएको छ। गैराती भएको खेलमा स्पेनले फ्रान्सलाई 2 गोलले हराउँदै 16 वर्षपछि फाइनलमा पुगेको हो। उपाधिको दावेदार मानिएको फ्रान्स सेमिफाइनलमै रोकिएको छ। चारभन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आज मधेससहित 5 प्रदेशमा पानी पर्ने सम्भावना। मुख्य राजमार्गमा गाडी निर्बाध रूपमा सञ्चालन। देशभर अहिलेसम्म 55% धान रोपाई, मल अभाव रहेको किसानको गुनासो। नक्कली भुटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय निर्धारण। पूर्व मन्त्री रायमाझीसहित 9 4 वर्ष तथा खाँडलाई 2 वर्ष कैद। हर्मुज जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गोमा 20% शुल्क लगाउने ट्रम्पको प्रस्ताव फिर्ता। शुल्क लगाउनुको सट्टा खाडीका देशसँग ठूलो व्यापार तथा लगानी सम्झौता गर्ने। र विश्वकप फुटबलको फाइनलमा पुग्न आज राति अर्जेन्टिना र इङ्ल्यान्ड खेल्दै विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्ने।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: नेपालगञ्जमा गुणस्तरीय सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी स्वर सुक्ने समस्या, कान दुख्ने चक्कर लाग्ने सुन्ने बारे समस्याहरूको उपचार साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी पिटिए कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081532780 582780।

वाट्स आल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568

0: toilet pony, Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 98680073 र 98195607682।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड़ दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढंगले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: भर्ना खुल्यो।
0: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
1: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
0: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
1: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
0: BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
1: BITM ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
0: BBS ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
1: BASW ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
0: ब्राइटल्यान्ड कलेजका विशेषताहरू: अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
1: नोट: BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क: ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
2: यो कृष्ण सार FM
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामी छाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामी छाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।

0: बद्ध होए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दै छ, थायराइड को समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
2: ए तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: चर्चा छ मार्केटमा, हाम्रो नाम धन्किन्छ।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बीडीएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662254551।
5: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि

0: Koyle Panya. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840213780।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081535717।
4: खुशीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465, 9829808665 र 9842804465, नेपालगञ्ज नेसनल अस्पताल, बिपी चौक, नेपालगञ्ज।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 10 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: ए विवेक त्यो लामो घाँसको झारतिर नजाऊ है
6: आइया मरे नि बाबा आइया
5: ए साथी हो एकछिन फुटबल बन्द गर त विवेकलाई के भयो उता झारतिर नजाऊ भनेको थिए
7: ल हेर त सर्प भाग्यो त्यता टोक्यो के हो विवेकलाई अरे स्कुलको फुटबल हेर्न आएको झन् के दुर्दशा पो आइपऱ्यो
6: ल न मलाई त सापले टोक्यो नि मर्ने भयो म
5: विवेक नाति साथी ल शान्त भएर बस धेरै नचलिकन बस हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ ए पारस ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त
7: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ धेरै झल्याङ झुरुङ नगराइकन मेरो यो कापीले उसलाई हम्किदिन्छु पिटौलामै टोकेछ सुन्निँदैछ टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है
5: खै त म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु खै खै
7: हुन्छ रोशन म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु
8: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ सर्पले टोकेको व्यक्तिलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
10: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान

0: पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 037।

0: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
1: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
0: समयमै कर तिरौं, जिम्मेवार नागरिकको परिचय दिऊ,
1: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
0: कर तिरौं समयमै, विकास गरौं सँगै।
1: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
0: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: हुए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: California. Extreme energy drink.
1: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
2: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
1: हाम्रा विशेषताहरू:
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
2: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
2: वातानुकूलित कक्षा कोठा,
1: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
2: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ,
1: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
2: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टर्नल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184140007 र 98482363।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081530244, 98580-81244।
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

0: toilet pony, yeah. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ। कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: Go le ponia. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: भर्ना खुल्यो।
1: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
0: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
1: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
0: किन रोज्ने ब्राइटल्यान्ड कलेज
1: BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट? अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
0: BITM ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाण पत्रका लागि बलियो आधार।
1: BBS ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
0: BASW ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था, NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
1: ब्राइटल्यान्ड कलेजका विशेषताहरू: अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, ACको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
0: नोट: BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
2: यो कृष्ण सार FM 94
3: मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम चेक
2: यो कृष्णसार FM
0: 94 MHz कृष्णसार जत्तिकै तेज
3: लाउन सुन्नुस् न कोही छ वरिपरि लाउन कोही छ भने मेरो साथीले सर्पले टोक्यो
4: के भयो बहिनी तपाईँ कराएको तपाईँ कराएको
3: हो दाइ हो
4: लाउन अनि यो भुइँमा को किन भुइँमा लडिरहेको
3: सुन्नुहोस् न दाइ हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ मेरो साथीलाई सर्पले टोक्यो लाउन के गर्ने होला लाउन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउन पाइ हुन्थ्यो लाउन दाइ के गर्ने होला लाउन
4: हो यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ फोन गरिहालेँ तपाईँ नआतिकन साथीलाई ध्यान दिनुहोस् है
3: हुन्छ दाई हुन्छ
4: हेलो मुकेश तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पऱ्यो तुरुन्तै उपचार केन्द्रमा लानु पऱ्यो राजमार्ग 104 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी मुकेश झट्टै हो है सबै काम छाडेर
5: हुन्छ सन्तोष म मोटरसाइकल लिएर आइहालेँ

0: सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरुन्तै उपचार केन्द्रमा पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरुन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाइ, कत्रो फोन लगाउनुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100%सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100%सम्म छुट पाउनुहोस्। अधिकतम 100%सम्म छुट पाउनुहोस्। नवीकरण

0: प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
1: ल है बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
0: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
1: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
0: ल तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
0: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 98 1995 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
3: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
0: खरिद बिक्रीको सूचना सूचना सूचना। घर जग्गा चाहियो, घर जग्गा चाहियो। यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका 1 धम्बोजी विशाल चोक नजिक, तेजनगर र बस पार्क आसपास, भेरकुटी नगर, न्यु रोड, कारकादो आसपास, होटल सिद्धार्थको पछाडि अगाडि, बाँके गाउँमा 1 तले 2 तले र 3 तलेसम्मको घर चाहियो। साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला। जग्गा चाहियो। नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10 देखि 15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5 देखि 10 बिघा चाहियो। घर घडेरी बिक्रीमा नेपालगञ्ज, भिरकुटी नगर, बिलासपुर, राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका, डी गाउँ, सी गाउँ, सैनिक, राधापुर, सीतापुर, रिमझिम चोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर, डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र, दाङको घोराई, तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला।

0: यस कम्पनीबाट घर बिल्डिङ ठूला कम्पनीहरू दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका रियल इस्टेट प्राली नेपालगञ्ज बाँके सम्पर्क कार्यालय रूपन्देही बुटवल मोबाइल नम्बर 98685228।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि

0: Ko e leponi ja? Extreme Energy Drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छानामुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 9886073770 र 9915006682।
4: खुसीको खबर।
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465, 9829808665 र 9842808465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 9861414199।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: खुसीको खबर: यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
6: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
7: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
6: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
7: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
6: कस्तो खबर?
7: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
6: ए, साँच्चै?
7: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
6: ए, त्यो त झन् राम्रो
7: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई, MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
6: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
7: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
6: यो त पुरा प्याकेज जस्तै भयो नि।
7: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
7: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: California. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदै छ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
1: सम्पर्क नम्बर 081-535-717।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: California. Extreme energy drink.
1: दाई धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आजदेखि खाना पकाउने ग्यासको पूर्ण सिलिन्डर कार्यान्वयनमा आएको उद्योग मन्त्रालयको भनाइ, बजार पूर्ण रूपमा सहज हुन अझै 1.5 महिना लाग्ने अनुमान। रासोपाका नेता एवं सांसदहरूबाट नै सरकारको आलोचना हुन थाल्यो। राज्यले नागरिकलाई आतंकित बनाउन नहुनेमा मनिष्ठाको जोड, कर्णाली प्रदेश सरकारबाट काङ्ग्रेसका मन्त्रीले दिए राजीनामा। आज मधेस सहित 5 प्रदेशमा वर्षाको सम्भावना, काठमाडौँ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम। इरानको बन्दरगाहमा अमेरिकाबाट नाकाबन्दी, अर्को हप्ता विद्युत गृह र पुलमा आक्रमण गर्ने ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको फाइनलमा पुग्न आज राति अर्जेन्टिना र इङ्ल्यान्ड खेल्दै विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि पूर्ण अर्थात 14.2 किलोको ग्यास सिलिन्डर कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले आपूर्ति सहज बनाउन र ढुवानी लागत घटाउन यो निर्णय गरिएको जानकारी दिनुभएको छ। यसअघि रुस युक्रेन युद्ध र आपूर्तिमा देखिएको अवरोधका कारण आधा अर्थात 7.1 किलोको सिलिन्डर वितरण गर्ने निर्णय अनुसार कार्यान्वयन गरिएको थियो। मन्त्रालयका अनुसार अहिले देशभर 58 ग्यास उद्योग सञ्चालनमा छन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले ढुवानी तथा खर्च व्यवस्थापनमा सरकारले चासो नदेखाउँदा ग्यास उद्योगीहरू मर्कामा पर्दै आएको बताउनु भएको छ। अब पूर्ण सिलिन्डर बजारमा ल्याउने निर्णय भए पनि बजार पूर्ण रूपमा सहज हुन भने अझै 1.5 महिना लाग्ने उहाँले जानकारी दिनुभएको छ। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले खाना पकाउने ग्यासमा सरकारले दिँदै आएको अनुदानलाई परिमार्जन गरी लक्षित वर्ग केन्द्रित बनाउनु पर्नेमा जोड दिनुभएको छ। प्रमुख सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसदहरूले नै सरकारको आलोचना गर्न थालेका छन्। यसै क्रममा रासोपाका नेता एवं सांसद मनिष झाले संचार गृह र अन्य ठाउँमा गाडी राखेर अवरोध गरिएको पछिल्लो घटनाप्रति आपत्ति जनाउनु भएको छ। नेता झाले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत राज्य आफैले नागरिकलाई आतंकित बनाउन नहुने धारणा राख्नु भएको छ। उहाँले संचार गृह र अन्य ठाउँमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको र यसमा जो संलग्न छ अनुसन्धान र कारवाही हुनुपर्नेमा जोड दिनुभएको छ। यस्तो बचपना देखाएर राजकाज चल्छ, उहाँको प्रश्न छ। अस्ति सोमबार कान्तिपुर अनलाइन खबर, हिमालय टेलिभिजन र काङ्ग्रेस सभापति गगन थापाको निवास अगाडि र अन्य विभिन्न ठाउँमा शङ्कास्पद ढङ्गले गाडी पार्क गरेर चालक सम्पर्क विहीन भएका थिए। कान्तिपुर अगाडि पार्क गरेको गाडी रासोपाका नेताको भएको खुलेको थियो। रासोपाले पनि यो घटनामा संलग्नलाई कारवाही गर्न माग गरिएको छ। सभापति लामी छानेले रासोपाकै सभापति रवि लामी छानेले रासोपाकै व्यक्ति संलग्न भए पनि कारवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ। कर्णाली प्रदेश सरकारबाट काङ्ग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। आर्थिक मामिला मन्त्री राजीव विक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले आज राजीनामा दिनुभएको हो। बिहान बोलाएको मन्त्री राजीनामा दिनुभएको हो। बिहान बोलाएको मन्त्री

0: जिल्लामा बाढीको मध्यम जोखिम छ। आज बिहानको मापन अनुसार मुख्य नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै सहायक नदीमा जलसतहको अवस्था सामान्य छ। यसै गरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि पानीको भाव सतर्कता तहभन्दा तलै छ। काठमाडौँ उपत्यका सहित आज पाँच थर इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, लमजुङ, कास्की, नवलपरासी पूर्व र पश्चिम, पाल्पा, पर्वत, प्युठान, दाङ र ती आसपासका जिल्ला भएर बहने ससाना नदीमा भाव उल्लेख्य बढेर आकस्मिक बाढी आउन सकिने अनुमान छ। यी जिल्लाको नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। आज मधेससहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भाग र मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाडी भाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सिंहदरबार अगाडि विद्यार्थीको समूहद्वारा प्रदर्शन, सुन चाँदीको भाव आज सामान्य बढ्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि

नेपाल खबरमा अब थप खबरहरू। विद्यार्थीहरूको समूहले आज बिहान मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्। राज्यबाट नागरिकलाई त्रसित गर्ने र आतंक मच्चाउने गतिविधि भएको भन्दै उनीहरूले नाराबाजी गरेका छन्। अनिरास ओबियोका नेता दीपक धामी लगायतको नेतृत्वमा विद्यार्थीको समूहले प्रदर्शन विभिन्न प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्। सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेपछि धामीसहित केही प्रदर्शनकारी पक्राउ परेका छन्। सुन चाँदीको भाव आज सामान्य बढेको छ। सुन आज तोलामा 800 रुपियाँले बढेर तोलाको 2,84,800 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो सुन तोलामा 1,200 रुपियाँले घटेर तोलाको 2,84,000 रुपियाँमा कारोबार भएको थियो। सोमबार पनि सुन तोलामा 2,800 रुपियाँले घटेर तोलाको 2,85,200 रुपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि बढेको चाँदीको भाव आज तोलामा 55 रुपियाँले बढेर तोलाको 4,415 रुपियाँ पुगेको छ। चाँदी हिजो तोलामा 15 रुपियाँले घटेर 4,360 रुपियाँमा कारोबार भएको थियो भने सोमबार चाँदी 100 रुपियाँले घटेर तोलाको 4,375 रुपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति

डोनाल्ड ट्रम्पले इरानका सबै बन्दरगाहमा जलसेना मार्फत पुनः नाकाबन्दीको घोषणा गर्नुभएको छ। जलमार्गको नियन्त्रणका लागि अमेरिकाले इरानमाथि आक्रमण पनि जारी राखेको छ। साथै ट्रम्पले इरान वार्ताको टेबलमा नआए अर्को हप्ता त्यसको त्यहाँका विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी दिनुभएको छ। अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजमाथि हुने इरानी आक्रमण क्षमतालाई नष्ट गर्न नयाँ चरणको हवाई आक्रमण सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानले पनि गएको जुन महिनामा भएको अल्पकालीन युद्ध विराम भङ्ग गर्दै रणनीति महत्त्वको स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः बन्द गरेको घोषणा गरेको छ। दुई पक्षबीच पुनः आक्रमण र प्रत्याक्रमण हुन थालेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढेको छ भने जलमार्ग भएर ट्याङ्कर जहाजको आवतजावत लगभग ठप्प छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज मध्यराति पाउने 1 बजे साबिक विजेता अर्जेन्टिना र इङ्ल्यान्ड बीच खेल हुँदैछ। खेल अमेरिकाको एटलान्टा रङ्गशालामा हुनेछ। अर्जेन्टिना र इङ्ल्यान्ड बीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। विश्वकपमा यी दुई टोली बीच अहिलेसम्म 5 पटक प्रतिस्पर्धा भएका छन्। इङ्ल्यान्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। समग्रमा भने दुई देशले 14 खेल जितेका छन्, जसमा इङ्ल्यान्ड 6 अर्जेन्टिनाले 3 खेल जितेका छन् भने 5 खेल बराबरीमा सकिएका छन्। आजको खेलको विजेताले साउन 3 गते आइतबार राति पाउने 1 बजे हुने विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। गैराति भएको खेलमा स्पेनले फ्रान्सलाई 2 गोलले हराउँदै 16 वर्षपछि फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आजदेखि खाना पकाउने ग्यासको पूर्ण सिलिन्डर कार्यान्वयनमा आएको उद्योग मन्त्रालयको भनाई, बजार पूर्ण रूपमा सहज हुन अझै 1-1.5 महिना लाग्ने अनुमान। रासोपाका नेता एवं सांसदहरूबाट नै सरकारको आलोचना हुन थाल्यो, राज्यले नागरिकलाई आतंकित बनाउन नहुनेमा मनिष झाको जोड, कर्णाली प्रदेश सरकारबाट काङ्ग्रेसका मन्त्रीले दिए राजीनामा। आज मधेससहित 5 वटा प्रदेशमा वर्षाको सम्भावना, काठमाडौँ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम। इरानको बन्दरगाहमा अमेरिकाबाट नाकाबन्दी, अर्को हप्ता विद्युत गृह र पुलमा आक्रमण गर्ने ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको फाइनलमा पुग्न आज राति अर्जेन्टिना र इङ्ल्यान्ड खेल्दै विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ।

0: कृष्णसार एफएम 94 मेगाहर्ज कृष्णसार जसिन तेज।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगंज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगंज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: बीर डेंटल
4: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
5: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, गताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
4: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
5: फोन नम्बर 081-5323-375।
6: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
7: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
8: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
9: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-4140007 र 98-4-83-399।
10: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
11: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
12: ओहो, आज डाइह नै मजा लागठो, मजासे दवाई करेना कहटु।
13: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइन। पश्चिम नेपालकै अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफारकैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यह कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा मिलत।
12: ए बात त ठिक कहिलो, साच्ची कि अस्पतालमा काका सुविधा मिलत त?
13: उहाँ त 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन ओ लेजर प्रविधि से शल्यक्रिया, जरल घाव उपचार करना संगे एनआईसीयू, पीआईसीयू, आईसीयू, हाईटेक अपरेशन थिएटर हो, सुरक्षित प्रसूति सेवा फे उहाँ पा जाइत। छोट बच्चा हो, भर्खर जन्मल बच्चन के सामान्य से लैके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहाँ कई जाइत।
12: ए ओसिनो कला से उहाँ जाई मन फे ढुक्क हुइना चाहल रह।
13: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो। कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज, सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा। सम्पर्क नम्बर 081-5-35-717। कान्ति आरोग्य अस्पताल, अपने हुकरन के स्वास्थ्य हमारी स्नेहा।
14: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
14: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
14: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224-93377।
15: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: भर्ना खुल्यो।
3: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
2: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
3: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
2: किन रोज्ने ब्राइटल्यान्ड कलेज
3: BHM, ब्याचलर अफ होटल म्यानेजमेन्ट? अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
2: BITM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
3: BBS, ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
2: BASW, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
3: ब्राइटल्यान्ड कलेजका विशेषताहरू: अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, ACको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
2: नोट: BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।

0: कृष्णसार एफएम 94 मेगाहर्ज कृष्णसार जसिन तेज
1: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो
2: हैन बहिनी यसमा आत्तिनु पर्ने केही छैन अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी त्यहाँ शादी विवाहको सबै सामान सौन्दर्य प्रसाधन सुटिङ सर्टिङ साडी अन्डर गार्मेन्ट्स होम एप्लायन्सेस ड्राई फ्रुट्स विद्युतीय उपकरणहरू आर्टिफिसियल ज्वेलरी किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ
3: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार मोबाइल नम्बर 98 69 64 581
4: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
5: ए तिमी यति चिन्तित किन के भयो फेरि
4: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
5: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
4: कस्तो खबर
5: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
4: ए साँच्चै
5: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
4: ए त्यो त झन् राम्रो
5: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
4: वा अब त मलाई धेरै ढुक्क लाग्यो
5: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
4: यो त पुरा प्याकेज जस्तै भयो नि
5: हो त अब ढिला नगर जाऊ आज गइहाल उपचार गर्न
4: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081-531-860 र 081-531-861
5: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: toilet pony, yeah. Extreme energy drink.
1: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
2: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
1: हाम्रा विशेषताहरू:
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
2: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
2: वातानुकूलित कक्षा कोठा,
1: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
2: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
1: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
2: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 27994।
1: आज म एकदम खुसी छु।
3: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
1: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्लिने बाबालाई भनेर जान्छु।
3: ए हो र, ल ल भन न त, तिम्रो रोजाइ कस्तो रहेछ, हामी पनि जानु।
1: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
3: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
1: ल सुन, त्यसो भए 98580 40388, 98045086 26 र 98580 8540 मा आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
3: ल ल हुन्छ हुन्छ ल।

0: कृष्णसार एफएम 94 मेगाहर्ज कृष्णसार जसिन तेज।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: कृष्णसार एफएम 94 मेगाहर्ज। कृष्णसार जसिन तेज।

0: भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: चले चले चले बाजो आ जाओ बाजो।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: toilet pony, extreme energy drink.
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्फ सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: चर्चा छ मार्केटमा, हाम्रो नाम धन्किन्छ।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
6: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
1: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
6: समयमै कर तिरौ, जिम्मेवार नागरिकको परिचय दिऊ,
1: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
6: कर तिरौ समयमै, विकास गरौ सँगै।
1: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
6: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
7: Back to back, back to back.
8: In this song on
7: Stay tuned.

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
6: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
5: किन गाह्रो, मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
6: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
7: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
1: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
8: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100%सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100%सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: toilet pony, yeah. Extreme energy drink.
1: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
2: Stay tuned.

0: रेडियो कृष्ण सार एफएम 94 मेगाहर्ज कृष्ण सार जस तेज
1: सुन्नु न सावित्री जी, मलाई सोफा दराज डाइनिंग लगायत अफिसको सामान किन्न जानु पर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 037।

0: नै 6 देखि 12 महिनासम्म। त्यसपछि कम्पनीले अन्य पदमा कामको मूल्याङ्कन गरी बढुवा गर्नेछ। सोही बमोजिम तलब भत्ता पनि थप वृद्धि हुनेछ। किसान समूह निर्माण भएपछि सामूहिक कृषि व्यवसायको लागि डाटा सङ्कलन फारम भरी कम्पनीलाई बुझाउनु पर्नेछ। सम्पर्क ग्रिन रोज बहुद्देशीय व्यवसायिक कृषि फर्म प्राली नेपालगञ्ज बाँके। मोबाइल नम्बर 97 63 98 18 45।
1: Back to back. Back to back. In this song on. Stay tuned.

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।
3: वाउ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
4: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस NMC छ नि।
3: ए हो र, त्यहाँ के के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित AC कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
3: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
5: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस NMC ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
3: नेपालगञ्ज बहुमुखी क्याम्पस NMC आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस NMC, सफल भविष्यको बलियो आधार। आज म एकदम खुसी छु।
5: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
3: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने। मलाई त्यहाँको विशेषता एकदम मन पर्यो। म त भुल्ली नै बाबालाई भनेर जान्छु।
5: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
3: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित GM कलेजको BBS प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, CA काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, ICT क्लास, AC क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यही जाने निर्णय गरे। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
5: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज GM कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
3: ल सुन, त्यसो भए 98 580 40 388, 98 045 086 26 र 98 580 85 040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
5: ल ल हुन्छ हुन्छ, ल
6: भर्ना खुल्यो। एस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिविबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
7: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
6: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
7: किन रोज्ने ब्राइटल्यान्ड कलेज
6: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट? अनुभवी शिक्षकद्वारा व्यावहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल एयरलाइन्स रिसोर्ट क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान।
7: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
6: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
7: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था एनजिओ अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
6: ब्राइटल्यान्ड कलेजका विशेषताहरू अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
7: नोट, बिएचएम र बिआइटिएम को सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज नेपालगञ्ज 10 पासाङ लामु रोड, फोन नम्बर 081532207 र 081532602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
8: Back to back, back to back.
9: In this song
8: on. Stay tuned.

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805323568
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदूरपश्चिम प्रदेशमा एमालेका मन्त्रीहरू बर्खास्त, कर्णालीमा काङ्ग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा। नेपालमा बितेको 13 वर्षमा जलवायुजन्य विपदबाट झण्डै 53 अर्ब रुपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति। गैर आर्थिक हानिको अभिलेख नहुँदा अन्तर्राष्ट्रिय कोषमा दावी कमजोर। पुँजी बजारमा सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी, बजार घट्दा पनि नाफा हुने सेबोन अध्यक्ष भट्टको दावी। अस्ट्रेलियाले एआई नियमन गर्न कानून बनाउने, राष्ट्रिय हित प्रवर्धन गर्ने एआईलाई अपनाउन सकिने प्रधानमन्त्रीको अल्बानिजको भनाई। र 19 वर्ष मुनिको नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट। विश्वकपको दोस्रोको सेमिफाइनलमा आज राति इङ्ल्यान्ड र अर्जेन्टिना खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ। यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन एमालेलाई आग्रह गर्नुभएको थियो। मुख्यमन्त्रीको आग्रहपछि एमाले नेताहरू आन्तरिक छलफलमा रहेकै बेला मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो। सत्ता साझेदार दल काङ्ग्रेस र एमालेबीच आर्थिक वर्ष 2083-84 बजेटको विषयमा विवाद भएको थियो। सत्तामा रहेको एमाले नै खर्च कटौतीको प्रस्ताव राखेपछि मुख्यमन्त्री शाहले फिर्ता लिन अनुरोध गरे पनि एमाले अस्वीकार गर्दै आएको थियो। सुदूरपश्चिमबाट एमाले र नेकपाको सत्ता सहकार्यको सुरुवात हुने सम्भावना बढेको छ। यसैबीच कर्णाली प्रदेश सरकारमा सहभागी रहेका नेपाली काङ्ग्रेसका सबै मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। बिहान मन्त्री परिषद बैठक अघि मुख्यमन्त्री एमलाल कणेललाई भेटेर काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने 4 जना मन्त्रीहरू घनश्याम भण्डारी, राजीव विक्रम शाह, सुरेश अधिकारी र विजया बुढाले सामूहिक रूपमा राजीनामा बुझाउनु भएको हो। एमालेका कणेलको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारमा काङ्ग्रेसबाट 4 र एमालेबाट 3 जना मन्त्री थिए। काङ्ग्रेसका मन्त्रीहरूको राजीनामापछि कणेल नेतृत्वको सरकार सङ्कटमा परेको छ। यसअघि सरकार बनाउने बेला काङ्ग्रेस र एमालेबीच प्रदेशहरूमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो। नेपालमा बितेको 13 वर्षमा जलवायुजन्य विपदबाट झण्डै 53 अर्ब रुपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद पोर्टल अनुसार कृषि क्षेत्रमा वार्षिक झण्डै 2 अर्ब र भौतिक पूर्वाधारमा 2.5 अर्ब रुपियाँको नोक्सानी हुने गरेको छ। यस्तै पछिल्ला वर्षहरूमा हुने प्राकृतिक विपदमध्ये झण्डै 80% जलवायु परिवर्तनका कारण हुने गरेको वन मन्त्रालयका सहसचिव डाक्टर महेश्वर ढकालले बताउनुभयो। उहाँका अनुसार विपद व्यवस्थापनका परम्परागत उपायहरू अपर्याप्त बनेका छन्। पर्वतीय भूगोल र वातावरणीय संवेदनशीलताका कारण नेपाल विश्वकै सबैभन्दा बढी जलवायु जोखिममा रहेका देशहरूमा पर्छ। जलवायुविद डाक्टर धर्मराज उप्रेतीका अनुसार राज्यसँग अहिले गैर आर्थिक हानि नोक्सानीको आधिकारिक लेखाजोखा नभएकाले अन्तर्राष्ट्रिय हानि नोक्सानी कोषबाट लाभ लिन कठिनाइ भइरहेको छ। विपद व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार विपद पोर्टलमा दर्ता अनुसार वार्षिक औसत 3,500 भन्दा धेरै विपदका घटना हुने गरेका छन्, जसमा बाढी, पहिरो र चट्याङबाटै वार्षिक 300 भन्दा धेरै नागरिकको ज्यान गइरहेको छ। मौसमविदहरूले आउँदो केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन्। हिजो र अस्तिको तुलनामा आज वर्षा केही कम भए पनि भोलिदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जीव अधिकारीले बताउनुभयो। उहाँका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ्ने सङ्केत देखिएको हो। नेपाल धितोपत्र बोर्डले सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी गरेको छ। अर्थ समिति बैठकमा बोर्ड अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताहरूले प्रतिफल लिन सक्ने व्यवस्था ल्याउन सर्ट सेलिङ प्रणाली लागू गर्न लागेको जानकारी गराउनु भएको छ। नेपालमा सेयर बजार सधैँ बढिरहनुपर्ने मान्यता रहेको भन्दै उहाँले कुनै पनि देशको पुँजी बजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने बताउनुभयो। बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव दिने गरिएको उहाँको गुनासो छ। यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताहरूले सेयर सापट लिएर बिक्री गर्न सक्नेछन्। मूल्य घटेपछि त्यही सेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिनेछ। बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताहरूले भने अहिलेकै झैँ सेयर किनेर मूल्य बढेपछि बिक्री गरी नाफा लिन सक्नेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।

सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। खोटाङमा आफ्नै दाजुभाइ बीच झगडा हुँदा एकजनाको ज्यान गएको छ। प्रहरीका अनुसार साकेला गाउँपालिका वडा नम्बर 4 मातिमका 48 वर्षीय इमान सिंह राई र उनका आफ्नै भाइ 35 वर्षीय ओइमान सिंह राई बीच झगडा भएको हो। अस्ति सोमबार राति 8 बजेतिर भएको झगडामा ओइमान सिंहको टाउको र पेटमा धारिलो हतियारले गम्भीर चोट लागेको र उपचारको क्रममा जिल्ला अस्पताल दिगतेलमा हिजो ज्यान गएको नेपाल प्रहरीको विज्ञप्तिमा उल्लेख छ। घटनापछि प्रहरीले झगडामा संलग्न 48 वर्षीय इमान सिंह राई र स्थानीयवासी 30 वर्षीय टिका बहादुर राईलाई पक्राउ गरेको छ। घटनाका बेला 3 जनाले नै अत्यधिक जाँड रक्सी खाएको पाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कृत्रिम बुद्धिमत्ता अर्थात् एआई प्रयोगका लागि मार्गदर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न कानुन बनाउने तयारीमा रहेको घोषणा गर्नुभएको छ। सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा उहाँले एआईलाई राष्ट्रिय हित प्रवर्धन गर्ने गरी अप्नाउन सकिने बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। अस्ट्रेलियाले बालबालिकाहरूका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन अरू देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै प्रधानमन्त्री अल्बानिजले एआईलाई नियमन गर्ने चुनौती भने अझै ठूलो भएको उल्लेख गर्नुभयो। अमेरिकी स्टार्टअप एन्थ्रोपिकले एआई मोडलहरूको प्रशिक्षणमा सहयोग गर्न प्रतिलिपि अधिकार कानुन परिवर्तन गर्न अस्ट्रेलियाका अधिकारीहरूसँग समन्वय गरेको कुरा यस हप्ता बाहिर आएपछि अल्बानिजको घोषणा आएको हो। यसैबीच सङ्गीतकार लेखक तथा प्रकाशकहरूले यस्तो दबावको प्रतिरोध गर्न र आफ्नो कामको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन्। सरकारी तथ्याङ्क अनुसार यस वर्षको मार्चसम्ममा देशको आर्थिक वृद्धिमा डाटा सेन्टरमा भएको लगानीले सबैभन्दा ठूलो योगदान पुर्याएको छ। प्रधानमन्त्री अल्बानिजले अस्ट्रेलियाको बेरोजगार बजारमा एआईको प्रभाव अहिलेसम्म नदेखिएको भने बताउनु भएको छ। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसिसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज भएको एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। जापानले दिएको 89 रनको लक्ष्य नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि टस जितेर ब्याटिङ गरेको जापानले 20 ओभरमा सबै विकेट गुमाएर 86 रन बनाएको थियो। अब नेपालले सेमी फाइनलमा संयुक्त अरब इमिरेट्स युएईसँग खेल्नेछ। यस्तै अर्को सेमी फाइनलमा इन्डोनेसिया र थाइल्यान्ड बीच खेल हुनेछ। यी 4 वटै टोली एसिया कपमा छनौट भएका छन्। र फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज राति 12:45 पुराना प्रतिद्वन्दी इङ्ल्यान्ड अर्जेन्टिना खेल्दैछन्। अमेरिकाको एटलान्टा रङ्गशालामा हुने यो खेललाई विश्वकपकै सबैभन्दा चर्चित प्रतिद्वन्दिता मानिएको छ। यी दुई टोलीबीच मैदानभित्रको इतिहास र मैदान बाहिरको राष्ट्रिय तनाव दुवै गाँसिएको छ। सन् 1982 भएको फल्कल्यान्ड्स युद्धले दुई देशबीच गहिरो घाउ छेडेको थियो, जुन आजसम्म पनि नबिर्सिएको सार्वभौमिकता विवाद हो। यस्तै सन् 1986 विश्वकपको क्वार्टर फाइनलमा अर्जेन्टिनाका म्याराडोनाले हातले गरेको गोल र इङ्ल्यान्डका बेकहमको रातो कार्ड जस्ता घटनाले प्रतिस्पर्धालाई झनै भावनात्मक बनाएका छन्। आजको खेलका लागि सुरक्षा व्यवस्था विशेष कडा पारिएको छ। यो केवल फुटबल मात्र नभई दुई देशको इतिहास र राष्ट्रिय अस्मिताको लडाईँ पनि मानिएको छ। यो खेलको विजेताले फाइनलमा स्पेनसँग खेल्नेछ। फाइनल खेल आइतबार मध्यराति 12:45 हुनेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम प्रदेशमा एमालेका मन्त्रीहरू बर्खास्त, कर्णालीमा काङ्ग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा। नेपालमा बितेको 13 वर्षमा जलवायुजन्य विपदबाट झण्डै 53 अर्ब रुपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति, गैर आर्थिक हानिको अभिलेख नहुँदा अन्तर्राष्ट्रिय कोषमा दावी कमजोर। पुँजी बजारमा सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी, बजार घट्दा पनि नाफा हुने सेवन अध्यक्ष भट्टको दावी। अस्ट्रेलियाले एआई नियमन गर्न कानुन बनाउने, राष्ट्रिय हित प्रवर्धन गर्ने गरी एआईलाई अपनाउन सकिने प्रधानमन्त्री अल्बानिजको भनाई। र 19 वर्ष मुनिको नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट, विश्वकपको दोस्रो सेमी फाइनलमा आज राति इङ्ल्यान्ड र अर्जेन्टिना खेल्दै।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
4: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
5: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
4: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081530244, 98580812।
6: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि

0: वात साल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: हमार घर त मजा बा मने ई पुरान फर्निचर के सामान से घर चमक घटा दिहल जैसिन लागटा
2: हो त अब त घर के लावा चमक देहे परि जैसिन बा आरामदायी हो लावा कुचाहल बा
1: ए हो सिन हो कलसे चिन्ता नै करो
2: स्टार फर्निचर ल्यान म त सक्कु मिलत जे
1: साच्ची गुहा काका मिलत त
2: गुहा त स्टाइलिश सोफा आरामदायी बेड आकर्षक डाइनिंग टेबल टिभी र्याक अफिस फर्निचर म्याट्रेक्स घर बनाइन सक्कु सामान अक्कै ठाउँमा मिलत
1: ओ डिजाइन आपन चाहल अनुसार फे मिलत त
2: काजे नै मिली वहाँ त आपन चाहल जैसिन फर्निचर फेन बना देहत
1: ए डेलिभरी ओ फिटिङ जे
2: बाँके बर्दिया भित्तर फ्री होम डेलिभरी ओ फ्री फिटिङ सेवा फेन उपलब्ध बा ए ओसिन हो कलेज से अब हमार घर फेन लावा जैसिन बनाए क्लाक स्टार फर्निचर ल्यान से शुरू करी शिक्षा विकास हो समन्वय इकाई कार्यालय के सामने बीपी चौक नेपालगंज संपर्क नंबर 98680 73 70 वो 98195 067 82।
3: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला
4: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि
3: हाम्रा विशेषताहरू
4: अनुभवी तथा दक्ष शिक्षक भएको
3: सुरक्षित वातावरण र यातायातको सुविधा भएको
4: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
3: अतिरिक्त क्रियाकलापमा विशेष जोड
4: वातानुकूलित कक्षा कोठा
3: अत्याधुनिक प्रयोगशाला खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने
4: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ
3: सिट सीमित छन् आजै भर्ना हुनुहोस्
4: सनबीम इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 1 धम्बोजी बाँके सम्पर्क नम्बर 081 536 422 98580 36 422 98580 27 994
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
6: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
5: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
6: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबीएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
6: धन्यवाद शुभश्री आइबीएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
7: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98 61 14 16 99
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: बीर डेन्टल बीर डेन्टल बीर डेन्टल
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।

0: आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ। दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ, पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
2: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
2: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97 649 11 786 र 98 224 92 377।
4: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184140007 र 98482639।
5: खुसीको खबर: यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
6: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, न्यूरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
5: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
6: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
5: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
6: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
5: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
6: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
5: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा,
6: 24 घन्टा इमर्जेन्सी फार्मेसी सेवा उपलब्ध।
5: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98662-24551।
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
8: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
9: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
8: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
9: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
8: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
9: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
8: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
9: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
8: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
9: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
8: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
9: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके सञ्चालक पुरन चौधरी
8: सम्पर्क नम्बर 9848206697 9858823697 र 9800143697
9: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ नियमित कानको जाँच गरौ
1: भर्ना खुल्यो
9: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 का लागि त्रिविबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ
1: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू
9: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने
1: किन रोज्ने ब्राइटल्यान्ड कलेज
9: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा इन्टर्नसिप तथा रोजगारीमा सहयोग होटल एयरलाइन्स रिसोर्ट क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान
1: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन सफ्टवेयर डेभलपर आइटी म्यानेजमेन्ट डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार
9: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम बैंकिङ व्यवसाय लेखा वित्त मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन वित्त बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार
1: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था एनजिओ अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर
9: ब्राइटल्यान्ड कलेजका विशेषताहरू अनुभवी तथा दक्ष प्राध्यापक कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग एयर कन्डिसनर एसीको सुविधा समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श
1: नोट बिएचएम र बिआइटिएम को सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ सम्पर्क ब्राइटल्यान्ड कलेज नेपालगञ्ज 10 पासाङ लामु रोड फोन नम्बर 081-532-07 र 081-535-602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np
10: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
11: ओएसआर डिजिटल एंटरटेनिंग

0: Action! तपाईं यहाँ एंगेजमेंट गर्दै हुनुहुन्छ। तपाईंको एंगेजमेंटको यो खबर सुनेर तपाईंको एक्स मुटुमा आक्रमण भएर परमधाम गयो।
1: कुन चाहिँ एक्स?

0: गाली गर्नु सामाजिक अपराध हो, म फेरि मरी।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: मेगाहर्ज कृष्णसार जत्तिको तेज।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ। मुटु
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि

0: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: कलियुग कि राधा भनेर आफूलाई भन्छौ, अनि कृष्णलाई आफ्नो बनाउन सक्दैनौ?
2: मेरो कृष्ण धेरै भोलावाला छ, त्यसैले म नै उसकी राधा हो भनेर चाहिँ कसरी भनौँ?
1: तिम्रो मुटुमा तिम्रो कृष्ण गढिसकेको छ, अब उसको मुटुमा तिम्रो ठाउँ बनाउने समय आजै हो।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
3: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
2: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
2: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
4: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
1: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
5: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
4: सामान राम्रोसँग बाँधे खला।

यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, एक परदेशी मरेर पनि घर फर्किन्छ। भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, वर्षौँ पछि म गाउँको घाटमा आइपुगेँ।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
2: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
3: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
6: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
6: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5 नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
5: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
6: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
5: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरीदेखि उपचार गरिन्छ नि।
7: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बाल सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
8: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328।
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100%सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100%सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
10: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
11: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
10: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
11: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
12: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
10: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
11: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
12: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
13: आज म एकदम खुसी छु।
14: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
13: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भोलि नै बाबालाई भनेर जान्छु।
14: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु।
13: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित GM कलेजको BBS प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, CA काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, ICT क्लास, AC क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
14: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जीएम कलेज नेपालगञ्ज बाह्र मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
15: ल सुन, त्यसो भए 9858040388, 9800450086 र 9858085040 मा आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
14: ल ल हुन्छ हुन्छ ल।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
3: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
2: समयमै कर तिरौं, जिम्मेवार नागरिकको परिचय दिउँ,
3: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
2: कर तिरौं समयमै, विकास गरौं सँगै।
3: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
2: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
4: यो कृष्णसार एफएम
5: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ मुटु।

0: आजे अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: वाओ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: खरिद बिक्रीको सूचना सूचना सूचना। घर जग्गा चाहियो, घर जग्गा चाहियो। यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका एक धम्बोजी विशाल चोक नजिक तेजनगर र बस पार्क आसपास भेरकुटी नगर न्यू रोड कारकादो आसपास होटल सिद्धार्थको पछाडि अगाडि बाँके गाउँमा एक तले दुई तले र तीन तलेसम्मको घर चाहियो। साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला। जग्गा चाहियो। नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10-15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5-10 बिघा चाहियो। घर घडेरी बिक्रीमा नेपालगञ्ज, भिरकुटी नगर, बिलासपुर, राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका, डी गाउँ, सी गाउँ, सैनिक, राधापुर, सीतापुर, रिमझिम चोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर, डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र, दाङको घोराई, तुलसीपुर र लमहीमा 5-30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर, बिल्डिङ, ठुला कम्पनीहरू, दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका, रियल इस्टेट प्राली, नेपालगञ्ज, बाँके। सम्पर्क कार्यालय रूपन्देही बुटवल। मोबाइल नम्बर 98685 2282 2282

0: सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जीपीए प्रतिशत प्राप्त गरेको हुनुपर्ने,
1: किन रोज्ने ब्राइटल्यान्ड कलेज,
0: बीएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल एयरलाइन्स रिसोर्ट क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान,
1: बीआईटीएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाण पत्रका लागि बलियो आधार,
0: बीबीएस ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार,
1: बीएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, एनजिओ, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर,
0: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
1: नोट, बीएचएम र बीआईटीएम को सीमेट फार्म पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10 पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: बीर डेंटल, बीर डेंटल, बीर डेंटल।
2: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100%सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100%सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंचर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।

0: toilet bunny, yeah. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081-535-717।
2: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
3: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
2: हाम्रा विशेषताहरू:
3: अनुभवी तथा दक्ष शिक्षक भएको,
2: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
3: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
3: वातानुकूलित कक्षा कोठा,
2: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
3: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
2: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
3: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

वात साल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: विस्थापित सुकुम्बासी पुनर्स्थापनाको माग गर्दै संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता। सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त। कर्णालीमा काङ्ग्रेसका मन्त्रीहरूको राजीनामा। काङ्ग्रेसले सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने।
0: होटल सङ्घका पदाधिकारी र प्रधानमन्त्री शाहबीच भेटवार्ता। ढुक्क भएर लगानी गर्न सरकारको आग्रह। सरकार र धितोपत्र बोर्डको सक्रियतापछि आज शेयर बजारमा दोहोरो अङ्कको वृद्धि।
1: अबका केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने अनुमान। वर्षासँगै हैजाको जोखिम उच्च। स्वच्छ खानपान र सरसफाइमा ध्यान दिन विज्ञको सुझाव।
2: काँचे खानेकुराहरूलाई पनि सफा पानीले पखालेर खानाहरू बासी सडेकाले नखाने, साबुन पानीले हात धुने गरियो भने चाहिँ हामी धेरै हदसम्म झाडा पखाला जन्य समस्याहरूबाट बच्न सक्छौँ।
0: भारतमा 18 दिनदेखि अनसनरत पर्यावरण अभियन्ता वाङचुकको स्वास्थ्य अवस्था बिग्रदै दिल्ली उच्च अदालतद्वारा केन्द्र सरकारसँग जवाफ माग।
1: र नेपालले सन् 2028 T20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायर खेल्ने। 19 वर्ष मुनिको महिला नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट। विश्वकपको दोस्रो सेमिफाइनलमा आज राति इङ्ल्यान्ड र अर्जेन्टिना खेल्दै।
3: राति बेला बाहेनिक र पर्लसे वा टोयलेट जाइ पर्लसे जहिया फे टर्च लाइट बार्ख ओ लम्बा लट्ठी लेख के जाइ पर्था। काकरा कि बर्खा छ्याक बा साँप रह सेक्ठ टर्च क अजराले सापन ड्याक सेक जैठा वो लठिक ठ्याक ठ्याक आओ सुनख साफ भक्त का
4: हो कतरा मजा सल्लाह डेली मार छोटकी छाइ
3: डाई हमन्ना स्कूलिक मैडम सर हुक र साफ नुक सिना ठाउँ सि न्याङ पर्लसे वो काम कर पर्लसे जहिया फेठ होसियार भी पर्था गई सिखैल बाट का आम्ह छेटवा दिभा झपास अथवा ध्यान घास रलक ठाउँमा न्याङ पर्लसे लम्मा लठी लेख ठ्याक ठ्याक बजैटी न्याङ पर्था गई कल बाट।
5: साँप बर्खा छ्याकक समयमा सुक्खा ठाउँमा बैठ मन परैठ। यी मौसममा आपन बस्यारामा पानी पैठना हुइला कोर्से सुक्खा ठाउँको खोजीमा हुक्रा बाहिर निस्कठ।
6: मुस मुर्गी जसिन आहाराको खोजी गर्ना क्रम फे साँप मानव बस्ती लग्घ आइसेक्ठ।
4: विश्वास लग्ना ओ सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैख पट्टा लगाइक लाग आधिकारिक वेब पेज snakebitenepal.org मा जाख आवश्यक जानकारी लिहेसेक जैठा।
7: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: यो कृष्ण सार एफएम
9: 94 MHz कृष्ण सार जत्तिकै तेज।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जबरजस्ती विस्थापन तथा पुनर्स्थापनाको विषयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले दर्ता गराउनु भएको यो प्रस्तावलाई एमाले, नेकपा र श्रम संस्कृति पार्टीका सचेतकहरूले समर्थन गरेका छन्। प्रस्तावमा गएको बैशाखमा काठमाडौँसहित देशभरका नदी किनारका बस्तीमा पर्याप्त तयारी बिना डोजर चलाएको भन्दै सरकारको आलोचना गरिएको छ। सरकारी तथ्याङ्क अनुसार 2616 घरधुरी 11,000 जना विस्थापित भएका थिए। होल्डिङ सेन्टरहरूमा स्वच्छ पानी, शौचालय र स्वास्थ्य सेवाको अभाव रहेको, कृतिपुरको सेन्टर बाढीले डुब्दा कागज पत्र र बालबालिकाका शैक्षिक सामग्री नष्ट भएको प्रस्तावमा उल्लेख छ। विस्थापनका कारण मनोसामाजिक आघात र आत्महत्या घटना भएको समेत प्रस्तावमा भनिएको छ। सर्वोच्च अदालत र संयुक्त राष्ट्रसङ्घको आग्रह व्यवस्था गरेको भन्दै सांसदहरूले 7 दिनभित्र तथ्याङ्क सार्वजनिक गर्न, सुरक्षित आवास मिलाउन र 3 महिनाभित्र स्थायी पुनर्स्थापना योजना ल्याउन माग गरेका छन्।
1: सरकारले आउँदो कात्तिक मसान्तभित्र संघीय संसदमा 64 विधेयक दर्ता गर्ने प्रतिबद्धता जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संसदमा आउँदो एक वर्षभित्र पेश गर्ने 166 विधेयकको सूची सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई बुझाउनु भएको हो। सूची अनुसार कात्तिकसम्म 64, फागुनसम्म थप 45 र आउँदो वर्षको असारसम्ममा थप 57 विधेयक संसदमा पेश गरिनेछ। विधायन ऐन 2081 कानून मन्त्रालयले आउँदो वर्षमा सदनमा पेश गरिने विधेयकहरूको सूची असार मसान्तभित्र संघीय संसदमा पठाइसक्नुपर्ने व्यवस्था छ। यसरी सूची बुझाउँदा सरकारले प्राथमिकता क्रम समेत निर्धारण गर्नुपर्छ। विधेयकको सूची बुझाउँदै मन्त्री गौतमले सेवा प्रवाह सहजीकरणका लागि नीतिगत सुधार सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ।
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ। सत्ता सहकार्य गरिरहेका दलबीच बजेटको विषयलाई लिएर विवाद भएपछि काङ्ग्रेसका मुख्यमन्त्री शाहले एमालेका 3 मन्त्री र 1 राज्य मन्त्रीलाई बर्खास्त गर्नुभएको हो। मन्त्रीहरू बर्खास्त गरेपछि बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। यता कर्णाली प्रदेशमा भने सरकारमा सहभागी रहेका नेपाली काङ्ग्रेसका सबै मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। बिहान मन्त्री परिषद बैठक अघि मुख्यमन्त्री हेमलाल कर्णेललाई भेटेर काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने 4 मन्त्रीहरूले राजीनामा बुझाएका हुन्। राजीनामा स्वीकृत भइसकेको छ। यसअघि भएको आलोपालो नेतृत्वका सहमति एमाले नमानेको काङ्ग्रेसका मन्त्रीहरूको भनाइ छ। यी दुई घटनासँगै काङ्ग्रेसले सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने भएको छ। काङ्ग्रेसले एमालेसँगको सहकार्य तोड्नुका मुख्य दुई कारण गएको वर्षको जेएनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा कुरा नमिल्नु र प्रदेश सरकारहरूमा एमालेको व्यवहार उचित नहुनुलाई मानेको छ। काङ्ग्रेसले अब सबै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने र त्यसपछि नेकपासँग सहकार्यको प्रयास गर्ने तयारी गरेको बताएको छ। नेकपासँग सहमति नजुटेमा प्रदेशमा विपक्षमा बस्ने काङ्ग्रेसको भनाइ छ। यो विषयमा हिजो काङ्ग्रेस सभापति गगन थापा र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल सुरु भइसकेको नेताहरूले बताएका छन्। काङ्ग्रेसले यो विषयमा औपचारिक निर्णय भने गरिसकेको छैन। एमालेको उच्च तहमा कुराकानी भइरहेको पनि नेताहरूले बताएका छन्। काङ्ग्रेस एमाले गठबन्धन टुटेमा प्राय सबै प्रदेशमा सरकारमा असर पर्ने देखिन्छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह र होटल संघ नेपाल हानका पदाधिकारी मन्त्री बालेन्द्र शाह र होटल संघ नेपाल हानका पदाधिकारीहरूबीच

0: आग्रह गर्नुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल समेत सहभागी हुनुभएको छलफलमा हानका पदाधिकारीहरूले देशको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराएका छन्। अहिले वार्षिक 12 लाख मात्र पर्यटक भित्रिरहेका जानकारी दिँदै व्यवसायहरूले पर्यटन आगमन बढेमा अन्तर्राष्ट्रिय रोजगारीमा वृद्धि गर्ने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने जानकारी गराएका छन्।
1: नेपाल धित्तोपत्र बोर्डले सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी गरेको छ। अर्थ समिति बैठकमा बोर्ड अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था ल्याउन सर्ट सेलिङ प्रणाली लागू गर्न लागेको जानकारी गराउनु भएको हो। यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताहरूले सेयर सापट्टि लिएर बिक्री गर्न सक्नेछन्। मूल्य घटेपछि त्यही सेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिनेछ। बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिले झैँ सेयर किनेर मूल्य बढेपछि बिक्री गरी नाफा लिन सक्नेछन्। नेपाल धित्तोपत्र बोर्डले सार्वजनिक गरेको मार्गचित्र अनुसार नेपालमा डिम्याट खाताको संख्या 77,66,565 पुगेको छ। अहिले नेपालको कुल जनसङ्ख्याको 26%भन्दा बढी मानिससँग लगानीकर्ताको डिम्याट खाता रहेको बताइएको छ।
0: यसैबीच धित्तोपत्र बोर्ड र सरकारको सक्रियतासँगै आज सेयर बजार दोहोरो अङ्कले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज 14 अङ्कले बढेर 2,590.29 बिन्दुमा पुगेको छ। आज म्युचुअल फन्ड र लगानी बाहेक सबै समूहको उपसूचक बढेकामा विकास बैंक र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो 8,41 करोडको कारोबार भएकोमा आज 362 कम्पनीको 84,73,000 कित्ता सेयर 4,17 करोड रुपियाँमा किनबेच भएको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बर्खायाममा हैजाको जोखिम र सावधानीका उपाय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटर।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
5: सम्पर्क 97,05,11,48,70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
1: तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विस्थापित सुकुम्बासी पुनर्स्थापनाको माग गर्दै संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, सुदूरपश्चिम एमालेका मन्त्रीहरू बर्खास्त कर्णालीमा काङ्ग्रेसका मन्त्रीहरूको राजीनामा, काङ्ग्रेसले सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने, होटल सङ्घका पदाधिकारी र प्रधानमन्त्री शाहबीच भेटवार्ता, सरकार र धितोपत्र बोर्डको सक्रियतापछि आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। मौसमविदले आउँदा केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन्। हिजो र अस्तिको तुलनामा आज वर्षामा केही कमी आए पनि भोलिदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रममा बढ्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जीव अधिकारीले बताउनु भएको छ। उहाँका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ्ने सङ्केत देखिएको हो। लगातार पानी परिरहेकोले मध्यम वर्षाले पनि बाढी पहिरो जस्ता प्रकोप बढाउन सक्ने भन्दै विभागले सचेत रहन भनेको छ।
1: मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा हैजाका शंकास्पद बिरामी देखा पर्न थालेका छन्। यो वर्षको मनसुन सुरु भए यता मोरङ र बझाङमा हैजाका बिरामी देखा परिसकेका छन् भने काठमाडौँका विभिन्न अस्पतालमा हैजाका शंकास्पद

0: बिरामी पुगेका इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। धेरै यसो ठाउँमा झाडा पखाला लागेको हो भनेर तत्काल रोकथाम नगर्दा हैजाले समुदायमा प्रकोपको रूप लिने गरेको छ। विशेष गरेर कस्तो अवस्थामा हैजाको जोखिम बढी हुन्छ भनेर साथी सम्झना महर्जनले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डेलाई सोध्नु भएको छ।
1: विशेष गरेर खानेपानी चाहिँ प्रदूषित भएको अवस्थामा र खानेपानीलाई शुद्धिकरण नगरिकन खायौँ भने एउटा जोखिम रहने भयो। र अर्को कुरा चाहिँ जुन काँचै खाने खानेकुराहरू हुन्छन्, हामीले काँचै खाने खानेकुराहरू पनि राम्रोसँग नपखालिकन खाने अथवा फोहोर पानीले पखालेर खाने गर्दाखेरि पनि यसको जोखिम चाहिँ रहन्छ।
2: खानेपानी र ढलको सँगसँगै पाइपलाइनहरू छ हाम्रोमा त होइन, यसले गरेर चाहिँ सम्भावना जोखिम कतिको छ?
1: जोखिम रहन्छ, किनभने यो हैजाको कीटाणु बिरामीको दिशाबाट बाहिरिन्छ र त्यो दिशा चाहिँ यदि कुनै कारणवश खानेपानीको मुहानसँग गएर मिसियो भने चाहिँ ती कीटाणुहरू पानीको मार्फत अर्को स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्दछन्। प्रवेश गरिसकेपछि त्यो स्वस्थ व्यक्तिलाई पनि झाडा पखाला जाने समस्या हुन्छ। त्यस कारणले वर्षायामको समयमा विशेष गरेर जुन खानेपानीका खुल्ला स्रोतहरू हुन्छन्, जस्तो कुवा पँधेरो यस्ता मुहानहरूमा अथवा ती मुहानहरूबाट पाइप मार्फत पनि घर घरमा पानी पुर्याउँदाखेरि चाहिँ प्रदूषित पानी घर घरमा पुग्ने र व्यक्तिहरूले त्यसको प्रयोग गर्दाखेरि चाहिँ यसको जोखिम रहन्छ।
2: हैजा र झाडा पखाला अलिक छुट्याउन कहिले कहिले गाह्रो पनि हुन सक्छ, कसरी छुट्याउ?
1: झाडा पखाला भनेको चाहिँ अब दिशा 24 घन्टामा 3 पटक भन्दा बढी समय पातलो दिशा भयो भने हामीले त्यसलाई झाडा पखाला भन्छ। र हैजालाई हामीले बढी किन चाहिँ बढी चासो दिन्छौँ भन्दाखेरि हैजाले चाहिँ एकदमै छिटो कडा खालको झाडा पखाला, एकदम छिटो छिटो झाडा पखाला भइरहने अनि पानी धेरै शरीरबाट पानी धेरै खेर जाने, जसले गर्दाखेरि शरीरमा जलवियोजन भए मान्छेको मृत्यु पनि हुन सक्ने। अरू झाडा पखालामा यति छिटो झाडा पखाला भएर चाहिँ जलवियोजन हुने सम्भावना अलिक कम हुन्छ भने हैजामा अलिक बढी हुने हुनाले र मान्छेको ज्यान पनि जान सक्ने हुनाले हैजा हाम्रो लागि अलिक बढी कन्सर्निङ भएको हो। नत्र धेरै छन् झाडा पखाला गराउने कारणहरू, हैजा आउँ कहिले काहीँ फुड पोइजनिङले पनि हुन्छ, विभिन्न कारणहरू छन्, त्यसमध्ये चाहिँ एउटा हैजा भयो।
2: अब हैजा नै हो भनेर पहिचान गर्ने लक्षणहरू चाहिँ कस्ता खालका देखिन्छन् त?
1: महत्त्वपूर्ण कुरा गर्नुभयो, हैजा हो भन्ने लक्षण कसरी थाहा पाउने भन्दाखेरि मुख्यतया यसमा धेरै छिटो छिटो दिशा लाग्ने र दिशा पनि एकदमै धेरै पानी जस्तो दिशा लाग्ने अनि कहिलेकाहीँ भमिट पनि हुने, पेट नदुखी पखाला लाग्ने समस्या बढी हुन्छ। अरू झाडा पखाला लाग्दाखेरि कहिलेकाहीँ पेट दुख्ने भयो भने चाहिँ अब हैजा होइन कि भन्नुपर्छ, होइन, तर तत्कालै स्वास्थ्य संस्थामा पुग्नुपर्छ।
2: अब चाहिँ अलिकति बच्ने उपायमा केन्द्रित रहेर जानकारी दिनुपर्दा चाहिँ के उपायहरू हुन सक्छ त?
1: यसमा मुख्यतया यसको रोकथाम नै सबभन्दा हो राम्रो उपचार हो। वर्षायातको समयमा खाने पानीलाई शुद्धिकरण गरेर उमालेर हुनसक्छ, फिल्टर गरेर हुनसक्छ, अथवा चाहिँ क्लोरिन झोल मिसाएर हुनसक्छ। त्यो खाने पानीलाई शुद्धिकरण गरेर मात्रै खान सकियो भने हात खुट्टाको सरसफाइ, अब दिशा धोइसकेपछि फोहोर कुरा छोइसकेपछि सफा साबुन पानीले हात धुने, अनि खाने काँचै खानेकुराहरूलाई पनि राम्रो सफा पानीले कीटाणु रहित पानीले चाहिँ पखालेर मात्रै त्यसको खाने, खानाहरू बासी सडेकाले घोड्न खाने गरियो भने चाहिँ हामी धेरै हदसम्म झाडा पखाला जन्य समस्याहरूबाट बच्न सक्छौँ। मनसुनको समयमा सबभन्दा राम्रो उपाय भनेको खानेपानीलाई चाहिँ शुद्धिकरण गरेर मात्रै खाने, बाहिरको सडे गलेको नखाने, सफा ठाउँको खानेकुराहरू मात्रै खाने, यो कुराहरू बानी अप्नाउन सकियो भने हामी धेरै हदसम्म झाडा पखालाबाट बच्न सक्छौँ।
0: उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे। नेपाल दर्पणमा खबरकै सिलसिला, सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न सम्पत्ति छानबिन आयोगलाई काम कारवाही रोक्नको लागि अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश निरपध्वज निरौलाको इजलासले आएको काम कारवाही रोक्नु भन्दै अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले गएको शुक्रबार पनि सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेशमा अस्पष्ट हुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको सम्पत्ति जाँचबुझ यथावत रहने भन्दै सूचना निकालेको थियो। त्यो सूचना विरुद्ध अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। कसैको पनि सम्पत्ति विवरण नमाग्न, छानबिन नगर्न र कारवाही सिफारिस नगर्न दिएको अन्तरिम आदेशलाई आफू खुसी व्याख्या गरेर आयोगले निकालेको सूचना खारेज गर्न माग गर्दै लिगल इनोभेसन एन्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता उपाध्यायले दिनुभएको रिटको सम्बन्धमा आज सर्वोच्चले अर्को आदेश दिएको हो।
3: नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले गैर कानूनी सम्पत्ति आर्जन र घुस दुवै मुद्दामा पौडेललाई दोषी ठहर गरेको हो। फैसला अनुसार पौडेलले 2.5 वर्ष कैद भुक्तानी गर्नुपर्नेछ भने बिगो र जरिवाना गरी 12.75 करोड रुपियाँ बुझाउनुका साथै पीडित राहत कोषमा 51 लाख रुपियाँ जम्मा गर्नुपर्नेछ। पौडेलले अकुत सम्पत्ति आर्जनतर्फ 12.75 करोड र घुसतर्फ 3.08 लाख रुपियाँ भ्रष्टाचार पुष्टि भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पौडेलले सिङ्गापुरमा रहेको बैङ्क खाता मार्फत आर्थिक कारोबार गरेका थिए। पौडेलको घरबाट बरामद उपकरणको फरेन्सिक प्रतिवेदनबाट सिङ्गापुरमा 13.53 करोड रुपियाँ बराबरको विदेशी रकम जम्मा भएको खुलेपछि अभियोग पत्र दायर भएको थियो।
0: इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर दिल्लीराज खड्का 6 लाख रुपियाँ घुससहित पक्राउ परेका छन्। पुलको डिजाइन स्वीकृत गराइदिने प्रक्रिया तथा ठेकाको भुक्तानी प्रक्रियामा सहज गरिदिने भन्दै सेवाग्राहीसँग घुस माएका खड्कालाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। झापाको दमक नगरपालिका वडा नम्बर 9 रहेको एउटा खाजा घरबाट पक्राउ परेका खड्का इलामको चुलाचुली गाउँपालिकामा अधिकृत 6 औं पदमा कार्यरत थिए।
3: संसदीय समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सहित समितिले ग्यास सहज आपूर्ति हुने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकले पुराना सिलिन्डरका कारण उपभोक्तामा पर्न सक्ने जोखिम कम गर्न, बजारमा नियमित अनुगमन र गुणस्तर जाँच सुनिश्चित समेत गर्न निर्देशन दिएको सभापति अन्सारीले बताउनु भएको छ। बैठकमा मन्त्रालयले आजदेखि पूर्ण क्षमता अर्थात् 14.2 किलोको ग्यास सिलिन्डर कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ। मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले आपूर्ति सहज बनाउन र ढुवानी लागत घटाउन यस्तो निर्णय गरेको जानकारी दिनुभएको छ। यसअघि रुस युक्रेन युद्ध र आपूर्तिमा देखिएको अवरोधका कारण आधा अर्थात् 7.1 किलोको सिलिन्डर वितरण गर्ने निर्णय अनुसार कार्यान्वयन गरिएको थियो। पूर्ण सिलिन्डर बजारमा ल्याउने निर्णय भएपछि बजार पूर्ण रूपमा सहज हुन अझै 1.5 महिना लाग्ने उहाँले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: को नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। बर्ड फ्लूको कारण कुखुरा मरेपछि सरकारले पीडित किसानलाई 50 करोड 71 लाख रुपियाँ राहत उपलब्ध गराएको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार यस वर्ष हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका 105 किसानलाई राहत उपलब्ध गराइएको हो। बर्ड फ्लू नियन्त्रणका लागि पशु विभागको मातहतमा नष्ट गरिएका कुखुराको क्षतिपूर्ति स्वरूप 75% राहत प्रदान गर्ने गरेको छ। विभागको तथ्याङ्क अनुसार संक्रमण नियन्त्रणका लागि पछिल्लो 3 महिना देशभर झण्डै 7,54,500 पंक्षी, 10,91,303 अन्डा तथा 2,43,635 किलो दाना नष्ट गरिएको छ। डाक्टर उपाध्यायका अनुसार 3 महिना यता बर्ड फ्लू फैलिएको 11 जिल्लामध्ये काठमाडौँ उपत्यकाका 3 जिल्ला र काभ्रेमा बर्ड फ्लू अझै देखिँदैछ।
0: सिंहदरबारमा अस्थायी र करार तथा दैनिक जालादारी कर्मचारीहरूले प्रदर्शन गरेका छन्। हिजो अर्थ मन्त्रालयमा धरना दिएका उनीहरूले आज सिंहदरबारमा प्रदर्शन गरेका हुन्। सरकारले प्रशासनिक खर्च घटाउने भन्दै अस्थायी र करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने नीति ल्याएपछि तिनै तहका झण्डै 50,000 भन्दा बढी कर्मचारी घर फर्काउनु पर्ने अवस्था आएको छ। साउन 1 नै कर्मचारी हटाउने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल भएपछि आन्दोलन गर्नु परेको उनीहरूको भनाइ छ।
1: खोटाङमा आफ्नै दाजुभाइबीच झगडा हुँदा 1 जनाको ज्यान गएको छ। प्रहरीका अनुसार साकेला गाउँपालिका वडा नम्बर 4 माक्तिमका 48 वर्षीय इमान सिंह राई र उनका आफ्नै भाइ 35 वर्षीय ओइमान सिंह राईबीच झगडा भएको हो। अस्ति सोमबार राति 8 बजेतिर भएको झगडामा ओइमान सिंहको टाउको र पेटमा धारिलो हतियारले गम्भीर चोट लागेको र उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा हिजो ज्यान गएको नेपाल प्रहरीको विज्ञप्तिमा उल्लेख छ। घटनापछि प्रहरीले झगडामा संलग्न 48 वर्षीय इमान सिंह र स्थानीयवासी 30 वर्षीय टिका बहादुर राईलाई पक्राउ गरेको छ। घटनाका बेला 3 जनाले नै अत्यधिक जाड रक्सी खाएको पाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको दिल्ली उच्च अदालतले शिक्षाविद तथा पर्यावरण अभियन्ता सोनम वाङचुकको अनसनका सम्बन्धमा केन्द्र सरकारसँग जवाफ मागेको छ। वाङचुकले दायर गर्नुभएको पिआइएल अर्थात् सार्वजनिक हक वा सरोकार मुद्दाको सम्बन्धमा अदालतले आज केन्द्र र दिल्ली सरकारसँग जवाफ मागेको हो। पिआइएलमा वाङचुकले जीवन बचाउन तत्काल सरकारी हस्तक्षेपको माग गर्नुभएको बिबिसीले जनाएको छ। वाङचुक शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तर मन्त्रमा आमरण अनसन बसिरहनु भएको छ। कानुनी समाचार र विश्लेषण समेट्ने वेबसाइट वार एन्ड बेन्चका अनुसार सामाजिक अभियन्ता तथा अधिवक्ता राकेश कुमार सैनीले पिआइएल दायर गर्नुभएको हो। विषयको गम्भीरता र तत्काल मुद्दाको सुनवाईको आवश्यकतालाई मध्यनजर गर्दै अदालतले भोलि यो निवेदनमाथि सुनवाई गर्ने जनाएको छ। विभिन्न परीक्षामा भएको अनियमितता प्रकरणमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन दबाव दिँदै सोनम वाङचुक 18 दिनदेखि अनसनमा हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था बिग्रदै गएको छ र अनसन सुरु भएपछि तौल 8.4 किलोग्रामभन्दा धेरैले घटिसकेको छ। यस्तै उहाँको रक्तचाप पनि घट्दै गएको छ। जन्तर मन्तरमा कक्रोच जनता पार्टी सिजेपीद्वारा आयोजित विरोध प्रदर्शनमा सहभागी हुनुभएका अभियन्ता वाङचुक त्यसेता निरन्तर अनसनमा हुनुहुन्छ।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपालले सन् 2028 टी20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको बोर्ड बैठकले टी20 विश्वकप र एक दिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेको हो। आइसिसीका अनुसार सन् 2026 टी20 विश्वकप खेलेका तर स्वत विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूले सिधै ग्लोबल क्वालिफायरमा खेल्न पाउनेछन्। स्कटल्यान्डले भने 2026 प्रदर्शनका आधारमा सिधै युरोप क्षेत्रीय छनौटको फाइनलमा स्थान बनाउनेछ। ग्लोबल क्वालिफायरका बाँकी 8 ठाउँमा अफ्रिका, एसिया र युरोपबाट 2-2 टोली तथा अमेरिका र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट 1-1 टोली छनौट हुनेछन्। ग्लोबल क्वालिफायरमा प्रत्येक क्षेत्रको शीर्ष टोली र अन्य 3 उत्कृष्ट टोली गरी 8 टोली सन् 2028 विश्वकपमा छनौट हुनेछन्। आइसिसीको नयाँ ढाँचा अनुसार अब टी20 विश्वकपको समूह चरणमा 20 टोलीलाई 5 वटामा विभाजन गरी गरिनेछ। हरेक समूहमा चार चार टोली हुनेछन्। यस्तै पहिलो सुपर एटको सट्टा अब सुपर टेन हुनेछ। यसमा हरेक समूहका शीर्ष दुई टोलीलाई दुईवटा समूहमा बाँडिनेछ। सुपर टेनबाट दुवै समूहका शीर्ष टोली सिधै सेमी फाइनलमा पुग्नेछन्। यस्तै दोस्रो र तेस्रो स्थानमा रहने टोलीहरूले सेमी फाइनलमा पुग्न एकअर्कासँग एलिमिनेटर खेल्नुपर्नेछ।
0: नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसिसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज भएको एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानले 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। जापानले दिएको 89 रनको लक्ष्य नेपालले 11 ओभर दुई बलमा एक विकेट गुमाएर भेटायो। यसअघि टस जितेर ब्याटिङ गरेको जापानले 20 ओभरमा सबै विकेट गुमाएर 86 रन बनाएको थियो। अब नेपालले सेमी फाइनलमा संयुक्त अरब इमिरेट्स युएईसँग खेल्नेछ। यस्तै अर्को सेमी फाइनलमा इन्डोनेसिया र थाइल्यान्ड बीच खेल हुनेछ। यी चारवटै टोली एसिया कपमा छनौट भएका छन्।
1: र फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज राति 1 बजे पुराना प्रतिद्वन्दी इङ्ल्यान्ड र अर्जेन्टिना खेल्दैछन्। अमेरिकाको एटलान्टा रङ्गशालामा हुने यो खेललाई विश्वकपकै सबैभन्दा चर्चित प्रतिद्वन्दिता मानिन्छ। यी दुई टोलीबीच मैदानभित्रको इतिहास र मैदान बाहिरको राष्ट्रिय तनाव दुवै गाँसिएका छन्। सन् 1982 भएको फकल्यान्ड्स युद्धले दुई देशबीच गहिरो घाउ जोडेको थियो, जुन आजसम्म पनि नबिर्सिएको सार्वभौमिकता विवाद हो। यस्तै सन् 1986 विश्वकपको क्वार्टर फाइनलमा अर्जेन्टिनाका म्याराडोनाले हातले गरेको गोल र इङ्ल्यान्डका बेक्ह्यामको रातो कार्ड जस्ता घटनाले यो प्रतिस्पर्धालाई झनै भावनात्मक बनाएका छन्। जसरी क्रिकेटमा भारत र पाकिस्तान खेल्दा संसारलाई चासो हुन्छ, फुटबलमा यी दुई टोली बीचको खेललाई समर्थकहरूले उस्तै नजरले हेर्छन्। यसैले आजको खेलका लागि सुरक्षा व्यवस्थापन कडा गरिएको छ र यो केवल फुटबल होइन दुई देशको इतिहास र राष्ट्रिय अस्मिताको लडाईँ पनि मानिन्छ। यसपटक क्वार्टर फाइनलमा अर्जेन्टिनाले स्विजरल्यान्डलाई र इङ्ल्यान्डले नर्वेलाई हराउँदै अन्तिम चारमा पुगेका हुन्। इङ्ल्यान्ड 60 वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने र साबिक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ। यो खेलको विजेताले फाइनलमा स्पेनसँग खेल्नेछ। फाइनल खेल आइतबार मध्यराति 1 बजे हुनेछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: विस्थापित सुकुम्बासी पुनर्स्थापनाको माग गर्दै संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता। सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त। कर्णालीमा काङ्ग्रेसका मन्त्रीहरूको राजीनामा। काङ्ग्रेसले सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने।
0: होटल सङ्घका पदाधिकारी र प्रधानमन्त्री शाहबीच भेटवार्ता। ढुक्क भएर लगानी गर्न सरकारको आग्रह। सरकार र धितोपत्र बोर्डको सक्रियतापछि आज शेयर बजारमा दोहोरो अङ्कको वृद्धि।
1: अबका केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने अनुमान। वर्षासँगै हैजाको जोखिम उच्च। स्वच्छ खानपान र सरसफाइमा ध्यान दिन विज्ञको सुझाव।
0: भारतमा 18 दिनदेखि अनशनरत पर्यावरण अभियन्ता वाङचुकको स्वास्थ्य अवस्था बिग्रदै दिल्ली उच्च अदालतद्वारा केन्द्र सरकारसँग जवाफ माग।
1: र नेपालले सन् 2028 T20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायर खेल्ने। 19 वर्ष मुनिको नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट। विश्वकपको दोस्रो सेमी फाइनलमा आज राति इङ्ल्यान्ड र अर्जेन्टिना खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: Lebonia. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 98680073 र 98195607682।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
2: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
2: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
3: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको बारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
4: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
5: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
6: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
7: यो कृष्णसार FM
8: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: लौ न सुन्नुस् न कोही छ ओरीपरी लौ न कोही छ भने मेरो साथीले सरपुले टोक्यो
4: के भयो बहिनी तपाईँ कराएको
3: हो दाइ हो
4: लौ न अनि यो भुइँमा को किन भुइँमा लडिरहेको
3: सुन्नुस् न दाइ हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ मेरो साथीले सर्पले टोक्यो लौ न के गर्ने होला लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउन पाइ हुन्थ्यो लौ न दाइ के गर्ने होला लौ न
4: हो यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ फोन गरिहालेँ तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है
3: हुन्छ दाइ हुन्छ
4: हेलो मुकेश तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पऱ्यो तुरुन्तै उपचार केन्द्रमा लानु पऱ्यो राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी मुकेश झट्टै हो है सबै काम छाडेर
5: हुन्छ सन्तोष म मोटरसाइकल लिएर आइहालेँ

0: गाडी चालकको बिचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरुन्तै उपचार केन्द्रमा पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरुन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बिचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाई, कत्रो फोन लगाउनुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरजराज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Action! तपाईं यहाँ एंगेजमेंट गर्दै हुनुहुन्छ। तपाईंको एंगेजमेंटको यो खबर सुनेर तपाईंको एक्स मुटुमा आक्रमण भएर परमधाम गयो।
1: कुन चाहिँ एक्स?

0: सर्टिफाइड बोटॉक्स एंड फिलर स्पेशलिस्ट यूरोप, एडवांस सर्टिफिकेट इन जनरल डेंटिस्ट्री कनाडा, मिनी रेजिडेंसी इन इंडो डेंटिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठ द्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगंजमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगंज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगंज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662254551।
5: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
6: निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083 साल असार 27 गते शनिबार शुभश्री आइबिएफ क्लिनिक काठमाडौँ र मध्य पश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्जको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी आइबिएफ एक्सपर्ट सहितको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको जानकारी गराउन चाहन्छौ। प्रदान गरिने सेवाहरू: ओपिडी निशुल्क, वीर्य परीक्षण निशुल्क, अल्ट्रासाउन्ड निशुल्क र ल्याब परीक्षणमा 15% छोट। स्थान: मध्य पश्चिम पोलिक्लिनिक प्राली, नेपालगंज 10, बाँके सदर लाइन, टाँगा स्ट्यान्ड नजिक। समय: नाम दर्ता तथा अन्य जानकारीका लागि समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क नम्बर 98161414900।
7: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-5534-328।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क 97051-48-70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100%सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100%सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
7: खरिद बिक्रीको सूचना, घर जग्गा चाहियो, यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका 1 धम्बोजी विशाल चोक नजिक, तेजनगर र बस पार्क आसपास, भेरकुटी नगर, न्यू रोड, कारकादो आसपास, होटल सिद्धार्थको पछाडि अगाडि, बाँके गाउँमा 1 तले, 2 तले र 3 तलेसम्मको घर चाहियो, साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला। जग्गा चाहियो, नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10-15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5-10 बिघा चाहियो। घर घडेरी बिक्रीमा नेपालगञ्ज, भिरकुटी नगर, बिलासपुर, राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका, डी गाउँ, सी गाउँ, सैनिक, राधापुर, सीतापुर, रिमझिम चोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर, डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र, दाङको घोराई, तुलसीपुर र लमहीमा 5-30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर, बिल्डिङ, ठुला कम्पनीहरू, दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका, रियल इस्टेट प्रणाली, नेपालगञ्ज, बाँके। सम्पर्क कार्यालय रूपन्देही बुटवल। मोबाइल नम्बर 98-86-85-228।

0: सिआइएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सिआइएनको फेसबुक पेज र युट्युब सिआइएन च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति छानबिनको सबै काम रोक्न सर्वोच्चको आदेश। पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्न नपाइने। सुकुम्बासीको मानवाधिकार बारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव।
1: सरकारले राम्रो गर्न खोज्दा त जमिन नराम्रो भएको पनि हुन सक्छ, तर पनि यसलाई अलिकति व्यवस्थित नगरिकन सुकुम्बासीको जुन अवस्था अहिले सिर्जना भएको छ, यसैको लागि चाहिँ हामीले सार्वजनिक प्रस्तावमा यसमा महत्वपूर्ण प्रस्तावमा चाहिँ हालेको।
0: 166 विधेयक संसदमा ल्याउने सरकारको तयारी। मधेस प्रदेशको बजेट सर्वसहमत पारित। कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या। लुम्बिनीमा प्रभाव नपर्ने दावी।
2: तर लुम्बिनी प्रदेशको कङ्ग्रेस र एमाले बीचको सम्बन्ध प्रगाढ छ। सरकार गतिशीलताका साथ गतिका साथ अगाडि बढिरहेको छ। दुवै पार्टीको सहमतिमा बजेट पास भएको छ। अब हामी बजेट कार्यान्वयनको सन्दर्भमा छौँ।
0: नवप्रबन्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तह छनौट। स्थानीय तहको 4 वर्षमा सुशासन अझै कमजोर। एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन।
3: यो हाफ सिलिन्डर गर्दै गर्दै हामीलाई कस्ता समस्याहरू उत्पन्न भयो भन्ने कुरा यहाँ आयो पनि होइन। आउने दिनमा कस्ता कदमहरू चल्दाखेरि योभन्दा बेटर पोलिसी रेकमेन्डेसन के हुन सक्छ भन्ने कुरा त्यो पनि आउनु पर्यो। यसमा नै अलिकति हामी क्लियर हुनुपर्छ जस्तो लाग्छ।
0: र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसएससी एसिया कपमा छनौट। फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इङ्ल्यान्ड बीच।

0: मेगाहर्ज कृष्णसार जत्तिको तेज
1: मात्र होइन कर्तव्य र दायित्व पनि स्पष्ट रूपमा उल्लेख गरेको छ। अधिकारको माग जोरदार रूपमा उठ्ने गरे पनि कर्तव्यप्रति सचेतना अपेक्षा गरे भन्दा कमजोर देखिन्छ। लोकतन्त्रको सुदृढीकरणका लागि नागरिकले कानून पालना गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, सामाजिक सद्भाव कायम राख्नुपर्ने लगायतका कर्तव्यको पालना हुन आवश्यक छ। कर्तव्यप्रति जिम्मेवार नभई अधिकार मात्र माग्दा राज्य र समाजबीच असन्तुलन सिर्जना हुन सक्ने हुन्छ भन्ने बारेमा हरेक नागरिक सचेत हुन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
2: सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाश प्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिनको काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश निरपदोज निरौलाको इजालसले आज सम्पत्ति छानबिन आयोगको काम कार्यवाही रोक्नु भनेको हो। सर्वोच्चले गत शुक्रबार पनि आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेश स्पष्ट नहुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति जाँचबुझ यथावत रहने भनेपछि अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्च अदालतमा रिट हाल्नु भएको थियो। त्यसमा सुनवाई गर्दै आजै आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले सिआइएनलाई बताउनुभयो।
3: दुईटा निवेदनहरू प्रस्तुत भएका थिए र यसमा चाहिँ कारण देखाउ आदेश साथसाथै अन्तरिम आदेश जारी हुने भनेर आदेश जारी भएको अवस्था छ। यसको चाहिँ आदेशको अब आज श्रीमानले चाहिँ संयुक्त इजलासमा पनि बस्नुपर्ने हुनाले समय अभावको कारणले आदेश भोलि मात्रै प्राप्त हुन्छ सर। यो चाहिँ आदेश आइ नसकेका हुनाले अहिले भन्न सकिएन।
2: सर्वोच्चले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न आजै अर्को अन्तरिम आदेश पनि जारी गरेको छ। न्यायाधीश निरौलाको इजालासले अन्तरिम आदेश जारी गरेको हो। पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोप बहादुर सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति माग्ने र जाँचबुझ गर्ने काम स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता र मर्यादा विपरीत हुने दावी गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। प्रतिनिधि सभा बैठक आगामी साउन 14 गतेसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकमा अन्तमा सभामुख डोलप्रसाद अर्यालले आगामी बैठक साउन 14 गते बस्ने सूचना सुनाउनु भएको हो। बैठक नभएको समयमा जनता माझ जान सांसदहरूलाई सभामुख अर्यालले आग्रह गर्नुभयो। कार्यव्यस्तता परामर्श समितिको आजको बैठकमा साउन 14 गते अर्को बैठक डाक्ने सहमति भएको थियो। सरकारले भने 166 विधेयक संघीय संसद ल्याउने तयारी गरेको जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आज सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर सरकारले संसदमा ल्याउने तयारी गरेका 166 विधेयकको सूची बुझाउनु भएको हो। सिआइएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
4: 2081 सालमा विधायन ऐन भनेर संसदले एउटा कानून बनाएको छ। विधायन ऐनले हरेक आर्थिक वर्ष सुरुभन्दा अगाडि अथवा अन्तिम सम्ममा आगामी आर्थिक वर्षमा के कति कानून बनाउने हो सरकारले, अथवा सरकारको तर्फबाट के कति विधेयकहरू संसदमा जाने हुन् र यस्ता जाने विधेयकहरूको प्राथमिकताको क्रम के रहनेछ सोको जानकारी संसदलाई दिनुपर्ने व्यवस्था गरेको छ उक्त। अनि सोही क्रममा चाहिँ अघिल्लो वर्ष पनि उपलब्ध भएको छ, यो आर्थिक अहिलेको वर्षमा पनि आउने आर्थिक वर्षभित्र के कति कानुनहरू बनाउन सकिन्छ अथवा सरकारको सोच छ र त्यसको प्राथमिकता क्रम के हो भनेर कानुन मन्त्रीले आज सो सम्बन्धी विवरण प्रतिनिधि सभाको सम्मान्य सभामुख र राष्ट्रिय सभाको सम्मान्य अध्यक्षज्यूलाई उपलब्ध पनि गराउनु भएको हो।
2: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आज प्रतिनिधि सभामा बोल्दै प्रचलित कानुनहरूको पुनरावलोकन तथा सुधारको लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने बताउनुभयो।
5: सम्बन्धित मन्त्रालयसँग भएको छलफलका आधारमा आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने विधेयकको संख्या 166 कायम गरी सो प्राथमिकता क्रमसहितको कार्यतालिका आजै संघीय संसदमा पठाइएको र प्रतिनिधि सभाका सम्मान्य सभामुख र राष्ट्रिय सभाका सम्मान्य अध्यक्षज्यूलाई समेत आजै सूची बुझाइएको बेहोरा जानकारी गराउन चाहन्छु। कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
2: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सहितका प्रतिपक्षी दलले सुकुम्बासीहरू समस्या समाधानका लागि संसदमा जरुरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गरेका छन्। सुकुम्बासीको मौलिक हक र मानव अधिकारको अवस्थाको खोजी र मौलिक हकको कार्यान्वयनका लागि संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पुगेको हो। काङ्ग्रेस प्रमुख सचेतक वासना थापा
6: सदनमा पनि डिटेलमा छलफल होस् भनेर चाहिँ यो सार्वजनिक महत्वको प्रस्ताव चाहिँ हामीले हालेको हो। त्यसमा चाहिँ हजुरको यो सुकुम्बासीको पनि छ, विपदको गम्भीर यो मनोसामाजिक जुन छ अहिले सिर्जना भएको छ यो सुकुम्बासीहरूमा, त्यसको बारेमा पनि छ। एकदम गम्भीर अवस्था छ नि त, जोखिम छ एकदम होइन। अनि अब गर्भवती महिलाहरू त्यत्तिकै छन्, यो अब धेरै धेरै धेरै नै समस्याहरू छ। अब बारम्बार सुकुम्बासी कहिले जुन उनीहरूलाई चाहिँ अब यो सरकारले राम्रो गर्न खोज्दा खोज्दा नराम्रो भएको पनि हुनसक्छ, तर पनि यसलाई अलिकति व्यवस्थित नगरिकन सुकुम्बासीको जुन अवस्था अहिले सिर्जना भएको छ, यसैको लागि चाहिँ हामीले सार्वजनिक स्वास्थ्यमा यसमा महत्वपूर्ण प्रस्तावमा चाहिँ हालेको।
2: काङ्ग्रेस एमाले नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले प्रस्ताव दर्ता गरेका हुन्। काङ्ग्रेसले पार्टीका सांसदहरूलाई गाउँ पठाउने भएको छ। संसदमा सत्ता बाहिर रहेका दलहरूले नेतृत्व गरेको प्रदेश सत्ता गठबन्धनमा समस्या देखिन थालेको छ। बजेट सार्वजनिक गर्नेदेखि आन्तरिक विषयमा विमति बढ्दा विश्वासको मत फिर्ता लिनेदेखि मन्त्रीमण्डल छोड्ने क्रम बढेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले संसदीय दलले आजबाटै लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो।
7: आफूले नै ल्याएका मापदण्डहरूको उल्लङ्घन, नीति र कार्यक्रमको उल्लङ्घन, एसडिजीको उल्लङ्घन, त्यही मात्र होइन गरिबीको रेखा मुनि रहेका लगभग 10 राष्ट्रका पहिला पालिकाहरू मध्ये 6 सुदूरपश्चिममा पर्ने, तिनीहरूको बारेमा कुनै नीतिगत कुराहरू निर्णयहरू गरेनन् र बजेट कब्जा गर्ने क्याप्चर गर्ने र मन्त्रालय गत सिलिङमा आफूले नै मतलब अर्थ मन्त्रालयबाट मन्त्रालयहरूको सिलिङलाई कब्जा गरेर चाहिँ काम गर्ने क्रियाकलापहरू पनि गरे। त्यस कारण हामीले अहिले यो बजेट मात्र होइन त्यो नीतिगत अवस्थामा मात्रै किन सर्वहारा श्रमजीवी वर्गका जनताहरू गरिब मान्छेहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई नै कुण्ठित गर्ने गरी समावेशिताको सिद्धान्तलाई किन नमान्ने गरी त्यो क्रियाकलाप भएको भने हामीले कर्तव्य।
2: मुख्यमन्त्री कमल बहादुर शाहले भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गर्नुभएको थियो। काङ्ग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी 4 मन्त्रीले आजै सामूहिक राजीनामा दिएका छन्। सरकारभित्र अविश्वास बढेपछि राजीनामाको विकल्प नभएको काङ्ग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले सिआइएनलाई बताउनुभयो।
8: हामीले पार्टीलाई भने अनुसार अब बजेट पास भइसक्यो, 21 गते नै उहाँले राजीनामा दिने भन्ने कुरा गर्नुभएको थियो। अनि त्यो बेला हामीले के भन्यो भने अहिले ठिकै छ नि त भन्ने कुरो भयो। हो यो महिनाको अन्तिम पनि भइसकेको र सरकारी कामकाजको लागि नयाँ वर्ष भनेको श्रावण हुने भयो, त्यसैले हामीले त जे पनि 2 वर्षको लागि हामी क्याबिनेटमा गएको 2 वर्षसम्म हामीले के अरे क्याबिनेटमा बसेर सेवा गर्ने मौका पायौँ। त्यस कारणले हामी चाहिँ फिर्ता हुन्छ, अरू साथीहरूको लागि पनि सहज होला, अरूको लागि सहज होला भनेर चाहिँ उहाँले त्यसरी दिएको हो। खास चाहिँ हाम्रो नियमित हो।
2: लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रवर्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। आर्थिक वर्ष 2083-84 सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना 25 लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री चेत नारायण आचार्यले बैठकमा भन्नुभयो,
9: सुरुदेखि नै तपाईँहरूले अलि ध्यान दिएर जिम्मेवारी पूर्ण ढङ्गले यो जति छ यही 2 करोड रुपियाँ पनि खर्च गर्न सकियो भने 25 लाख एउटा पालिका खर्च गर्दा पनि त्यो उपलब्धिमूलक हुन्छ। यो दिशातर्फ जानु करो कार्यक्रम निर्णय गर्ने अनि पछि उसले गरेको छ कि छैन के गरेको छ फर्केर नहेर्ने जुन खालको परिपाटी छ यो परिपाटीको अन्त्य गरौँ। मैले गत वर्ष पनि अनि पछि गएर यहाँलाई यही कुरो भनेको थिएँ, अलिकति अग्रिय ढङ्गले नै भन्नुपर्ने अवस्था हो कि तर पनि गत वर्ष तुलना अहिले तुलनात्मक रूपमा केही प्रगति हो तर यो प्रगतिलाई सुखद भन्नु मिल्दैन।
2: काङ्ग्रेसले 7 प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने तयारी गरेको नेताहरूले बताएका छन्। लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रवर्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। मधेस प्रदेशको बजेट सर्वसम्मतले पारित भएको छ। आज बसेको मधेस प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतले पारित भएको हो। मध्य सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत एक असारमा आगामी आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 बजेट प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सहित समितिले एलपी ग्यासमा हुने कालोबजारी कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको बैठकमा सभापति रबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभाव सहित अध्ययन तथा अनुसन्धान गरी 7 दिनभित्र सहमतिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ। आज राति कोशी प्रदेशको पहाडी तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागको 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सन् 2028 अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने टी20 विश्वकपको ढाँचामा परिवर्तन गरेको छ। यो सँगै नेपालले उक्त प्रतियोगिताका लागि हुने विश्वस्तरीय छनौटमा सिधै प्रवेश पाउने निश्चित भएको छ। आइसिसीद्वारा आज सार्वजनिक विवरण अनुसार वार्षिक साधारण सभाले सन् 2027 विश्वकप र 2028 टी20 विश्वकपको ढाँचा परिवर्तन गरेको छ। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसिसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज सम्पन्न एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानमा 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनल खेलमा आज मध्यराति अर्जेन्टिना र इङ्ल्यान्डबीच खेल हुँदैछ। खेल 12:45 हुनेछ। अर्जेन्टिना र इङ्ल्यान्डबीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। विश्वकपमा यी दुई टोलीबीच हालसम्म 5 पटक प्रतिस्पर्धा भएको छ। इङ्ल्यान्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। आजको खेलको विजेताले साउन 3 गते आइतबार राति 12:45 विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
1: रासायनिक मलको नकारात्मक प्रभावबारे किसानको चेतना बढ्दै
10: गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छन्।
11: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन।
1: झोल मलको प्रयोगमा आकर्षण, स्थानीय सरकारको पनि साथ, रिपोर्ट, 4 वर्षको कार्यकाल सकिँदा स्थानीय तहका जनप्रतिनिधिको अनुभव र सिकाइ, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो।
15: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
16: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रासायनिक मल विषादीको अधिक प्रयोगले माटोको उर्वरा शक्ति नाश हुँदा उत्पादन कम हुन थालेपछि किसानले त्यसको विकल्प खोज्न थालेका छन्। माटो र मानव स्वास्थ्यको सुधार गर्न दाङका किसानले जैविक मल र विषादीको उत्पादन अनि प्रयोग गर्न थालेका छन्। माटोको सुधार, किसानहरूको आय आर्जनमा वृद्धि र मानव स्वास्थ्यको सुधारका लागि स्थानीय पालिकाहरूले पनि साथ दिएका छन्।
18: शान्तिनगर गाउँपालिका पाँचकी चिजमानी चौधरी वर्षौंदेखि तरकारी खेती गर्दै आउनु भएको छ। पछिल्ला वर्षहरूमा उत्पादन घट्न थालेपछि माटोको उर्वरा शक्ति घटेको र रासायनिक विषादीको असर बढेको अनुभव गर्नुभयो। त्यसपछि उहाँले घरमै तयार गरेको झोल मल प्रयोग गर्न थाल्नु भएको छ।
19: विषादी रहित तरकारी खानको लागि अर्गानिक झोलमलबाट स्वस्थ हुन सक्छौँ र स्वस्थ खान पनि पाउँछौँ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौँ, माटोलाई पनि स्वस्थ बनाउन सक्छौँ भन्ने आशाले यो झोलमल 450 लिटर बनाएको छु। प्रयोग पनि यही नै गर्छु, राम्रो फलिरहेछ।
18: चिजमानी जस्तै अहिले शान्तिनगर र दङ्गीशरण गाउँपालिकाका धेरै किसानले घरमै झोल मल र जैविक विषादी तयार गरेर खेतीपातीमा प्रयोग गर्दै आइरहेका छन्। उनीहरूका अनुसार यसले माटोको स्वास्थ्य सुधार्नुका साथै विषादी रहित तरकारी उत्पादन गर्न मद्दत गरेको छ। त्यस्ता उत्पादन उपभोक्ताले पनि रुचाउन थालेपछि बजारमा राम्रो माग समेत बढेको शान्तिनगर छ कि किसान मिना केसी बताउनुहुन्छ।
20: किराहरू नियन्त्रणको लागि येल्लो स्टिकर, चिपचिपे पहेँलो पासो प्रयोग गरिरहेका छौँ। औँसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेका छौँ। बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले रासायनिक मल प्रयोग नगरेर भार्मिक कम्पोस्ट मल, प्राङ्गारिक मल, गोठे मलहरू प्रयोग गरिरहेका छौँ।
18: पश्चिम दाङका किसान अहिले समूह बनाएर झोल मल, गडेउला मल र जैविक विषादी उत्पादनमा सक्रिय छन्। खेतीमा रासायनिक पदार्थको असर बारे सचेतना बढेसँगै किसानहरू अर्ग्यानिक खेतीतर्फ आकर्षित भएका हुन्। जैविक खेतीले लागत घटाउने र उत्पादनलाई सुरक्षित बनाउने भएकाले यसको विस्तार गरेको दङ्गीशरण गाउँपालिका चारका किसान प्रभा चौधरी र कुबेर चौधरीको भनाइ छ।
10: मेरो घरमा चाहिँ 700-800 लिटर जति झोलमल उत्पादन गराएछौँ र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ र हाम्रो सबै गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छौँ।
11: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन। रासायनिक मल यो गोबर मल जस्तो अब परम्परागत बनाउनु मल भन्दा यो अलि उचित छ भनेर थाहा पायौँ, त्यही भएर यो गन्यौली मल बनाउन सुरु गरेका छौँ।
18: किसानलाई जैविक मल र विषादी बनाउन आवश्यक सिप तथा सामग्री उपलब्ध गराउने काम दङ्गीशरण र शान्तिनगर गाउँपालिका तथा महिला सामुदायिक सेवा केन्द्रको सहकारीमा भइरहेको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत:
21: झोलमलहरू आफै बनाउने, उत्पादन आफै गर्ने, किसानलाई भगाएर सुधार भन्ने पनि छ। त्यसै गरी बाख्रा कसरी पालिरहेको छ भने बाख्राको त्यसै माग छ खसी बोकाएको, त्यसलाई पनि हामीले किसानलाई गोठ बनाइदिएर किसानले त्यो बाख्राहरू उत्पादन गरिरहेछ भनेपछि भैँसीहरू पाल्ने किसान पनि हुनुहुन्छ, त्यो पनि हामीले गरिरहेको छौँ।
18: किसानको आय आर्जन बढाउने, माटोको संरक्षण गर्ने र स्वस्थ खाद्यान्न उत्पादन गर्ने उद्देश्यले स्थानीय सरकारले जैविक खेतीलाई प्राथमिकता दिएको दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी बताउनुहुन्छ।
22: अर्ग्यानिक खेती गरेर यहाँका नागरिकहरूलाई स्वस्थ बनाउन र राज्यको भारलाई कम गर्ने उद्देश्यका साथ हामी अगाडि बढिरहेको कुरा पनि जानकारी गराउन चाहन्छु।
18: गाई वस्तुको गोबर, गहुँत, तितेपाती, निम, असुरो, बोकाइनो, बनमारा, दालको पिठो लगायतका सामग्रीबाट तयार हुने जैविक मलले माटोमा पोषक तत्व बढाउनुका साथै बालीमा रोग किराबाट बचाउन मद्दत गर्ने कृषि विज्ञहरू बताउँछन्। यसले उत्पादनलाई सुरक्षित, वातावरण मैत्री र बजारमा बढी मूल्य पाउने बनाइरहेको किसानको बुझाइ छ। सुशीला ओली, CIN रेडियो मध्यपश्चिम, दाङ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। स्थानीय तहको नेतृत्व गरेको 4 वर्षमा सुशासनको पाटो बलियो बनाउने कोसिस
23: हुँदाखेरि केही कामहरू छुट्ने, केही कामहरू अब बेरोजगारमा पनि पर्दिने, कसैले भ्रष्टाचार नगरे पनि बेरुजु अब यो सैद्धान्तिक बेरुजुहरूलाई पनि मिलाएर

0: आत्मा आईपीटीवी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। स्थानीय सरकारको पछिल्लो 5 वर्ष कार्यकाल मध्ये 4 वर्षको समयावधि सकिएको छ। यसबीचमा स्थानीय तहले आफ्नो बजेट साधन र स्रोतको उपयोग गर्दै नागरिकका आवश्यकता पूरा गर्ने कोसिस गर्दै आएका छन्। पहाड़ी जिल्लामा विकास निर्माणदेखि सुशासनको क्षेत्रमा काम गर्दाको अनुभव कस्तो रह्यो? साथी लीलप्रकाशनले जाजरकोटको नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर राउतसँग सोध्नु भएको छ।
3: सञ्चारको क्षेत्रमा पनि हाम्रा 2-3 वडाहरूमै सञ्चारको पहुँच थिएन, 10-11 लगायतको वडाहरूमा। त्यसको लागि हामीले 10 नम्बर वडाको ध्यारगाउँमा ठुलै टावर राख्यौँ। पालिकामा पनि नेटवर्कले त्यति राम्रो काम गर्दैन थियो, बाहिर जानु पर्थ्यो। पालिका छतमा एउटा सानो मिनी टावर चाहिँ राख्यौँ। सडक पनि अब सबै ठाउँमा सबै वडामा एउटा 13 नम्बरमा भौगोलिक कठिनताको कारणले बाँकी छ थोरै, नत्र अन्य वडाहरूमा सबै वडाहरूमा पुगेको छ। सडकको क्षेत्रमा सिँचाइको क्षेत्रमा पनि त्यस्तै भएको छ भने हाम्रो ठुलो सुधार भनेको विशेष गरेर स्वास्थ्य क्षेत्रमै हो।
4: स्वास्थ्यमा त्यस्तो फरक के भयो अरू पालिकाको भन्दा नलगाड नगरपालिका?
3: अरू पालिकामा त के कस्तो भयो अब त्यहाँ दार्जिलिङमा त मिल्दैन, तर नलगाड नगरपालिकामा हाम्रो विगतमा यो 5 गाविस साबिकका 5 गाविस मिलेर नगरपालिका बनेको, त्यसमा 5 मात्रै स्वास्थ्य चौकीहरू थिए। अहिले के छ भने हाम्रो त्यो 5 डाँडा गाउँ लाहाँ भजनकोट रजदारा भगवती 5 गाविस मिलेर चाहिँ नगरपालिका बनिसकेपछि यसमा 13 वार्ड छ। हामीले 13 वार्डमा सामुदायिक स्वास्थ्य केन्द्रहरू स्थापना गरी सफल भएको छौँ। भौगोलिक रूपमा कठिनाई भएको वार्डहरूमा थप गर्दाखेरि हाम्रो करिब 20 जति सामुदायिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीहरू गरेर 20 जति छ।
4: जिल्लाको अरू पालिकाको अथवा देशका अरू ठाउँको भन्दा यो धेरै राम्रो खालको संरचना हो भन्ने हामीले सुन्न पाएनौँ।
3: त्यसको साथसाथै के छ भने हामीले विगतमा एउटा जिल्ला मात्र नै अस्पताल हुन्थ्यो भने नगर अस्पताल 1500 भवन अब छिटै हामी केही हप्तामै त्यो भवनबाट सेवा प्रभाव गर्न गइरहेको छौँ। 3 डाक्टरबाट सेवा प्रभाव भइरहेछ। त्यसलाई हेर्दाखेरि अब यहाँबाट रिफर हुने भयो भने सोझै परदेश भेरी अस्पताल नेपाल कर्णाली परदेश अस्पताल सुर्खेत पुग्नुपर्ने अवस्था खालको छ।
4: यो आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामान्यतया सरकारी मापदण्ड अनुसार संरचना अनुसार त्यहाँ बर्थिङ सेन्टर सञ्चालन हुँदैन, तर नलगाड नगरपालिका यस्तो जहाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि 6 बर्थिङ सेन्टर अहिले नलगाड नगरपालिकाभित्र चलिरहेको छ।
3: 6 बर्थिङ सेन्टर नयाँ बनेका छन् भने 2 ठाउँमा ती इक्विपमेन्टहरू पनि यहाँ उपलब्ध गराउनले
4: अल्ट्रासाउन्ड भिडियो एक्सरे गर्ने सेवा पनि अहिले तल्लो गाउँ स्तरसम्मै पुगिसक्यो।
3: हामीले एउटा अस्पतालमै यहाँ हाम्रो नगरपालिकामै भिडियो एक्सरेदेखि इसिजी लगायतको हामीले त्यो गर्ने सम्मको छौँ भने हामीले एउटा टेलिमेडिसिनको सेवा पनि प्रवाह गरेका छौँ।
4: सिर्केबाट केही दिन अगाडि यो सुत्केरीको त्यो अभ्यास पनि 2 यहाँ भयो भन्ने हामीले सुन्न पाइयो।
3: हजुर,
4: यो भविष्यमा किनभने दात्री निकाय निश्चित समयमा निश्चित प्रकारको सहयोग र त्यो संरचना लिएर उपस्थित हुने हो, उनीहरूले छोडिसकेको अवस्थामा पनि नगरपालिकाले अहिले जुन खालको संरचना जुन खालको सेवा पुगिरहेको छ त्यसलाई अब रोक्दैन
3: यो अझ व्यवस्थित भएर जान्छ। आगामी दिनहरूमा पनि यो स्वास्थ्य क्षेत्रका पनि कार्यक्रमहरू छन्, हामीले कार्यविधिहरू पनि निर्माण गरेका छौँ, अझ व्यवस्थित गरेर अगाडि बढाउने हाम्रो त्यो सोचाइ छ। हामी त्यो खालको कार्यक्रमहरू बनाएको छ।
4: अनि विकास निर्माणको सन्दर्भमा सडक बाटो पुल पुलिसाको सन्दर्भको अनुभव कस्तो रहेछ 4 वर्षको?
3: यो अन्य पूर्वाधारतर्फ पनि हेर्दाखेरि हाम्रा धेरै विद्यालयहरू बनेका छन्। 3 हाम्रो जाइका कम्पनीसँगको उसबाट समन्वय सहकार्यबाट उहाँहरूको सहयोगबाट हाम्रा 4 3 भवन त्यो विद्यालय भवनहरू पनि बनेका छन् भने WAP लगायत अन्य सङ्घ संस्था र हाम्रै उसबाट सङ्घ प्रदेशबाट पनि पहिले अब कच्ची भवनहरू भएको ठाउँमा अहिले धेरै जसो पक्की भवनहरू बनेका छन् विद्यालय क्षेत्रमा। सडकको क्षेत्रमा पनि यो हाम्रो भेरी करिडोर पर्ने बढी भाग चाहिँ हाम्रो नलगाडमा भेरी करिडोर पर्छ। 1 लगेर 12 हाम्रो पक्की सडक नै छ। त्यस्तै अर्को हाम्रो 2 क्षेत्रदेखि 3-4-6 सेन्टर पर्ने कोइना बजारसम्म पनि पक्की सडक बन्दैछ र अन्य क्षेत्रमा ग्राबिल पनि हुँदैछ भने कतिपय ठाउँमा वडा हुँदै टोलहरूलाई जोड्ने कामहरू चाहिँ सडकमा पनि भइरहेछ।
4: कतिपय सडकहरू बर्खा अगाडिसम्म राम्रैसँग चल्ने तर जब बर्खा सुरु हुन्छ पूर्ण रूपमा अवरुद्ध रहने स्थिति भयो भनेर कतिपय स्थानीय नागरिकले भन्नुभयो।
3: हजुर,
4: अबको बाँकी एक वर्षको कार्यकालमा ती सबै त्यो बाह्रै महिना चल्न सक्ने होला नि अथवा कस्तो रहला?
3: यो मेन लाइन त बाह्रै महिना सुचारु नै रहन्छ। यो एक नम्बर, दुई नम्बर, पाँच नम्बर हुँदै सात, आठ, नौ, दस, एघार, बाह्रसम्म तेह्रको पनि अब पुलबाट जोडिने, झोलुङ्गे पुलबाट जोडिन्छ, यो चाहिँ सधैँ चल्छ। अन्य हाम्रो कृषि सडकहरू छन् केही यससँग नजोडिएको वडाहरू, ती ठाउँहरूमा भने बर्खाको समयमा पनि केही अवरुद्ध हुन्छ, त्यसको लागि पनि अलिकति नाली काट्ने स्तर, सडक स्तर उन्नति गर्ने कामहरू पनि अगाडि बढेको छ। तर हाम्रो भौगोलिक रूपले अलिकति विकट भावनले हाम्रो कृषि सडकहरूमा भने अझै समस्या चाहिँ केही समय लाग्ने देखिन्छ।
4: यसमा प्रदेश र संघीय सरकारबाट यस्तो खालको समन्वय अझ राम्रोसँग भइदिएको भए अथवा सहयोग भइदिएको भए स्थानीय सरकारलाई सहयोग पुग्थ्यो भन्ने के त्यस्तो त्यस्तो खालको अनुभव रह्यो कि रहेन?
3: अलिअलि त्यस्तो क्षेत्र,
4: त्यो पर्याप्त सहयोग पाउनुभयो कि पाउनु भयो यहाँहरूले?
3: यो पर्याप्त भन्दा पनि अलिक समन्वय नगरपालिका अथवा गाउँपालिकाहरूमा स्थानीय तहसँग समन्वय गरेर बजेट हाल्ने भन्दा पनि केही अलिकति झ्यालबाट योजनाहरू आउने, त्यसले गर्दा कतै डुप्लिकेसन भइदिने र कतिपय मेन प्रायोरिटीमा पर्नुपर्ने कामहरू पनि छुट दिने त्यस्तो चाहिँ भएको छ।
2: सम्पत्ति छानबिनको सबै काम रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ। पूर्व प्रधान, पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्न नपाइने भएको छ भने सुकुम्बासीको मानव अधिकारबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। 166 विधेयक संसदमा ल्याउने सरकारले तयारी गरेको छ। मधेस प्रदेशको बजेट सर्वसहमत पारित भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या देखिए पनि लुम्बिनीमा भने प्रस्ताव प्रभाव नपर्ने नेताहरूले दावी गरेका छन्। नव प्रबन्धन साझेदारी परियोजनाका लागि लुम्बिनी प्रदेशका 8 स्थानीय तह छनौटमा परेका छन्। स्थानीय तहको 4 वर्षमा सुशासन अझै कमजोर देखिएको छ भने एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिले निर्देशन समेत दिएको छ। र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन भएको छ। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसिसी एसिया कपमा छनौट भएको छ। फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इङ्ल्यान्ड बीच खेल हुनेछ। हस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि असार 32 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: खुशीको खबर यस कृपा अस्पताल प्रालीमा मूत्र मृगौला पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार पित्त थैलीको पत्थरी अपेन्डिक्स हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा ढाड तथा हाड जोड्ने दुख्ने नसा दुख्ने झमझमाउने हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता कन्सल्टेन्ट सर्जन युरो सर्जन जनरल क्यान्सर मूत्र तथा मृगोला रोग विशेषज्ञ
0: डाक्टर राहुल मिश्र कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा
1: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा
0: छाती मुटु थाइरोइड सुगर प्रेसर रोग विशेषज्ञ सेवा
1: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली सुर्खेत रोड आदर्श नगर 10 नेपालगंज वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
2: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइरोइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
3: ए तिमी यति चिन्तित किन के भयो फेरि
2: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
3: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
2: कस्तो खबर
3: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
2: ए साँच्चै
3: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
2: ए त्यो त झन् राम्रो
3: हो नि डाक्टर पुनमाचारी एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
2: वा अब त मलाई धेरै ढुक्क लाग्यो
3: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
2: यो त पुरा प्याकेज जस्तै भयो नि
3: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
2: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगंज फोन नम्बर 081-531-860 र 081-531-861
3: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: California. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
5: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
4: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
5: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
4: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
5: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
6: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
7: बाल विवाह रोकौ, बाल बालिकाको भविष्य जोगाऊ।
8: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
9: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
8: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
9: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
8: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
10: यो कृष्णसार FM
11: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथरोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: आमै नि, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
4: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
5: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98-699-64-581।
6: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचक्रा 5 नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
8: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
0: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
9: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
0: विशेष सुविधा, अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
9: ढिला नगर्नुहोस्। आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि। फोन नम्बर 081-530-398।
10: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
11: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
10: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान: राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
11: सम्पर्क: 97-05-11-48-70।
10: सोफा हब नेपालगञ्ज,
11: विश्वासमा नम्बर 1,
10: क्वालिटीमा सबैभन्दा बेस्ट।
12: यो कृष्णसार एफएम
13: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी यौन टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: आमै नि, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
4: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
5: स्थान: मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा, नानपारा रोड, रुपैडिहा बजार। मोबाइल नम्बर 98-699-64-581।
6: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
0: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
9: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
0: विशेष सुविधा: अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
9: ढिला नगर्नुहोस्। आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि। फोन नम्बर 081-530-398।
10: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
11: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
10: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
11: सम्पर्क 97051148 70।
10: सोफा हब नेपालगञ्ज,
11: विश्वासमा नम्बर 1,
10: क्वालिटीमा सबैभन्दा बेस्ट।
12: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
13: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
12: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
14: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
15: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
14: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
16: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्त थैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780-532-780।
17: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
0: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
17: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
0: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्स को सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार। कर्मचारी आवश्यकता बारे सूचना। यस बहुद्देशीय कृषि कम्पनीलाई केही कर्मचारी आवश्यक परेकाले तलको ठेगानामा सम्पर्क राख्नुहोला। तपसिल पद सामाजिक परिचालक, आवश्यक सङ्ख्या 10 जना, बाँके 3 जना, बर्दिया 3 जना, दाङ 2 जना, कपिलवस्तु 2 जना र रूपन्देही 2 जना। पद कम्प्युटर अपरेटर 1 जना, कम्प्युटरमा दक्ष वा डिप्लोमा गरेको। काम गर्ने स्थान बाँके र बर्दियाका सबै पालिकाहरू। आवश्यक योग्यता प्लस टू पास भई सवारी साधन चलाउन जान्ने। तलब कामको आधारमा हुनेछ। फिल्डमा गर्नुपर्ने कार्य व्यावसायिक किसान समूह निर्माण गर्नुपर्ने 6 देखि 12 महिनासम्म। त्यसपछि कम्पनीले अन्य पदमा कामको मूल्याङ्कन गरी बढुवा गर्नेछ। सोही बमोजिम तलब भत्ता पनि थप वृद्धि हुनेछ। किसान समूह निर्माण भएपछि सामूहिक कृषि व्यवसायको लागि डाटा सङ्कलन फारम भरी कम्पनीलाई बुझाउनु पर्नेछ। सम्पर्क ग्रिन रोज बहुद्देशीय व्यवसायिक कृषि फर्म प्राली, नेपालगञ्ज बाँके। मोबाइल नम्बर 97 63 98 18 45।
3: भर्ना खुल्यो।
4: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
3: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
4: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
3: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
4: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल एयरलाइन्स रिसोर्ट क्रूज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान
5: बीआईटीएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन सफ्टवेयर डेभलपर आइटी म्यानेजमेन्ट डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार
4: बीबीएस ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम बैंकिङ व्यवसाय लेखा वित्त मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन वित्त बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार
5: बीएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था एनजिओ अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर
4: ब्राइटल्यान्ड कलेजका विशेषताहरू अनुभवी तथा दक्ष प्राध्यापक कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग एयर कन्डिसनर एसीको सुविधा समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श
5: नोट बीएचएम र बीआईटीएम को सीमेट फार्म पनि खुलिसकेको जानकारी गराइन्छ सम्पर्क ब्राइटल्यान्ड कलेज नेपालगञ्ज 10 पासाङ लामु रोड फोन नम्बर 081-532-07 र 081-530-602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
8: होटल संघ नेपालका उपाध्यक्ष र इरानमाथि अमेरिकी सेनाको आक्रमण 5 औं दिन पनि जारी तर सुरुमा प्रमुख विश्व समाचार
9: पवन राज पौडेलबाट समाचार सुन्नुहोस् होर्मुज जलमार्गमाथिको नियन्त्रणका लागि सङ्घर्ष चर्किँदै जाँदा अमेरिकी सेनाले इरानमाथि लगातार 5 औं दिन नयाँ चरणका आक्रमणहरू गरेको छ अमेरिकी सेन्ट्रल कमान्डका अनुसार उसका पछिल्ला आक्रमणको उद्देश्य उक्त जलमार्गमा व्यावसायिक जहाजमाथि हमला गर्ने तेहरानको सैन्य क्षमतालाई कमजोर तुल्याउनु हो इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ जेरुसलमबाट बीबीसीकी बारबरा प्लेट असर भन्छिन् यो एउटा यस्तो ढाँचा हो जुन हामीले करिब एक हप्तादेखि देखिरहेका छौँ र विवाद चर्किएसँगै यो अझ तीव्र बन्दै गएको छ इरानले अमेरिकाको बमबारी नरोकिँदासम्म उक्त जलमार्ग बन्द रहने बताएको छ उनीहरूले होर्मुज स्ट्रेट मात्रै नभएर तेल र ग्यास निर्यातका लागि प्रयोग हुने अन्य मार्गहरूमा पनि आफ्नो आक्रमण विस्तार गर्न सक्ने बताएका छन् बीबीसीकी बारबरा प्लेट असर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेहरानले सम्झौता नस्वीकारे विद्युत केन्द्र र पुलहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएका छन् युक्रेन र युरोपेली सङ्घ ड्रोनको उत्पादन विस्तार गर्न संयुक्त परियोजनाहरू स्थापना गर्न सहमत भएका छन् किएवमा बोल्दै युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेयर लायनले उक्त सम्झौताले युक्रेनी कौशल र युरोपेली औद्योगिक क्षमताबीच तालमेल मिलाउने बताइन् रुसी आक्रमण विरुद्ध लड्न युक्रेनले अत्यन्त विकसित ड्रोन उद्योग निर्माण गरेको छ साथै उसले इरानी आक्रमणसँग जुझ्न कम खर्चिला उपाय खोजिरहेका खाडी राष्ट्रसहित 9 देशहरूलाई आफ्नो विशेषज्ञ बिक्री गरेको छ ब्रिटिस प्रधानमन्त्री कियर स्टार्मरले प्रधानमन्त्रीका रूपमा संसदमा आफ्नो अन्तिम प्रश्नोत्तर सत्र सम्पन्न गरेसँगै सांसदहरूले उभिएर उनीप्रति सम्मान प्रकट गरेका छन् डाउनिङ स्ट्रिट छान्नुभन्दा 5 दिन अघि सर स्टार्मरले आफूले पदभार सम्हाल्दाको तुलनामा देश राम्रो अवस्थामा रहेको बताए आउँदो सोमबार एन्डी बर्नम प्रधानमन्त्री बन्नेछन् स्टार्मरले आफ्ना उत्तराधिकारीलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् इजरायलको एउटा सैन्य अदालतले आर्थिक लाभका लागि इरानी एजेन्टलाई संवेदनशील सूचना दिएको आरोपमा एक सैनिकलाई 5 वर्षको जेल सजाय सुनाएको छ सुनवाईका क्रममा उक्त नाम नखुलाइएका सैनिकले गत वर्ष इजरायल र इरानबीच भएको छोटो युद्धका क्रममा 2 क्षेप्यास्त्रलाई अवरोध गरिँदै गर्दाका भिडियो पठाएका बताइएको छ जेल सजायसँगै उनलाई जरिवानाका साथै घटुवा पनि गरिएको छ र थाइल्यान्डले म्यानमारका राष्ट्रपति मिन ओङ ल्वाइङलाई औपचारिक भ्रमणको निम्तो दिएको छ। म्यानमारको सेना प्रमुखबाट हटेपछि छिमेकी राष्ट्रको यो उनको पहिलो औपचारिक भ्रमण हुनेछ। थाइल्यान्डका विदेश मन्त्रीले म्यानमारलाई पुनः क्षेत्रीय समुदायसँग जोड्न उचित हुने बताएका छन्। सन् 2021 आङ सान सुचीलाई सत्ताबाट हटाउने सैन्य सत्ता पलटको नेतृत्व गरेका ल्वाइङ अप्रेलमा अत्यन्त नियन्त्रित रूपमा सम्पन्न चुनावपछि गैर सैनिक राष्ट्रपति बनेका थिए। यो बीबीसी नेपाली सेवा हो।
10: साझापखमा तपाईँलाई पुनः स्वागत छ। सरकारले आउँदो आर्थिक वर्षलाई कानुन सुधार तथा निर्माण वर्ष घोषणा गर्दै उक्त अवधिमा 166 विधेयक संघीय संसदमा पेश गर्ने लक्ष्य लिएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको बैठकमा विधेयक निर्माण सम्बन्धी सरकारका लक्ष्यबारे जानकारी गराएकी हुन्। यसरी आर्थिक वर्ष सुरु हुनु अगावै वर्षभरि संसदमा पेश गर्ने विधेयकको सूची ल्याउने अभ्यास सकारात्मक भएको तर उत्तिकै चुनौतीपूर्ण पनि रहेको एकजना पूर्व कानुन मन्त्रीले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
11: बीबीसीलाई प्राप्त विधेयकहरूको सूचीमा विशिष्ट व्यक्तिहरूको सुविधा, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रासायनिक अस्त्र निषेध, सडक सुरक्षा लगायत विभिन्न महत्त्वपूर्ण विषय सम्बन्धी विधेयकहरू रहेका छन्। मन्त्रालयहरूले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी हरेक वर्षको जेठ महिनामा विधेयकको प्राथमिकता क्रम खुलाएर कानुन मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ। त्यसका आधारमा कानुन मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी सङ्घीय संसदमा पेश गरिने विधेयकहरूको प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका बनाउनुपर्ने व्यवस्था छ। त्यस्तो वार्षिक कार्यतालिका कानुन मन्त्रालयले असार मसान्तभित्र सङ्घीय संसदलाई पठाउनुपर्ने हुन्छ। त्यसबमोजिम असार 24 र 25 मन्त्रालयमा सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरिएको कानुन मन्त्री गौतमले बताइन्।
12: कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्राथमिकता क्रम अनुसार पहिलो प्राथमिकतामा 64 विधेयकहरू छन्, दोस्रो प्राथमिकतामा 45 विधेयकहरू छन् र तेस्रो प्राथमिकतामा 57 विधेयकहरू छन्।
11: मन्त्री गौतमले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षभरि सबैभन्दा धेरै कानुन मन्त्रालयले र सबैभन्दा थोरै रक्षा मन्त्रालयले विधेयक तर्जुमा गर्नेछ। कानुन मन्त्रालयले नयाँ आर्थिक वर्षलाई कानुन सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गरेको उनले बताइन्। सरकारले वर्षभरि ल्याउने विधेयकहरूको सूची र कार्यतालिका सुरुमै आउनु राम्रो अभ्यास भएको भूतपूर्व कानुन मन्त्री माधव प्रसाद पौडेल बताउँछन्। यद्यपि उक्त सङ्ख्यामा विधेयकहरू ल्याएर पारित गराउनु सरकारका निम्ति चुनौतीपूर्ण रहेको उनको बुझाइ छ।
13: पहिलो कुरो त मसौदा ड्राफ्ट गर्ने कुरै नै मलाई चाहिँ चुनौती छ उहाँहरूको लागि, किनकि हामीसँग खास गरी विधेयक तर्जुमा गर्ने म्यान पावरको असाध्य सीमित छ हामीसित। दोस्रो कुरो, अहिले हाम्रो पार्लियामेन्टरी प्र्याक्टिसमा चाहिँ ऐन मसौदा मात्रै गरेर हुँदैन, ऐनको प्रत्येक दफाको दफावार व्याख्यात्मक टिप्पणी पनि आवश्यक हुन्छ। तेस्रो कुरो, यति महत्वाकांक्षी योजना राख्नु भएको छ उहाँहरूले, त्यस अनुसार पार्लियामेन्टमा यी विधेयकहरू पारित गर्ने समय हुन्छ हुँदैन। अब चौथो कुरो, यी संशोधन गर्ने विधेयकहरूमा पनि निकै नै टाइम लागेर चाहिँ हामीले चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ। तसर्थ चुनौती प्रशस्तै छन् हेर्नुहोस्। तर यति 166 विधेयकको योजना गरे भए पनि धेरै विधेयक पास हुने एउटा अपेक्षा गर्न सकिन्छ।
11: कानुन मन्त्री गौतमका अनुसार सरकारले प्रचलित कानुनहरूको पुनर्वलोकन तथा सुधारका लागि उच्च स्तरीय कानुन सुधार समिति गठन गर्ने तयारी गरिरहेको छ। सङ्घीय संसदमा पठाइएको सूची बमोजिमका विधेयकहरूको तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली सञ्चालनमा ल्याइने तयारी गरिएको उनले बताइन्। उनका अनुसार कानुन निर्माणका लागि सुझावहरू सङ्कलन गरी सहभागितामूलक कानुन निर्माण प्रक्रियालाई मूर्त रूप दिन मन्त्रालयले ल्याएको नो योर ल मेक योर ओन ल नामक पोर्टलमा अहिलेसम्म करिब 400 सुझावहरू प्राप्त भएका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
10: अब एउटा विषय संक्षेपमा। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न अन्तरिम आदेश जारी गरेको छ। गत शुक्रबार अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कारवाही रोक्न अन्तरिम आदेश दिएको थियो। तर आयोगले गत सोमबार उक्त आदेशपछि पनि पूर्व न्यायाधीश, पूर्व सैन्याधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने भन्दै सूचना जारी गरेको थियो। त्यसले अदालतको अवहेलना भएको तर्क गर्दै अधिवक्ता मणिराम उपाध्यायले अदालतमा रिट निवेदन दायर गरेका थिए। त्यसमाथि सुनवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका अन्य काम जारी रहने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बीबीसीलाई बताए। अब अर्को विषय, यसअघि निर्माण व्यवसायी र निजी क्षेत्रका पदाधिकारीसँग भेट गरेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले होटल व्यवसायमा भएका सरोकारहरू सुन्न होटल संघ नेपालका पदाधिकारीसँग भेट गरेका छन्। उक्त भेटमा प्रधानमन्त्रीले होटल व्यवसायमा सरकारले गर्नुपर्ने सुधार गर्ने भन्दै लगानी बढाउन आग्रह गरेको सहभागीहरूले बताएका छन्। तिनै मध्येका एक होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधरसँग कुरा गर्दै हामीले तपाईँहरूले प्रधानमन्त्री समक्ष आफ्ना के विषयहरू राख्नुभयो भनेर सोधेका छौँ।
14: उनीहरूको प्रधानमन्त्रीजीले त अब हाम्रो पाँच सातवटा बुँदै हो इम्पोर्टेन्ट बुँदाहरू हामीले लिखित पनि लगेको थियौँ, लिखित पनि बुझाएँ।
10: ती छ सातवटा बुँदामा चाहिँ के कुराहरू थिए?
14: मुख्य बुँदा भन्यो भने अब हाम्रो होटल इन्डस्ट्रीको धेरै लगानी भइरहेको थियो त्यसमा, होइन? अब हाम्रो क्यापेसिटी अनुसार चाहिँ अब 40 लाख टुरिस्टसम्म धान्ने किसिमको हाम्रो होटल इन्डस्ट्रीको क्यापेसिटी छ। 40 लाख पर्यटकसम्म हामी धान्न सक्छौँ। अहिलेको अवस्थामा 12 लाख आइरहेको हुनाले 30-35% मात्रै एभरेज अकुपेन्सी भएको अवस्थामा होटल इन्डस्ट्रीलाई अलिकति टुरिज्म को नम्बर नबरसम्मको लागि अलिक केही कुरामा सहजीकरण लिनुपर्ने हामीले त्यस राखेका थियौँ यो कुरा। अब त्यसमा चाहिँ अब बदली नेता हालको लागि नेसनल पार्टी सेक्रेटरीमा राख्यो भने हामी अलिक सहज होला भन्ने किसिमको हाम्रो धारणा, प्लस विद्युतको महसुसलाई अलिकति चाहिँ उद्योग स्रोतलाई टाइफ लगाइदिनु भने हामीले चाहिँ यता चाहिँ त्यस राख्यौँ। अर्को कुरा दुईवटा अब असहज भइरहेको, अब हाम्रो चाहिँ सानोतिनो होटेलहरू पनि अब सरकारको नीति नियमको कारणले अलिअलि हामीले बाह्रजना भइरहेको केमा छ हामी झन् बिर्सिङ गरे उहाँले।
10: अनि त्यो कुरा सुनिसकेपछि प्रधानमन्त्रीले चाहिँ तपाईँहरूले समस्या राख्दा के भन्नुभयो?
14: हरेक कुरामा चाहिँ उहाँले चाहिँ पोजिटिभ लिनुभयो र विचारको कुरामा म एक्सन म चाहिँ तुरन्त इम्प्लिमेन्टै गर्छु भन्ने किसिमको पनि उहाँले सजेसन दिनुभयो।
10: जस्तै
14: अब पर्यटन नम्बर बढाउनेमा पनि उहाँले अब सरकारलाई चाहिँ एकदमै अब प्रमोसनतिर विशेष ध्यान दिएर विश्लेषण बजेट सुहाएर गर्छौँ भन्ने किसिमको एकदम राम्रो आश्वासन दिनुभयो। प्लस इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि पनि सरकारले एकदमै ध्यान दिएर चाहिँ लागिरहेको छ भन्ने किसिमको पनि आश्वासन दिनुभयो। अथवा चाहिँ अब कुनै सानोतिनो होटेलहरूको त्यो इआइएको कारणले गर्दाखेरि रजिस्टर नभएको अवस्था
10: प्रधानमन्त्री हुनुभन्दा अगाडि आफ्नो चुनावी भाषणको बेलामा पनि यो पशुपतिनाथ चाहिँ घुम्न जाने हो, सेवाली नै जनकपुरबाटै हो भन्ने खालका कुरा गर्नुभएको थियो। त्यो विषयमा चाहिँ आज त्यसरी पर्यटन प्रवर्धन आन्तरिक अथवा बाह्य पर्यटन प्रवर्धन गर्ने किसिमको चाहिँ उहाँका केही भनाइ आए कि आएन?
14: दुवैको कुरा छ, प्रवर्धनको काम चाहिँ सरकारले एकदम चाहिँ जिम्मेवार पुरो गर्छु भन्ने किसिमको उहाँको आश्वासन आज दिनुभएको छ, आन्तरिक प्लस बाहिर दुवै। अब इन्डियन ओभर धेरै यहाँ इन्ट्रेस्टेड छ माइस टुरिज्ममा, अब त्यसमा भएको अब अलिकति कम्प्लिकेसनहरू पनि हामीले उहाँले बिट गरेँ। जस्तै अब इन्डियनहरू आउँदाखेरि गरगर्न लिएर आउँछ, अब गरगर्न ल्याउन नपाउनु भयो त्यस चाहिँ अलिकति डिस्करेज भइरहेको छ त्यो वेडिङ डेस्टिनेसनको रूपमा प्रमोसन गर्नलाई। त्यो कुरा पनि हामीले राखेपछि उहाँले चाहिँ अब त्यो कुरालाई चाहिँ एकदम पोजिटिभ लिएर त्यसको केही सोल्युसन निकाल्ने भन्ने किसिमको पनि आश्वासन दिनुभएको छ।
10: पोहोर जेएनजी आन्दोलनको बेलामा पनि होटलहरू पनि निशानामा परे होइन आक्रमणको, अनि त्यसले पनि असुरक्षा बढाएको होला नि, त्यो विषयमा चाहिँ कुरा राख्नुभयो कि भएन?
14: होइन, अब होटल इन्डस्ट्री भनेको एकदमै सेन्सिटिभ इन्डस्ट्रिज हो। अब जेएनजी आन्दोलन पनि एक महिना त हाम्रो अब अकुपेन्सी ठ्याक्कै निर्भयो, तर लक्कीले रिभाइभ नै तुरन्त भयो। अब फेरि अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय बन्दको कारणले पनि अलिक इफेक्ट परिरहेको छ, होइन? त्यस कारण चाहिँ अब हामीले चाहिँ उहाँले के भन्नु क्रस बोर्डर टुरिज्मलाई अलिकति फोकस गरौँ भन्ने किसिमको चाहिँ पनि कुरा राखेको छौँ। जस्तै इन्डिया नेपालको क्रस बोर्डर भयो, चाइना नेपालको चाहिँ क्रस बोर्डर हो, त्यसमा चाहिँ अब गऱ्यो भने हामीले तुरन्तै चाहिँ अब फर्क मान्न सकिन्छ कि भन्ने किसिमको चाहिँ हामीले अवधारणा चाहिँ अगाडि राखेको थियौँ। उहाँ त्यसमा धेरै पोजिटिभ हुनुहुन्छ। अब भारत अब के छ, अब स्टडी गरेर अब सबै सहकार्य गरेर चाहिँ अगाडि बढ्ने किसिमको चाहिँ कुरा भएछ।
10: उनी थिए होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधर। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, होर्मुज जलमार्ग माथिको नियन्त्रणका लागि सङ्घर्ष चर्किँदै गर्दा अमेरिकी सेनाले इरानमाथि लगातार 5 दिन नयाँ चरणका आक्रमणहरू गरेको छ। इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। यसबीचमा बाहरेन र कुवेतले क्षेप्यास्त्रहरूलाई निष्क्रिय पारिएको जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
9: अमेरिकाले नयाँ चरणको आक्रमण थाल्दै गर्दा इरानले उक्त क्षेत्रका थप व्यापारिक मार्गहरू अवरुद्ध गर्ने चेतावनी दिएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोरले उसैका शब्दमा अमेरिकाले उसको आक्रमक गतिविधि अन्त्य नगरेसम्म होर्मुज जलमार्ग बन्द रहने बताएको छ। अमेरिकी सेन्ट्रल कमान्डले आज बिहान इरानमाथि थप हमला गरिएको जनाएको हो। उसले जारी गरेको वक्तव्यमा ती आक्रमणहरूले उसैका शब्दमा होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई थप कमजोर बनाएको उल्लेख छ। अमेरिकी अधिकारीहरूका अनुसार 90 मिनटसम्म चलेको उक्त आक्रमणका क्रममा इरानको तटीय सुरक्षा संरचना तथा एउटा टापुमा रहेका क्रूज क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण केन्द्रहरूलाई निशाना बनाइएको थियो। यसअघि मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए आउँदो साता इरानका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।
10: हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको आजको कार्यक्रम यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100%सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100%सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
5: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
4: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
5: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
4: कस्तो खबर?
5: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
4: ए, साँच्चै?
5: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: ए, त्यो त झन् राम्रो
5: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
4: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
5: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
4: यो त पुरा प्याकेज जस्तै भयो नि।
5: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
4: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: sip on ya.
1: Extreme energy drink.
2: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
3: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
2: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
3: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
2: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
3: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
2: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ। अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
3: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
2: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
4: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895006782।
5: निसन्तानपन सम्बन्धी निशुल्क स्वास्थ्य शिविर नेपालगञ्जमा यही आउँदो 2083 साल असार 27 गते शनिबार शुभश्री आइबिएफ क्लिनिक काठमाडौँ र मध्य पश्चिम पोलिक्लिनिक प्राली नेपालगञ्जको संयुक्त आयोजनामा निसन्तानपन सम्बन्धी विशेषज्ञ डाक्टर प्रियङ्का त्रिपाठी आइबिएफ एक्सपर्ट सहितको टिमबाट निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन गइरहेको जानकारी गराउन चाहन्छौ। प्रदान गरिने सेवाहरू: ओपिडी निशुल्क, वीर्य परीक्षण निशुल्क, अल्ट्रासाउन्ड निशुल्क र ल्याब परीक्षणमा 15% छोट। स्थान: मध्य पश्चिम पोलिक्लिनिक प्राली, नेपालगञ्ज 10, बाँके सदर लाइन, टाङा स्ट्यान्ड नजिक। समय: नाम दर्ता तथा अन्य जानकारीका लागि समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क नम्बर 9861414900।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दात तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामी छाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामी छाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थ

0: प्रन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार। पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने। दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बियर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
0: फोन नम्बर 081532375।
2: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
3: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
2: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
3: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
2: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
3: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
2: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
3: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
2: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
3: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
2: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662451।

0: Telefonia. Extreme energy drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंचर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Toilet Bunny, Extreme Energy Drink.
1: 소체 भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगंज
2: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट 10 देखि 15 वर्ष सम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि
2: सम्पर्क 97051148070
1: सोफा हब नेपालगंज
2: विश्वासमा नम्बर 1
1: क्वालिटीमा सबैभन्दा बेस्ट
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
4: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
3: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
4: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबीएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
4: धन्यवाद शुभश्री आइबीएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
5: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98614169
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज